0: finally, Nepal pugyau hami.
1: Dad, Nepal smells different.
0: It's home.
2: Wow.
0: Bua, doge.
2: Bhagya mani bhai baba.
0: Ghar ko rang naya ho ra.
2: Timi yahi huda gareko.
0: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ. बर्जर वेदकोट लङ लाई यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ. बर्जर पेन्ट रंग रहिरहन्छ.
3: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो. अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो.
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि.
3: त्यसको लागि त चिन्तै छैन. बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ.
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या.
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ. खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ.
4: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्. फेरि अहिले अर्कोले बुक गर्ला नि.
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ. बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा. फोन 061-533-123, 98-028-50-701, 98-028-50-702.

0: sip on ya. Extreme energy drink.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गतिधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
3: दुर्गाको कि टाउको दुख्न तिमै दूर गर्ने, झन्डु बाम एक बाम तीन काम, झन्डु बाम
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
5: हेलो, के छ तेरो खबर?
6: ठिक छु यार, सन्चै छस्?
5: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
6: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
5: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
6: मैले पनि किन्नु छ के, सँगै किनौ न।
5: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
6: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
5: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
7: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
2: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9556031412, 9464667887।
8: तन्ना आजै फेरि आउनुहोस्।

0: Bunnia. Extreme energy drink.
1: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापनदाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: तपाईं यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

0: नमस्कार, बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल असोज 29 गते बिहिबार, तदनुसार सन् 2026 अक्टोबर 15 तारीक नेपाल सम्बत 1146 असोज शुक्ल पक्ष पञ्चमी तिथि। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineanapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। विपदपछिको पुनर्निर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश, सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार, सड़क तथा जलस्रोत क्षेत्रको पुनर्निर्माणमा। पोखरा उद्योग वाणिज्य संघमा दशैंको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना, उद्योगपति पाण्डेबाट 5 लाखको अक्षय कोष घोषणा। कोशी घोषणा 2083 जारी गर्दै मुख्यमन्त्री सम्मेलन सम्पन्न, प्रमुख प्रशासकीय अधिकृतदेखि मुख्य सचिवसम्म व्यवस्थापन गर्न पाउनुपर्ने माग। दुवै पोखरा दुवै उडान सेवा नियमित र दिगो हुनेमा पोखराका पर्यटन व्यवसायी ढुक्क, वर्ष दिनको टिकट बुकिङ खुल्ला। विघ्नस्थल पोखरा यातायातको 8 साधारण सभा सम्पन्न, यातायात क्षेत्रलाई व्यवस्थित बनाउन राज्यले यात्रु मैत्री नीति ल्याउनु पर्नेमा व्यवसायको जोड़। अमेरिकाको दोस्रो ठूलो बैंकलाई 1.84 खर्ब रूपियाँ जरिवाना, फेसबुक टिप्पणीका कारण सुनाइएको मृत्युदण्डको सजाय साउदी अरबले उल्टायो, र एसीआरमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकले पाए नगद पुरस्कार। प्रतिभा माविमा खेलकुद कार्यक्रम शुरू, उपाधि विजेता खेलाड़ीलाई सम्मान।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
2: काठमाण्डौ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिंगटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
4: अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-8071।

अविरल वर्षा बाढ़ी र पहिरो जस्ता मौसमजन्य विपत्तिबाट भएको क्षतिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि सरकारले 5,59,72,72 करोड़ रूपियाँ भन्दा धेरैको बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार 504 वटा योजना अगाडि सार्दै बजेट स्वीकृतिको लागि अर्थ मन्त्रालयमा सिफारिश गरिएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार विपदपछि तत्काल गरिनुपर्ने र दीर्घकालीन रूपमा सम्पन्न गर्नुपर्ने योजनाहरूलाई मन्त्रालयगत रूपमा वर्गीकरण गरी बजेट माग गरिएको छ। माग गरिएको बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार सड़क तथा जलस्रोत क्षेत्रको पुनर्निर्माणमा रहेको छ। भोटेकोशी त्रिशुली काली गण्डकी र बुढ़ी गण्डकी क्षेत्रका क्षतिग्रस्त सड़क तथा झुलुङ्गी पुल खानेपानी र सिंचाई आयोजनाहरूका लागि अरबौं रूपियाँ बजेट प्रस्ताव गरिएको उप्रेतीले जानकारी दिनुभएको छ। यस्तै ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण जल सतह मापन केन्द्र र सिंचाई पुनर्निर्माणका लागि झण्डै 1,94,00,000,00,000 रूपियाँ माग गरिएको छ। सूचना तथा संचार क्षेत्रमा दूरसंचार र इन्टरनेट सेवा पुनः सञ्चालन गर्न 86,86,00,00,000 रूपियाँ भन्दा धेरै आवश्यक पर्नेछ। कृषि स्वास्थ्य शिक्षा तथा सुरक्षा निकायका क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि समेत बजेट छुट्याइएको छ। बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बनेका संरचनाहरूको द्रुत गतिमा पुनर्निर्माण गरी जनजीवन सामान्य बनाउन यो बजेट प्रभावकारी हुने अपेक्षा गरेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभएको छ।

संसदीय सुनवाई समितिले सरकारले प्रस्ताव गरेर पठाइएका 13 मध्ये 10 जना राजदूतहरूका नाम अनुमोदन गरेको छ भने दुईजनाको अस्वीकृत गरेको छ। एकजनाको अनुमोदन गर्ने नगर्ने निष्कर्षमा समिति पुगेको छैन। समितिले साउदी अरबका लागि प्रस्तावित गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम अस्वीकृत गरेको हो। जापानका लागि प्रस्तावित विज्ञान कुमार थापाको नाम अनुमोदन गर्ने नगर्ने बारे समितिले थप कागजात बुझेपछि मात्र निर्णय गर्ने भएको छ। उनले जापानमा पीआर लिएको र त्यहाँको सरकारी सेवामा काम गरेको लगायतका उजुरी परेका छन्। यो चरणमा प्रस्ताव भएका राजदूतहरू मध्ये जसका नाममा गम्भीर उजुरीहरू आएका थिए ती उजुरीमाथि समितिले छानबिन गरी अस्वीकृत गर्ने निर्णय गरेको हो। सरकारले यसपटक खुला प्रतिस्पर्धा मार्फत आवेदन मागेर राजदूत सिफारिश गरेको दावी गरेको थियो, तर त्यसरी सिफारिश भएका व्यक्ति पनि गम्भीर चारित्रिक विवादमा फँसेको पाएपछि संसदीय समितिले उनीहरूलाई राजदूत बनाउने योग्यता नरहेको निष्कर्ष निकालेको हो। मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका गम्भीर उजुरी आएका थिए। ती उजुरीहरूमाथि सांसदहरूले राखेका जिज्ञासामा उनले सुनवाईका क्रममा चित्त बुद्ध जवाब दिन सकेनन्। त्यसले अस्वीकृत भएका साउदी अरबमा प्रस्तावित राजदूत सुनारमाथि विवाहेतर सम्बन्ध राखेको मिलाप गर्दै पूर्व प्रेमीकासँग सम्बन्ध तोडेपछि पनि यातना धम्की र आत्महत्या गर्न दवाब दिएको, जर्मन सरकारले हिरासतमा राखी हतकड़ी लगाएर जर्मनीबाट नेपाल डिपोर्ट गरेको, प्रहरीको बढ़ुवाका क्रममा रासोपा सांसद खगेन्द्र सुनारसँग मिलेर 33 लाख रूपियाँ लिएको, पैसा उठाउने र व्यवस्थापन गर्ने गरेको लगायतका आरोप लागेका थिए। प्रष्टीकरण दिने क्रममा सुनारले जसमाथि महिला हिंसा भएको भनेर उजुरी परेको थियो उनीसँग प्रेम सम्बन्धमा रहेको स्वीकार गरेका छन्। परस्त्री सम्बन्ध स्वीकार गरेको भन्दै नेपाली कंग्रेसका सांसद आनन्द प्रसाद ढुंगानाले यो उच्च नैतिक चरित्रको विषय नभएको स्मरण गराएका छन्। संविधानले सरकारले गर्ने निर्णय जाँच गर्दा कतै उच्च नैतिक चरित्र नभएको व्यक्ति समेत पर्न सक्ने भनेरै संसदीय सुनवाई समितिको अवधारणा राखिएको उनले चर्चा गरेका छन्। संसदीय सुनवाई समितिमा कुनै पनि व्यक्तिको नाम अस्वीकृत गर्न दुई तिहाई सांसदको सहमति चाहिन्छ, त्यसैले राष्ट्रपतिको सहमति बिना दुई तिहाई नपुग्ने अवस्था थियो। तर आफ्नै नेतृत्वको सरकारले गरेको सिफारिशलाई राष्ट्रपतिले नै संसदीय समितिबाट अस्वीकार गरेर संसदीय समिति अधिकारको ओझ राखेको छ। गम्भीर प्रश्न उठेकाहरूलाई राष्ट्रपतिकै नेतृत्वको संसदीय समितिले पनि स्वीकार गर्दैन भन्ने नजिर यो निर्णयबाट स्थापित भएको छ। गलत व्यक्ति राज्यको प्रतिनिधिको रूपमा बाह्य मुलुकमा जाने वा गलत व्यक्ति राज्यको उच्च ओहदामा पुग्न सक्ने विषयलाई रोक्ने गरी सुनवाईको व्यवस्था राखिएको स्मरण गर्दै सांसद ढुंगाना भन्छन्, यसपटक हामीले सुनवाई समिति कति पावरफुल छ र कति विवेक प्रयोग गर्न सक्छ भनेर अभ्यास गर्ने प्रयास गर्यौं। राष्ट्रपतिका सांसद मधुकुमार चौलागाई आफूहरू अमेरिकाको कन्फर्मेशन सुनवाई जस्तै अभ्यास नेपालमा पनि गर्ने प्रयासमा रहेको र यसले निरन्तरता पाउने बताउँछन्।

विराटनगरमा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन 2083 ले संघीयता कारणमा देखिएका जटिलता हटाउँदै प्रदेशको अधिकार सुनिश्चित गर्न कोशी घोषणा 2083 जारी गरेको छ। मंगलबार र बुधबारको छलफलपछि छ प्रदेशका मुख्यमन्त्रीले प्रदेश अधिकारको पूर्ण प्रयोग, अन्तर प्रदेश साझेदारी र प्रतिबद्धता शीर्षकमा लामो 9 पृष्ठ घोषणा पत्र जारी गरेका हुन्। यो घोषणामा सुदूरपश्चिम प्रदेशको पनि सहमति रहेको छ। सरकारको नीति तथा कार्यक्रमको शैलीमा सार्वजनिक भएको सम्मेलनको निष्कर्ष बोकेर मुख्यमन्त्रीहरूले प्रधानमन्त्री वीरेन्द्र शाहलाई भेट्ने तयारी रहेको छ। अस्ति हिजो गहन छलफलपछि हामीले प्रदेशको दायित्व र अधिकारका विषयमा गहन छलफल गरेका छौं। सम्मेलनपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भन्नुभयो, अहिले त दशैं लागिहाल्यो, दशैंपछि प्रधानमन्त्रीको समय मिलाएर सम्मेलनको विषयवस्तु राख्छौं। यसअघि पोखरामा भएको सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि सहभागिता थियो। विराटनगर सम्मेलनमा भने संघीय सरकारलाई खबर गरिएको थिएन। प्रदेशको आन्तरिक छलफल गरी साझा धारणा तयार गर्नुपर्ने भएकाले सम्मेलनमा संघीय सरकारलाई नबोलाइएको मुख्यमन्त्री कार्कीले बताउनु भएको छ। गाउँपालिका महासंघ र नगरपालिका महासंघलाई प्रतिनिधिको रूपमा उद्घाटन सत्रमा बोलाएका थियौं। उहाँले भन्नुभयो, यसको निष्कर्षसहित हामी संघीय सरकार समक्ष जान्छौं। दुई दिनसम्म चलेको सम्मेलनले बुदागत रूपमा आफ्ना दायित्व र संघीय सरकारले गर्नुपर्ने काम उल्लेख गरेको छ। दुई वर्ष अघि पोखरामा भएको अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनले पारित गरेको 17 बुदे घोषणा पत्रमा रहेका अधिकांश कोशी घोषणा पत्रमा समावेश रहेको छ। 15 साल 2080 पोखरामा भएको अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनले 17 बुधे घोषणा पत्र जारी गरेको थियो। सो घोषणा पत्रमा रहेको सवारी साधन दर्ता नामसारी लाइसेन्स वितरणको अधिकार प्रदेशले पाएको छ। तर घोषणा पत्रले समेटेको प्रहरी समायोजन, निजामती ऐन, प्राकृतिक स्रोतको बाँडफाँड, वित्तीय अनुदान, कर्मचारी सरूवा र खटनपटन, कानून नहुँदा एकल अधिकार र साझा अधिकार सूचीका अधिकार प्रयोग गर्न कानून बनाउनु पर्ने लगायत विषय समेटिएको थियो। बुधबार जारी भएको कोशी घोषणा पत्रमा 2 वर्ष अघिका विषय समेटिएका छनृ।

नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेद्वारको टिकट कसले पाउने भन्ने बहस शुरू हुन्छ। सिद्धान्त त पार्टीमा लामो समय काम गरेको, स्थानीय तहमा प्रभाव राखेको वा चुनाव जित्न सक्ने व्यक्तिले टिकट पाउनुपर्ने तर्क गरिन्छ। तर व्यवहारमा उम्मेद्वार छनौटमा शीर्ष नेतासँगको निकटता, गुटगत समीकरण, आर्थिक प्रभाव र पहुँचले पनि भूमिका खेल्ने गरेको गुनासो पुरानै हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले यही अभ्यास बदल्ने दावी गर्दै बुधबार स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट रूपरेखा 2083 सार्वजनिक गरेको छ। रूपरेखाले उम्मेद्वार छान्ने प्रक्रियालाई एउटै निर्णयमा सीमित नराखी आवेदन, तालिम, मूल्यांकन र प्रारम्भिक निर्वाचनको क्रमबाट अगाडि बढ़ाउने व्यवस्था गरेको छ। यसको मूल उद्देश्य पार्टीको टिकट वितरणलाई व्यक्तिको इच्छा वा प्रभावभन्दा विधि प्रमाण र अंकमा आधारित बनाउनु रहेको राष्ट्रपाले मापदण्डमा उल्लेख गरेको छ। रूपरेखामा उम्मेद्वारको योग्यता, नेतृत्व क्षमता, पार्टीमा गरेको काम, स्थानीय लोकप्रियता, सार्वजनिक आचरण र समावेशितालाई अलग अलग आधारमा मूल्यांकन गर्ने व्यवस्था गरिएको छ। राष्ट्रपाबाट स्थानीय तहमा उम्मेद्वार बन्न चाहनेले सबैभन्दा पहिले पार्टीको क्याण्डिडेट क्लबमा आवेदन दिनुपर्नेछ। पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यका आकांक्षीका लागि यो प्रारम्भिक प्रवेशद्वार हुनेछ। आवेदनका क्रममा आकांक्षीको व्यक्तिगत विवरण, शैक्षिक योग्यता, पार्टीसँगको आबद्धता र अन्य आवश्यक कागजात परीक्षण गरिनेछ। नेपाली नागरिकता, उमेर र सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा नाम समावेश भएको जस्ता कानूनी योग्यता पनि पूरा गर्नुपर्नेछ। पार्टीको सक्रिय सदस्यता, वैचारिक प्रतिबद्धता र अन्य दलको सदस्यता त्यागेको अवस्था पनि हेरिनेछ। उम्मेद्वारले आवश्यक पर्दा आफ्नो सम्पत्ति विवरण, प्रहरी चारित्रिक प्रमाणपत्र र अन्य कागजात बुझाउन तयार रहेको प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था रहेको छ। रूपरेखाले उम्मेद्वारको पृष्ठभूमि र सार्वजनिक आचरणलाई पनि प्रवेश प्रक्रियामै महत्व दिएको छ। शैक्षिक प्रमाणपत्रको सत्यता, वैवाहिक अवस्थाको कानूनी स्पष्टता, घरेलु हिंसा वा यौन दुर्व्यवहार, साइबर दुर्व्यवहार तथा अवैध आर्थिक कारोबारमा संलग्नता भए नभएको बारे सो घोषणा मागिएको छ। मिटर ब्याज, सट्टेबाजी, हप्ता असुली, ढुकुटी, हुण्डी र सहकारीको बचत अवचलन जस्ता कारोबारमा संलग्न नरहेको घोषणा गर्नुपर्ने व्यवस्था पनि रहेको छ। उम्मेद्वार बन्न चाहेको पालिका वा ओडामा आफ्नो वा परिवारको व्यावसायिक स्वार्थ जोड़िएको छ कि छैन भन्ने विवरण समेत खुलाउनु पर्नेछ। राष्ट्रपाको छनौट प्रणालीमा उम्मेद्वारको लोकप्रियता मात्रै पर्याप्त हुने छैन। क्याण्डिडेट क्लबमा दर्ता भएका आकांक्षीले पार्टीको नेतृत्व, एकाडेमी मार्फत तालिम र मूल्यांकनमा सहभागी हुनुपर्नेछ। नेतृत्व एकाडेमीलाई कुल छनौट अंकको 25% भार दिएको छ। यसको उद्देश्य उम्मेद्वारको बौद्धिक क्षमता, नीतिगत स्पष्टता, वैचारिक बुझाइ र नेतृत्व क्षमताको मूल्यांकन गर्नु हो। स्थानीय सरकार संचालन, सार्वजनिक सेवा, सुशासन, सार्वजनिक वित्त, नीति निर्माण, नागरिक सहभागिता र नेतृत्वका बहुआयामिक पक्षमा आकांक्षीलाई तयार पार्ने रूपरेखाको उद्देश्य रहेको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: Extreme energy drink.
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251990।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615746558577903। मौकाको फाइदा उठाउनुहोस्।
3: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 0615740248984546525।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित फिस्टेल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टेल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802851717, 9802851717।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
1: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
6: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी स्वामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादवटनी पारी एभरेस ब्याङ्क नजिक। फोन 577-007-9763-36-16। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
9: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
9: हाड जोड्ने, नसा तथा मेरुदण्ड रोग,
10: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
9: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
10: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
9: न्युरो सर्जरी सेवा,
10: बाल रोग,
9: नाक कान तथा घाँटी रोग,
10: मानसिक तथा स्नायु रोग,
9: प्रसूति तथा स्त्री रोग,
10: छाला, यौन तथा कुष्ठ रोग,
9: नेत्र रोग,
10: दाँत तथा मुख रोग,
9: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
10: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
9: सुविधा सम्पन्न आईसीयू सेवा,
10: डिजिटल एक्सरे,
9: सिटी स्क्यान सेवा,
10: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
9: इन्डोस्कोपी, ईसीजी, इइजी, पीटीए,
10: फिजियोथेरापी, युरोफ्लोमेट्री,
9: केमोथेरापी,
10: सुरक्षित गर्भपतन सेवा,
9: होल बडी चेकअप, हेल्थ प्याकेज,
10: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
9: फोन 061-572-648-572-849।
11: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
12: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
11: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
12: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
13: हेलो
14: हजुर नमस्कार
13: हेलो
14: नमस्कार काका सुन्नु भएन
13: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
14: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
13: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
14: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
13: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
14: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
13: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
15: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
16: होम केयर सेवा होम केयर सेवा
17: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
16: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
17: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
16: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
17: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
16: सुत्केरी नवजात शिशुको हेरचाह
17: क्यान्सर सर्जरी राहतकारी हेरचाह
16: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
17: डाक्टर ल्याब सेवा
16: औषधि डेलिभरी सेवा
17: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2 77
15: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98-560-33-405 98-560-33-405

0: Extreme energy drink.
1: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98-560-005-36।

विषम जनपूर्ण हाइलाइट्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। गोर्खाको पालुङटार नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ। ऐतिहासिक लीग लिगे दौड़ हुने भएकाले आज एक दिन सार्वजनिक विदा दिइएको हो। असोज 20 कार्यपालिका बैठकले दौड़ हुने दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो। असोज 29 गते नगरपालिका क्षेत्रभित्रका सबै ओडाकारले शैक्षिक संस्था लगायतमा विदा हुने नगरपालिकाले जनाएको छ। लिगलिगे दौड़ ऐतिहासिक सांस्कृतिक तथा पर्यटकीय पहिचानसँग पनि जोड़िएको छ। नगरपालिकाले सबै संघ संस्था खेलाड़ी तथा सरकारवालालाई दौड़मा सक्रिय रूपमा सहभागी हुन पनि आह्वान गरेको छ। गोर्खाको लिगलिग कोटमा प्रचलित लिगलिगे दौड़ राजा छनौट गर्ने ऐतिहासिक परम्परासँग जोड़िएको छ। ऐतिहासिक जनश्रुति अनुसार दौड़मा सबैभन्दा पहिले निर्धारित गन्तव्यमा पुग्ने व्यक्ति राजा बन्ने व्यवस्था थियो। यही परम्परासँग जोड़िएर द्रव्य शाहले विक्रम सम्वत 1616 सन 1559 लिगलिग कोटमा आफ्नो सत्ता स्थापित गरेको इतिहास उल्लेख गरिन्छ। पछि उनले गोर्खा राज्यको स्थापना गरेका थिए। लिगलिगे दौड़ अहिले ऐतिहासिक परम्पराको संरक्षण, स्थानीय पहिचानको प्रवर्धन र खेल पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरिँदै आएको छ। आज नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी पाँचौं स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात दुर्गा पक्षको पाँचौं दिन स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिन्छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद देवी भागवत लगायत देवी स्त्रोत पाठ समेत गरिन्छ। नवरात्रका अवसरमा देवीको पूजा आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यस आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी 15 दिनसम्म नेपालीले बड़ा दशैं पर्व मनाउँछन्। नवरात्रको पहिलो दिन असोज 25 गते दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो। दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्द माता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ। पोखरा उद्योग वाणिज्य संघले बड़ा दशैं, नेपाल सम्बत, तिहार र छठ लगायतका चाड़पर्वको पूर्व सन्ध्यामा बुधबार शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रमको आयोजना गरेको छ। गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री फणीन्द्र देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कास्कीमा रहेका राजनीतिक दल, प्रशासनिक र सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूका साथै संघका पूर्व अध्यक्षहरू, वस्तुगत संघका अध्यक्ष र पदाधिकारी एवं संघमा आबद्ध रहेका उद्योगी व्यवसायहरूको उपस्थिति रहेको थियो। शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रममा उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै संघकी अध्यक्ष शोभा गौतमले आउँदै गरेका सबै चाड़को शुभकामना दिँदै उपभोक्ता हितलाई ध्यानमा राखेर व्यवसाय गर्न उद्योगी व्यवसायसँग आग्रह गरेका छन्। महान पर्वको बेला यथाशक्य छूटको व्यवस्था गर्न, भीड़भाड़को बेला आफ्नो पसल र दोकानको सुरक्षा प्रबन्ध मिलाउन म अनुरोध गर्दछु, अध्यक्ष गौतमले भनेका छन्। दशैं खुशीको चाड़ हो, चाड़बाड़ ढुक्कसँग मनाउने वातावरण निर्माणका लागि प्रहरी प्रशासनले आवश्यक प्रबन्ध मिलाएको जानकारी आएको छ। केही आएपरि सुरक्षा निकायसँग समन्वय गर्न म उद्योगी व्यवसायहरूसँग हार्दिक अनुरोध गर्दछु। गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री फणीन्द्र देवकोटाले प्राकृतिक विपत्तिबाट यो क्षेत्र पनि प्रभावित बनेको बताउँदै गण्डकी प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ़ने बताउनु भएको छ। आर्थिक सूचकांकहरूमा प्रदेश को अवस्था सन्तोषजनक नै रहेको धारणा राख्नु भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष आनन्दराज मुलमीले पछिल्ला दिनमा गण्डकी प्रदेशका आर्थिक गतिविधिहरू संकुचनमा परेको दृष्टान्त दिँदै यो प्रदेशलाई अन्य प्रदेश भन्दा अझ समृद्ध बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। सोही अवसरमा शुभकामना दिन उपस्थित वरिष्ठ उद्योगपति हरि पाण्डेले पोखरा उद्योग वाणिज्य संघका संस्थापकहरूको नामबाट छात्रहरूको लागि 5,00,000 रूपियाँको छात्रवृत्ति घोषणा गर्नुभएको छ। पोखरा उद्योग वाणिज्य संघका संस्थापकहरू बढ़ीमा 10 जनाको नाममा जम्मा 5,00,000 छात्रवृत्ति घोषणा गर्दछु। यो छात्रवृत्ति एसई पछिको 3 वर्ष डिप्लोमा लेभलको भेटनरी र कृषिको लागि हुनेछ भने छात्रवृत्ति पाउने सबै छोरीहरू हुनेछन् उहाँले भन्नुभएको छ। पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले चाडबाडले नेपाललाई प्राकृतिक विपत्तिको पीड़ाबाट बाहिर निस्कने शक्ति प्रदान गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी रमेश घरतीले स्थानीय प्रशासन निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ़ने र शान्ति सुरक्षाको प्रबन्धमा कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ। संघका वरिष्ठ उपाध्यक्ष दिनेश चन्द्र बास्तोलाले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको संचालन महासचिव सुदीप प्रधानले गर्नुभएको थियो। पोखरा उद्योग वाणिज्य संघको कार्य समितिमा 2 जना सदस्य मनोनित भएका छन्। मनोनित हुनेमा साजन गिफ्ट एण्ड किचन कर्नरका प्रोप्राइटर डेली राजविधि तथा थापा सप्लायर्सका प्रोप्राइटर तुल बहादुर थापा रहेका छन्। अध्यक्ष शोभा गौतमले संघको विधान 2065 पहिलो संशोधन 2072 परिच्छेद 611 दिएको अधिकार प्रयोग गर्दै दुवैलाई कार्य समितिमा मनोनित गर्नुभएको हो।

औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड टीआरएस अनुसार क्राइटेरिया नपुगेका 47 थरीका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ। असोज 20 गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णय अनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिश पत्र लगायतको खारेज गरिएको जनाएको छ। नेपाली कंग्रेसको जारी मतपरिणाम अनुसार महिला खुला तर्फको केन्द्रीय सदस्य पदमा गण्डकी प्रदेशका चारजना नेत्री विजयी भएका छन्। 15 जनाको कोटा रहेको उक्त क्लस्टरमा गण्डकी प्रदेशबाट गण्डकी प्रदेशसभा सदस्य समेत रहेकी स्याङ्जाकी कल्पना तिवारी, तनहुकी चिनु पोखरेल, कास्केकी लक्ष्मी पाण्डे र पर्वतकी मुना भूषाल निर्वाचित भएका छन्। सोही पदमा प्रतिस्पर्धा गरेकी बागलुङको बडीगार गाउँपालिकाका अध्यक्ष गण्डकी थापा र पोखराकी नम्रता बराल भने पराजित भएका छन्। फ्लाइ दुबईले असोज 7 गतेदेखि शुरू गरेको दुबई पोखरा दुबई उडान सेवा नियमित र दिगो हुनेमा पोखराको पर्यटन व्यवसाय ढुक्क रहेको पाइएको छ। शुरूमा 6 महिनाको लागि टिकट बुकिङ खुल्ला गरेको फ्लाइ दुबईले सन् 2027 अक्टोबर 30 सम्मलाई बुकिङ खुल्ला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो। फ्लाइ नमस्ते ट्राभल्सका संचालक पोम नारायण श्रेष्ठले दुबई पोखरा दुबई उडान शुरूआतमै उत्साहजनक रहेपछि फ्लाइ दुबईले बुकिङ अवधि बढ़ाएको बताएका छन्। आगामी वर्षसम्मको लागि बुकिङ खुल्ला भएपछि उडान नियमित सञ्चालन हुनेमा विश्वास थप बढ़ेको छ। यो पोखराका पर्यटन व्यवसाय लगायत सबैको लागि सुखद विषय हो। चाडबाडको समय भएकाले दुबईबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुबई जानेको संख्या केही कम रहेको छ। चाडबाडपछि पोखराबाट दुबई जाने यात्रुको संख्या बढ़ने पर्यटन व्यवसाय श्रेष्ठले बताएका छन्। पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष समेत रहेका उनले फ्लाइ दुबईको उडानलाई सफल बनाउन सबै पक्षको सहयोग र सहकार्यको खाँचो रहेको बताएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतले असोज 7 गते यता मौसम खराबीका कारण फ्लाइ दुबईको एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको बताएका छन्। फ्लाइ दुबईको उडान तालिका अनुसार जहाज हरेक दिन साँझ 6:15 बजे पोखरा अवतरण र साँझ 7:15 बजे दुबई प्रस्थान गर्दै आएको छ। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: sip on ya. Extreme energy drink.
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
2: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98-028-59-321, 061-581-871।
3: दुर्गाको कि टाउको दुख्न चिन्मै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम।
4: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।
7: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588

0: सेवामा मुस्कान हुन्छ र तपाईको हरेक बसाईमा कथा बनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853559928। विजिट www.landmarknepal.com।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061 578 1161 578 162।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 5375256
2: हरेक

0: मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
3: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
2: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिड, बरु मेरो ब्यागमा गएर आइहालम।
4: पोखराको एकमात्र जानु पर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98568408082, 98461482।

कास्कीको बेगनासताल तथा आसपासका क्षेत्रबाट पोखरासम्म बस सेवा सञ्चालन गर्दै आएको बेगनासताल पोखरा यातायात प्रणालीको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष पुण्य प्रसाद चितौलाले यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु यातायात व्यवसायको प्रमुख दायित्व भएको बताउनु भएको छ। उहाँले समय अनुसार सेवा सुधार गर्दै यातायात क्षेत्रलाई प्रभावकारी र भरपर्दो बनाउन व्यवसाय लागिरहेको उल्लेख गर्दै राज्यले यातायात व्यवसाय तथा यात्रु मैत्री वातावरण सृजना गर्नुपर्नेमा जोड़ दिनुभएको छ। पोखरा महानगरपालिका वडा नम्बर 26 रहेको सनराइज क्लबले राखेको नवौं खुल्ला रक्तदानमा 40 युनिट रगत संकलन भएको छ। क्लबको आयोजना र सुन्दरी बजार टोल विकास संस्था, सृजना महिला समूह र लायन्स क्लब अफ पोखरा अरुगाउँको सहकार्यमा हरेक वर्ष राखिँदै आएको खुल्ला रक्तदानमा 40 युनिट रगत संकलन भएको हो। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत हिजो असोज 28 गते यस वर्षको मनसून नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो। अमेरिकी अर्थ मन्त्रालयले सम्पत्ति शुद्धिकरण निवारण तथा प्रतिबन्ध सम्बन्धी कानूनहरूको उल्लंघन गरेकोमा बैंक अफ अमेरिकालाई 1.21 अर्ब डलर अर्थात 1,84 अर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। अमेरिकी अर्थ मन्त्रालयका अनुसार देशको दोस्रो ठूलो बैंकले 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबार बारे सरकारलाई जानकारी गराउन असफल रहेको थियो। यसमध्ये 1 अर्ब डलर बराबरको कारोबारले राष्ट्रिय सुरक्षा तथा अवैध वित्तीय कारोबार सम्बन्धी जोखिम खड़ा गरेको मन्त्रालयको भनाई रहेको छ। यति ठूलो आकारको बैंकले सम्पत्ति शुद्धिकरण निवारण र प्रतिबन्ध सम्बन्धी आफ्ना दायित्वहरू पूरा गर्न असफल हुँदा यसको परिणाम बैंकको दायरा भन्दा धेरै परसम्म पुग्ने र सम्पूर्ण अमेरिकी वित्तीय प्रणालीलाई अवैध वित्तीय कारोबार सम्बन्धी गम्भीर जोखिममा पार्ने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताउनु भएको बीबीसीले जनाएको छ।

फेसबुकमा गरेको टिप्पणीका कारण मृत्युदण्डको सजाय पाएका श्रीलंकाली आप्रवासी कामदारको सजाय साउदी अरबको सर्वोच्च अदालतले बदर गरेको छ। साउदी अरबको पुनरावेदन अदालतले इस्लाम

0: प्रतिभा माविमा बुधबारदेखि वार्षिक खेलकूद कार्यक्रम शुरू भएको छ। आन्तरिक रूपमा विभिन्न समूह बनाएर विद्यार्थीले उक्त कार्यक्रममा भाग लिनेछन्। त्यसबाहेक विद्यालयले बुधबार एक कार्यक्रम गरी पोखरामा आयोजित विभिन्न खेल प्रतियोगिताका उपाधि विजेता विद्यार्थीलाई सम्मान समेत गरेको छ। विद्यालयले केही समय अघि पोखरामा आयोजित पाँचौं मंजु बहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगिता जितेको थियो। त्यस्तै कास्की जिल्ला ब्याडमिण्टन संघको आयोजनामा भएको 22 इन्द्रबहादुर गुरूङ मेमोरियल अन्तर स्कूल ब्याडमिण्टन प्रतियोगितामा प्रतिभा मावि उपविजेता बनेको थियो। यी दुवै प्रतियोगिताका विद्यार्थीलाई बुधबार आयोजित कार्यक्रममा सम्मान गरिएको थियो। अनुपूर्ण हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। विपदपछिको पुनर्निर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश। सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार सड़क तथा जलस्रोत क्षेत्रको पुनर्निर्माणमा। पोखरा उद्योग वाणिज्य संघमा दशैंको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना। उद्योगपति पाण्डेबाट 5 लाखको अक्षय कोष घोषणा। कोशी घोषणा 2083 जारी गर्दै मुख्यमन्त्री सम्मेलन सम्पन्न। प्रमुख प्रशासकीय अधिकारीदेखि मुख्य सचिवसम्म व्यवस्थापन गर्न पाउनुपर्ने माग। दुवै पोखरा दुवै उड़ान सेवा नियमित र दिगो हुनेमा पोखराका पर्यटन व्यवसायी ढुक्क। वर्ष दिनको टिकट बुकिङ खुल्ला। बेगनासताल पोखरा यातायातको 8 साधारण सभा सम्पन्न। यातायात क्षेत्रलाई व्यवस्थित बनाउन राज्यले यात्रु मैत्री नीति ल्याउनु पर्नेमा व्यवसायको जोड़। अमेरिकाको दोस्रो ठूलो बैंकलाई 1.84 खर्ब रूपियाँ जरिवाना। फेसबुक टिप्पणीका कारण सुनाई मृत्युदण्डको सजाय साउदी अरबले उल्टायो। र एसीआरमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकले पाए नगद पुरस्कार। प्रतिभा माविमा खेलकुद कार्यक्रम शुरू। उपाधि विजेता खेलाड़ीलाई सम्मान। 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
6: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
5: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
6: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण, साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
7: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5586-536, मोबाइल 98-560-0536।
8: घरको स्टार हिमस्टार। यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुसीमा साथ।

0: Media.
1: Extreme energy drink.
2: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
6: Coffee ready.
7: Wow, thank you. You sound like a chisavendit panautu. Mangaldeep scent 3-in-1 kasat.
8: I love the scent.
7: I love it too. Hamila man parcha bhane, bhagwan lai pani man parcha.
8: Mangaldeep scent 3-in-1. Perfume like fragrance.
9: Finally, Nepal puyo hami.
10: Dad, Nepal smells different.
9: It's home.
11: Wow.
9: Well, doge.
11: Bhagya mani bhai baba.
9: Ghar ko rang naya ho ra.
11: Timi yahi huda gareko.
9: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ। बर्जर वेदरकोट लङ लाइफ, यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट रङ रहिरहन्छ।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: ओहो नासर बे, कति छाबा डिजाइन बे मारेगा न किनानी खानि तोला
5: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला
4: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा पोपिम ओछे
5: हजुर किमे झोकोलाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
4: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: समुताई रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
4: तोय निल ती बिश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।

0: Extreme Energy Drink.
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
1: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेटुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560977।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
4: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061533123, 98028750701, 98028750702।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
8: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
8: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
9: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
8: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-2729।
10: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98563-4005, 98563-4005।

0: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसला
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्

0: Extreme energy drink.
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
5: हेलो के छ तेरो खबर
6: ठिक छु यार सन्चै छस्
5: अँ सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
6: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
5: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
6: मैले पनि किन्नु छ के सँगै किनौ न
5: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
6: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जाम न
5: ए अँ अँ मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
7: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
8: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9864667887
9: तन्ना आजै फेरि हाल्नुहोस्
10: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापन दाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो नपुना 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित भइसकेका छौं। आजको बैठक लिएर प्राविधिक साथी अरविन्द सहित म सञ्जय। नेपालीहरूको महान पर्व बड़ा दशैं केवल धार्मिक आस्था र पारिवारिक जमघटको पर्व मात्र होइन, यो हाम्रो मौलिक संस्कृति, परम्परा, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको जीवन्त प्रतिविम्ब पनि हो। टीका र जमरा, पिङ, चंगाचोइट, पञ्चे बाजा, परम्परागत खानपान तथा आफन्तसँगको भेटघाट दशैंका यस्ता विशेषता हुन् जसले नेपाली समाजको सांस्कृतिक विविधता र आत्मीयतालाई उजागर गर्छन्। यही सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्दै पोखरामा दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना हुँदैछ। महिला पर्यटन व्यवसाय मंच ओटेफको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्धनमा आगामी कार्तिक 8 गते कोजाग्रत पूर्णिमाका दिन पोखराको लेकसाइड स्थित बाराईघाट मैदानमा महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सवको मूल नारा छ टीका जमरा चंगा चैत, पोखरामा पर्यटनसँग दशैं भेट। यस नाराले नेपाली संस्कृति र पर्यटन बीचको सम्बन्धलाई सुन्दर ढंगले अभिव्यक्त गरेको छ। महोत्सव अघि खहरे चोकदेखि बाराईघाटसम्म सांस्कृतिक तथा पर्यटन प्रवर्धन रयाली निकालिनेछ। पञ्चेबाजा, पर्यटन सम्बद्ध संघ संस्था, आमा समूह, स्थानीय समुदाय र सांस्कृतिक समूहको सहभागिताले पोखराको सांस्कृतिक रौनकलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ। महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली परम्परा अनुसार टीका र जमरा लगाइदिने चंगा चैट प्रतियोगिता, पिङ, रोटे पिङ तथा घुमाउने पिङ, विभिन्न जात जातिका सांस्कृतिक प्रस्तुति, मौलिक खानपान र स्थानीय उत्पादनहरूका स्टल रहनेछन्। तर यस्तो महोत्सव संस्कृति संरक्षण, महिला पर्यटन उद्यमशीलता, स्थानीय उत्पादनको बजारीकरण र पोखरामा पर्यटकको बसाई लम्ब्याउने अवसर पनि सिर्जना गर्न सक्छ। आज हामी यिनै विषयसँग कुराकानी गर्दैछौ। महिला पर्यटन व्यवसाय मंचकी अध्यक्ष ममता नेपानी हामीसँग हुनुहुन्छ। उहाँसँग दशैंको सांस्कृतिक महत्व, महोत्सवको तयारी, पर्यटनमा महिला उद्यमीको भूमिका र यस कार्यक्रमले पोखराको पर्यटनमा पार्न सक्ने प्रभाव बारे कुराकानी गर्दैछौ। नमस्कार म्याम, यहाँलाई कार्यक्रममा स्वागत छ।
2: नमस्कार, धन्यवाद।
1: हजुर, सबभन्दा पहिले चाहिँ विजयादशमीको हार्दिक मंगलमय शुभकामना छ यहाँलाई।
2: हजुरलाई पनि धेरै धेरै शुभकामना छ सर विजयादशमीको।
1: अब यो तपाईँहरूले नेपालीहरूको महान पर्व बडा दशैंलाई पर्यटनसँग जोडेर एउटा महोत्सव आयोजना गर्नुभएको छ कोजाग्रत पूर्णिमाको दिन, यो चाहिँ यसको उद्देश्य र यसको परिकल्पना चाहिँ कसरी विकास भयो?
2: यसको उद्देश्य र परिकल्पना त सर हामीले चाहिँ अब यो पर्यटन प्रवर्धनको लागि संस्कृत जागरणा गर्नको लागि र पर्यटन प्रवर्धनको लागि हामीले चाहिँ यसलाई संस्कृतमा जोड्न खोज्यौं कि।
1: हजुर हजुर।
2: अनि यो अहिले यो पहिला पनि यो कोजागत पूर्णिमा चाहिँ भइराख्थ्यो होइन, यो तालबराईको बाह्रैघाटको बाह्रैघाटमा हुन्थ्यो भने अहिले चाहिँ हामीले अलिकति व्यवस्थित तरिकाले यो ट्रस्टको जग्गाभित्र व्यवस्थित तरिकाले अलि फरक ढंगले गर्दैछौँ।
1: अब यो महोत्सवको मूल नारा टीका जमरा चंगा चोइट पोखरामा पर्यटकसँग दशैं भेट, यो निकै आकर्षक तरिकाले तपाईँहरूले यो नारा चाहिँ तय गर्नु भएको छ होइन, यो नारा मार्फत चाहिँ पर्यटकलाई कस्तो किसिमको सन्देश दिन खोज्नु भएको हो?
2: हामीले चाहिँ यो टीका जमरा चंगा चोइट पर्यटनलाई दशैंमा पोखरामा भेट जुन हामीले यो नारा राखेका छौँ, हामीले चाहिँ पर्यटकहरूलाई टीका जमरा लगाएर अनि टिका जमरा लगाएर हाम्रो संस्कृति यस्तो खालको हाम्रो नेपालमा चाहिँ हाम्रो कल्चर यस्तो खालको छ है भनेर चाहिँ हामीले त्यो गर्दैछौँ। र हामीले चाहिँ पर्यटक विदेशी पर्यटकलाई मात्रै नभइकन नेपालीहरूलाई पनि जति पनि विदेशमा बसेका हाम्रा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूका बच्चाहरूले दसैँ हुन त मनाउनुहुन्छ उहाँहरूले, उहाँ पनि मनाउनु, तर नेपालमा ठ्याक्कै कस्तो प्रकारको हो त नि यो कस्तो तरिकाले नेपालमा मनाइन्छ त नि, अब यहाँको खानपानदेखि त लिएर होइन यहाँको संस्कृति कसरी मनाइन्छ भन्ने त उद्देश्यले चाहिँ हामीले यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउँदैछौँ।
1: यो अघि तपाईँले भन्नुभयो कोजाग्रत पूर्णिमाको दिन अरू कार्यक्रम हुन्थ्यो, यो पटक दशैं होइन महोत्सव तपाईँहरू गर्दै हुनुहुन्छ, यही दिनलाई कोजाग्रत पूर्णिमाकै दिनलाई छनौट गर्नुको कारण चाहिँ के हो?
2: एकदम राम्रो क्वेसन गर्नुभयो. यसलाई चाहिँ हामीले किन छनौट गर्यौं भने नि, अब दसैँको दिन टिका लगाउन त सबैको घर घर टिका लगाइरहेको हुन्छ नि त. अनि अब त्यसपछि त ठ्याक्क अब एउटा पर्व जस्तो कोजागत पर्व पूर्णिमा भनेको त पर्व हो. अनि त्यो फेरि कतिपय त अब पोखरामा घुम्न आउने आन्तरिक पर्यटकहरू हुनुहुन्छ होइन, दसैँमा टिका लगाएर फेरि पर्यटन पर्यटकहरू चाहिँ पोखरामा घुम्न आउँदा प्रवर्धन पनि हुने भयो होइन, पर्यटन प्रवर्धन पनि हुने भएर कोजागत पूर्णिमा भनेको हाम्रो परम्परागत यो चाहिँ हामीले मनाउँदै आइराखेको भएर हामीले यही दिनलाई रोज्याउँ सर.
1: अब यो चाहिँ खास गरी अब यो सिजन भनेको सेप्टेम्बर अक्टोबर भनेको होइन पर्यटकहरू विशेष गरेर आगमन उकालो लाग्ने सिजन पनि हो होइन, यो यामलाई चाहिँ तपाईँले अघि भन्नुभयो संस्कृतिसँग पर्यटनलाई जोड्नको लागि भनेर भन्नुभयो, यही यामलाई चाहिँ रोज्नुको कारण के हो वा भनौँ न यो याममा चाहिँ पर्यटकहरूको स्टे कतिको लम्बिन्छ वा आउँदाखेरि कतिका होइन यो कार्यक्रमले कतिको लम्ब्याउन सघाउ पुर्याउँछ?
2: हाम्रो उद्देश्य नै पर्यटकलाई चाहिँ बसाइ लम्ब्याउने हो. अब उहाँहरूले त अहिले हामीले चाहिँ जति पनि अब पत्र पत्रिकामा होइन अब एफएम मार्फतै हामीले चाहिँ यो हामीले प्रचार गरिरहेका छौँ अनि पोखरामा यस्तो खालको प्रोग्राम हुँदैछ भनेपछि थोरै अब विदेशीहरूको चाहिँ फिक्स होला होइन, पर यो सिजनको बेला हो उहाँहरू चाहिँ अब ट्रेकिङमा जाने दिन पनि अब लम्ब यो यस्तो खालको पर्व छ, यो दिनलाई चाहिँ हामीले यहाँ

0: हरले एउटा किसिमको कार्यक्रम गर्दै हुनुहुन्छ।
1: अब
0: भाइटिका यो पछि तिहारकै सन्दर्भमा पनि भाइटिका महोत्सव भन्छ होइन, अरू नेपालका संस्कार संस्कृतिसँग कृषि पर्यटनसँग जोडिने गरेर पनि विभिन्न खालका कार्यक्रमहरू होइन पर्यटन परिषदले पनि त्यो खालको कार्यक्रमहरू गर्दै आएको छ। यो कार्यक्रम भन्दा चाहिँ यिनीहरू यो अहिले तपाईँहरूले गर्नुभएको कार्यक्रममा भिन्नता तात्विक भिन्नता के छ र यसले पर्यटकको आकर्षणमा थप कसरी टेवा पुर्याउँछ?
1: एकदम राम्रो क्वेसन गर्नुभयो सर। यो कस्तो छ भने अब हरेक हाम्रा इभेन्टहरू छन् होइन, इभेन्टै इभेन्टको ठाउँ हो कि यो हाम्रो पोखरा। एक त हाम्रो पर्यटकको राजधानी भनेर हामीले पोखरालाई होइन घोषणा भइसकेको छ, र इभेन्टै इभेन्टको पोखराको चाहिँ इभेन्टै इभेन्ट भएको हुनाले हामीले चाहिँ अब इभेन्ट धेरै कुराहरू त भइसकेका छन् होइन। अब यसलाई यो चाहिँ यो इभेन्ट चाहिँ हामीले ठ्याक्कै यो दसैँमा अरू धेरैहरू भइसकेका छन् यसलाई चाहिँ फरक टाइपले गरौँ, किनभने सिजनको बेला पनि अनि यो हाम्रो चाहिँ महान पर्व दसैँ महान पर्वलाई पनि यसलाई पनि हामीले संस्कृत जगाना गर्नुपर्छ है। यसलाई चाहिँ हामीले अगाडि एकदमै चाहिँ यो चाहिँ अब छैन, अब तिहार पनि भएको छ होइन, अब न्यु इयर पनि इङ्ग्लिस न्यु इयर नेपाली न्यु इयर दुइटै भएको छ नि त, अनि दसैँको त भएको छैन, यसलाई चाहिँ हामीले अगाडि बढाउनु पर्छ भन्ने उद्देश्यका साथ हामीले चाहिँ यसलाई चाहिँ एकदम अगाडि बढाउन खोज्यौँ, र हामीले यसलाई सिग्नेचरै प्रोग्राम हामीले सधैँ वार्षिक सिग्नेचरै प्रोग्राम गर्न खोज्यौँ सर।
0: दसैँ नेपाली समाजको सांस्कृतिक पहिचानसँग पनि गहिरो रूपमा चाहिँ जोडिएको पर्व हो, यसको धार्मिक र सामाजिक पक्ष एउटा छ भने सांस्कृतिक रूपमा पनि यो चाहिँ अलिकति बलियो रूपमा चाहिँ अगाडि बढेको वा भनौँ न यसको पहिचान चाहिँ छुट्टै स्थापित पर्व हो। विदेशी पर्यटकको लागि दसैँका चाहिँ कुन पक्षहरू सबैभन्दा आकर्षक हुन सक्छन्, उनीहरूले कुन चाहिँ पक्ष अलिक बढी मन पराउँछन् भन्ने लाग्छ तपाईँलाई?
1: हामीले चाहिँ एकदम त्यो जुन टिका जमरा लगाएर होइन, अनि टिका जमरा पर्यटकहरूलाई चाहिँ टिका जमरा लगाएर अनि दक्षिणा हामीले नेपाली होइन त्यो नयाँ नोटहरूको नयाँ नोट दक्षिणा पनि दिने, अनि हामीले यो नेपाली खानपानको खाने जस्तै सेलरोटी तरकारी अचार हामीले यस्तो खालको प्रकारहरू खान्छौँ है भनेर उहाँहरूलाई पनि हामीले त्यसरी दिएर आकर्षण गर्न खोजिरहेछौँ।
0: यो नेपाली मौलिक खानपान र खाद्य संस्कृतिलाई पर्यटनको उत्पादनका रूपमा चाहिँ विकास गर्न कतिको सम्भावना देख्नुहुन्छ?
1: यो चाहिँ एकदमै राम्रो कुरा हो नि, यो पर्यटनमा अब हामीले चाहिँ जति पनि हामीले लोकल खानपानहरू होइन लोकल खानपानहरू हामीले विदेशीहरूलाई जति पनि हामीले विदेशीहरूलाई चाहिँ लोकल चिजहरू हामीले खाना खुवाउन पाउँदा हामीले जति गाउँमा होइन अब गाउँतिर परेका गाउँमा कति कृषकहरूले चाहिँ बनाइराखेको हुनुहुन्छ नि त, त्यो त्यत्तिकै त्यहीँ कुहिएर गएको हुन्छ कि। अब हामीले चाहिँ यसरी नै ल यो गर्नुपर्छ है, यो खानपानहरू यसरी नेपाली मौलिक खानपानहरू गर्नुपर्छ, अर्ग्यानिक चिजहरू खानुपर्छ भन्ने जुन गर्यौँ भने उता पनि विकास हुने भयो, गाउँतिर पनि कि बिक्ने भयो होइन, अनि यता सहरतिर पनि हामीले चाहिँ अर्ग्यानिक खाना पाउने भयौँ कि, र विदेशीहरूलाई पनि हामीले अर्ग्यानिक खाना खुवाउन पाउने भयौँ। त्यो भएर यो चाहिँ बढ्छ जस्तो लाग्छ मलाई चाहिँ।
0: हजुर, यो अब तपाईँहरूले चङ्गा उडाउने प्रतियोगिता त्यसै गरी विभिन्न होइन यो परम्परागत मौलिक पिङहरू पनि तपाईँहरूले राख्दै हुनुहुन्छ होइन, यो खास गरी सङ्गा उडाउने जुन चाहिँ परम्परा छ, पिङ खेल्ने परम्परा छ, विशेष गरेर परम्परागत पिङहरू खेल्ने परम्परा छ, नयाँ पुस्तामा चाहिँ बिस्तारै यो कम हुँदै गएको भन्ने पनि चर्चा छ होइन, महोत्सवले यी परम्पराको संरक्षणमा चाहिँ कस्तो भूमिका खेल्न सक्छ भन्ने तपाईँहरूले विश्वास लिनु भएको छ?
1: हामीले एकदम हजुरले चाहिँ एकदम राम्रो क्वेसन गर्नुभयो, यसलाई चाहिँ हामीले कसरी गर्ने, यो हराइसकेको छ सहरमा त अहिले एकदमै चाहिँ झन् यो धेरै कुराहरू गाउँमा चाहिँ थोरै बढी अलिकति बढी भए पनि गाउँमा चाहिँ सहरमा चाहिँ एकदम हराएको छ सर है। त्यसलाई चाहिँ हामीले अब पिङहरू राखेर होइन पिङहरू राखेर अनि हजुरको चाहिँ अब यो चङ्गा चोरी त हामीले भनेछौँ तर हामीलाई क्यानले दिएन अहिले, यसपालि चाहिँ क्यानले चाहिँ अब नगरौँ किनभने दुवै फ्लाइटको कारणले गर्दा चङ्गा चोरी चाहिँ नगरौँ भनेर भन्नुभयो होइन। अब हामीले चाहिँ त्यो हराएका खेलहरू क्या मौलिक जस्तै त्यो कबड्डी खेल्छ नि कबड्डी, त्यो कबड्डी खेल पनि हामीले खेलाउँछौँ होइन, कबड्डी खेलहरू खेलाउँछौँ अनि अब त्यहाँ अब विभिन्न किसिमका प्रतियोगिताहरू

0: दौड प्रतियोगिता अब रस्ता कसी टाइपको हुन्छ नि त्यस्ता त्यस्ता प्रतियोगिताहरू चाहिँ गर्ने फार्मले खोजिरहेको छ र त्यसलाई चाहिँ अब यसरी गरियो भने उहो पहिलाको जस्तो झल्को भयो है पहिला चाहिँ हामीले यसरी खेलिन्थ्यो अहिले चाहिँ अब त्यस्तो खालको चाहिँ यो महिला पर्यटन व्यवसाय मञ्चले चाहिँ यो आयोजना गरे यसले चाहिँ मौलिकता चाहिँ अगाडि बढ्ने भयो अब यसलाई चाहिँ नहराउने भएन भन्ने सन्देश जाओस् भनेर नै हामीले यो गर्दैछौँ।
1: अब यो टिका जमरा लगाउने कार्यक्रम त भइहाल्यो यो हुन्छ नै होइन यसबाहेक तपाईँहरूले के कुरालाई समावेश गर्दै हुनुहुन्छ जस्तै पञ्चे बाजाका विषय छ अन्य जातजातिका विभिन्न सांस्कृतिक झाँकी महोत्सवमा प्रस्तुत गर्ने भन्ने छ यो विषय प्रस्तुत गरिरहँदाखेरि सांस्कृतिक विविधता एउटै मञ्चमा प्रस्तुत चाहिँ हुँदैछ होइन यसको महत्वलाई अलिकति प्रकाश पार्दै
0: हामीले चाहिँ पहिला सुरुमा चाहिँ साढे दस बजे हामीले झाँकी खरे चोकबाट बाह्र घाँसामा हामीले चाहिँ बाजा गाजाका साथ झाँकीहरू ल्याउँदैछौँ होइन अनि त्यस पश्चात चाहिँ हामीले बल्ल हामीले उद्घाटन गर्छौँ। उद्घाटनमा हामीले चाहिँ टिका जमरा लगाएर पर्यटकहरूलाई टिका जमरा लगाएर हामीले उद्घाटन गर्छौँ। उद्घाटन गरिसकेपछि हाम्रो थोरै फर्मल कार्यक्रम पश्चात चाहिँ अब यो मालसिरी धुनहरू होइन लाइभ मालसिरी धुन त्यो चाहिँ त्यो र अनि मौलिक अब जस्तै कलाकारहरूले चाहिँ यो दसैँमा झल्किने मौलिक गीतहरू के त्यस्तो त्यस्तो त्यो चाहिँ हामीले त्यो पनि हामीले कलाकारहरूलाई पनि ल्याएर त्यो अहिले दसैँमा गाइने दसैँ भनौँ न यस्तो कल्चर संस्कृत कल्चर जगाना गर्नको लागि गाइने गीतहरू त्यस्तो गर्दैछौँ सर। अनि त्यसमा चाहिँ यता गानाहरू गाइरहेको हुन्छ भने उता चाहिँ अब त्यो चौर त ठुलो छ त्यतातिर चाहिँ हामीले अब खेलहरू पनि खेलाइरहेको
1: छौँ। यो तयारीका सन्दर्भमा चाहिँ अहिले जसरी तयारी गर्नु भएको छ नि यो तयारीको बारेमा भनिदिनुहोस् न थोरै महोत्सव अघि चाहिँ खरे चोकदेखि बाराघाटसम्म सांस्कृतिक तथा पर्यटन प्रबन्धन ऱ्याली निकालिनेछ भनेर भन्नुभयो होइन ऱ्यालीमा कस्ता कस्ता संघ संस्था समुदाय वा सांस्कृतिक समूह सहभागी हुँदैछन् होइन यसमा सहभागी संख्या चाहिँ कति हुन सक्छ त्यसको के आंकलन गर्नु भएको छ?
0: यस्तो छ अब यो ऱ्याली अब जस्तै पञ्चे बाजा हामीले चाहिँ अब पञ्च कन्यालाई अगाडि राखेर अनि पञ्चे बाजा अनि यहाँको मौलिक अब आमा समूह होइन यहाँका विभिन्न झाँकीहरू भजन शिवजी पार्वती राखेर भजन होइन अनि त्यसपछि चाहिँ अनि यो हाम्रो न्यावरी छ नि हाम्रो न्यावरी त्यो नाच कल्चर नाच हुन्छ नि त्यस्तो खालको त्यो झाँकी गर्दै खरेबाट त्यहाँसम्म आउँदा हाम्रो आकलन त अब एकदमै ऱ्याली त एकदमै राम्रो हुन्छ एकदमै राम्रो हुन्छ। जब पहिला हामीले अब जस्तै रेस्टुरेन्टहरूमा रेस्टुरेन्टको त्यो इङ्ग्लिसको नयाँ वर्ष र अनि हाम्रो नेपाली नयाँ वर्षमा जति पनि हामीले समावेश गरेका छौँ नि त्यति चाहिँ हामीले हुन्छ नै भन्ने आकलन गरिरहेका छौँ।
1: अब यो महोत्सवमा चाहिँ स्वदेशी तथा विदेशी पर्यटकको सहभागिता बढाउन पर्यटन व्यवसाय होटल ट्राभल एजेन्सी र अन्य सरकारवालासँग चाहिँ कसरी समन्वय गर्नु भएको छ कस्तो खालको समन्वय भइरहेको छ?
0: हामीले चाहिँ धेरै समय अब हामीले जस्तै पत्रकार सम्मेलन गऱ्यौँ संघ संस्थाहरूलाई बोलाएर हामीले चाहिँ यो कार्यक्रम यसरी गर्दैछौँ है भनेर त्यो पनि हामीले गऱ्यौँ उहाँहरूले पनि हामीलाई एकदम सहयोग गर्छु भन्नुभएको छ अनि हामीले आमा समूह यहाँका चाहिँ स्थानीय आमा समूहहरूलाई पनि राखेर चाहिँ मिटिङ गऱ्यौँ यो जुन झाँकीहरूलाई कसरी व्यवस्थापन गर्ने भनेर होइन अनि त्यो सबै कुराहरू चाहिँ हामीले पूर्व तयारी गरिसकेका छौँ अब चाहिँ हाम्रो अब बाँकी चाहिँ हामीले महोत्सवलाई कसरी होइन एकदमै राम्रोसँग कसरी धेरै पर्यटकहरूलाई लिएर आउने भन्ने मात्रै त्यो हाम्रो भइरहेको छ। अब चाहिँ हामीले पर्यटकहरूलाई चाहिँ फेरि निमन्त्रण कार्ड हामीले इङ्ग्लिसमा पनि हामीले छापेका छौँ के त्यो चाहिँ हामीले अब ठाउँ ठाउँमा होटल होटलमा अनि अब यस्तो अपार्टमेन्टहरू सबै ठाउँमा हामीले चाहिँ विदेशीहरूको हात हातमा पारेर यो ठाउँमा चाहिँ यसरी प्रोग्राम हुँदैछ है भनेर चाहिँ त्यो पनि हामीले दिँदैछौँ।
1: हजुर अब महोत्सवमा आउने पर्यटक तथा स्थानीय जो दर्शकहरू हुन्छन् उनीहरूले त निशुल्क प्रवेश पाउने भयो होइन?
0: हजुर।
1: यो सांस्कृतिक कार्यक्रम र अन्य गतिविधिमा सहभागिता बारे चाहिँ के कस्ता जानकारीहरू प्राप्त गर्न सक्छन् होइन अनि अलिकति यसको चाहिँ कार्यक्रमहरू हुन्छ नि बिहानदेखि बेलुकासम्म कसरी कार्यक्रमको तालिका निर्धारण गर्नु भएको छ सहभागिता हुँदाखेरि चाहिँ कसरी सहभागिता हुन पाउँछन् त्यो पनि बताइदिनुहोस् न अलिकति।
0: हामीले चाहिँ अब बिहान हामीले 10:30 बजे हामीले खरे चोकमा चाहिँ बाह्र सुरु गरेर झाँकी र्याली हामीले पञ्चे बाजा सहित होइन पञ्चकर्ण सहित आउँदैछौँ। आएर त्यहाँ आएपछि मैले अघि पनि भनिसके पहिला हामीले पर्यटकहरूलाई चाहिँ टिका जमरा लगाएर हामीले उद्घाटन गर्छौँ अनि त्यसपछि हामीले अब हाम्रो वेलकम डान्स हुन्छ त्यहाँ होइन वेलकम हाम्रो नेपाल यो चाहिँ दसैँमै दसैँसँगै जोडिने गरी हामीले वेलकम डान्स गर्छौँ अनि त्यस पश्चात चाहिँ हामीले त्यसलाई चाहिँ अरू अरू क्रियाकलाप जस्तै हाम्रो फर्मल थोरै फर्मल कार्यक्रम त हुने भयो दसैँलाई दसैँ के हो दसैँ कसरी मनाइन्छ भनेर हाम्रो चाहिँ हाम्रो इङ्ग्लिसमा पनि अब विदेशीहरूलाई भन्नु पर्यो नि त होइन अनि विदेशीहरूले बुझ्नु पर्यो नि त कति त हामीले त्यो लेखेर त दिन्छौँ हामीले चाहिँ एउटा कार्ड त बनाएका छौँ तर पनि अलिकति त्यही फर्मल यसरी हामीले कार्यक्रम यो उद्देश्यले हामीले यसरी कार्यक्रम गरेका हौँ भनेर हामीले चाहिँ अलिकति इङ्ग्लिसमा चाहिँ बेसिङ गर्छौँ अनि त्यस पश्चात चाहिँ अनि त्यो हाम्रो पहिलो सत्र सकिएपछि अनि हामीले अब सांस्कृतिक कार्यक्रमहरू हुन्छन् होइन मान्छेले धुन त बजिरहेको हुन्छ लाइभ म्युजिक बजिरहेको हुन्छ अनि उतातिर चाहिँ प्रोग्रामहरू उता अब त्यो कबड्डी खेलहरू होइन हामीले विभिन्न खेलहरू चाहिँ उता चौरमा खेलाइरहेका हुन्छौँ अनि यता चाहिँ अब हाम्रा चाहिँ स्टलहरूमा चाहिँ सेलरोटीहरू लाइभ पाकिरहेका हुन्छन् होइन अब त्यो खानपानहरू सबै भनौँ न त्यहाँ चाहिँ अब खाना पर्यटकहरूले खाना पाउने भयो सबै त्यहाँ दर्शकहरू आकाले पनि खाना पाउनु हुने भयो अनि त्यसरी चाहिँ अनि कलाकारहरूले चाहिँ बेलुका 8 बजेसम्म यो कार्यक्रम चाहिँ निरन्तरता दिएर पर्यटकहरूलाई चाहिँ रमाइलो गराउने र यहाँ स्थानीयहरूलाई सबैलाई यो रमाइलो गर्ने भन्ने उद्देश्य छ सर।
1: अब यो कार्यक्रम खास गरी तपाईँहरूले आयोजना गर्नु भएको छ होइन विशेष गरेर तपाईँहरूले नेतृत्व लिनु भएको छ भनौ न पर्यटन क्षेत्रमा काम गर्ने महिला व्यवसायहरूले चाहिँ अहिले भोगिरहेको चुनौतीहरू चाहिँ के छ होइन अनि यस्तो खालको तपाईँहरूले आयोजना गर्नुभयो कार्यक्रमले चाहिँ उनीहरूलाई व्यवसाय विस्तार गर्न चाहिँ कसरी सहयोग पुर्याउन सक्छ भन्ने लाग्छ तपाईँहरूलाई।
0: अब यसमा त अब चुनौती त छन् होइन महिलाहरूलाई चाहिँ अब यस्तो कामहरू गर्दा चुनौती त छन् तर हाम्रो चाहिँ अब धेरै अब पर्यटन संघ संस्थामा हामी सबै संघ संस्थामा आबद्ध छौँ नि त अब एउटा महिला पर्यटन व्यवसाय मञ्चहरू हामीले दर्ता गरेका छौँ भने जस्तै रेवन हान ताम त्यस्तो सबै संस्थामा हामी नै जोडेका छौँ कि हामी नै छौँ नि त त्यो भएर अब चुनौती त छ हामीलाई यो गर्नलाई हामीलाई चुनौती त छ तर चुनौती भए पनि अब अवसर पनि हो नि त हामीले चाहिँ यसरी गर्न गर्छौँ है गर्दैछौँ गर्न सक्छौँ भन्ने हामीलाई तर अवसर पनि हो कि त्यही भएर यसलाई चाहिँ हामीले अब सामान्य नै लिएका छौँ अहिले।
1: यो अघि पर्यटन पर्यटकहरूको बसाइ लम्ब्याउने कुरा त भइहाल्यो होइन अब यो स्थानीय उत्पादन होइन महिला उद्यमीलाई प्रोत्साहन गर्नको लागि चाहिँ जस्तै अब आमा समूह घरेलु उद्यमी वा साना व्यवसायको उत्पादनलाई चाहिँ यसले कतिको प्राथमिकता दिन्छ यस्ता खालका कार्यक्रमले चाहिँ
0: एकदमै अहिले हामीले चाहिँ त्यहाँ हाम्रो स्टलहरू हुन्छन् होइन स्टलहरूमा सबै यो उत्पादनहरू उद्यमीका उत्पादनहरू त्यहाँ ल्याएर बिक्री वितरण हुन्छन् होइन अनि अब खाद्य लगेखुन्ट लिएर जस्तै ती हातले बुनेका चिजहरू अब सबै चिजहरू के त्यो चाहिँ त्यहाँ सबै बिक्री वितरण हुन्छ र अब बिक्री वितरण भएपछि त यस्ता चिजहरू पाइन्छ है यस्तो चिजहरू हुन्छ है भन्ने त्यो प्रचार प्रसार भयो नि त त्यो हामीले अब त्यो कार्डहरू पनि हुन्छ त्यो स्टलमा चाहिँ उहाँहरूले हाम्रो उत्पादन यो ठाउँमा बन्दैछ भनेर उहाँहरूले भन्नुहुन्छ अनि त्यो कार्ड दिनुहुन्छ अनि त्यसपछि त अनि जानुहुन्छ नि त अब हाम्रो आफू हामीलाई चाहिने चिजहरू त हामी त्यहाँ जान्छौँ किन त्यो यो यति हाम्रो चाहिँ यही महोत्सवमा मात्रै चाहिँ भएन नि त हामी उहाँहरूको उत्पादन भएको ठाउँमा उद्यमी गरेको ठाउँमा हामी पुग्छौँ त्यसलाई चाहिँ एकदम राम्रो हुन्छ मलाई जहाँसम्म लाग्छ यो एकदमै राम्रो हुन्छ भन्ने लाग्छ।
1: हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ। अब यो महोत्सवमा दर्शकको सहभागिताको अपेक्षा कति गर्नु भएको छ आन्तरिक र विदेशी पर्यटकको सहभागिताबारे कुनै त्यस्तो चाहिँ तपाईँहरूले आंकलन गर्नु भएको छ यति दर्शक चाहिँ यति विदेशी पर्यटक यति आन्तरिक पर्यटक आउँछन् भन्ने त्यस्तो छ।
0: कम्तीमा पनि 8-10 हजार मान्छे आउँछन् भन्ने हाम्रो आकलन छ हामीलाई अब पर्यटकहरू सिजनको बेला पनि भयो, सिजनको बेला भएर एकदम विदेशी पर्यटकहरू यसै आउने भए होइन, यसलाई हामीले कसरी अडाउने, अब हामीले अलिक प्रचार प्रसार गरेर हामीले अडाउँछौँ, अनि आन्तरिक पर्यटन पनि भयो, बाह्य पर्यटन पनि भएर, अनि यहाँका स्थानीय त्यहाँ चाहिँ पहिला पनि लाग्थ्यो, पहिला पनि चाहिँ मेला लाग्थ्यो, मेला लाग्दा एकदम भिडभाड, बिहानबाट बेलुकासम्म भिडभाड हुन्थ्यो, अनि त्यसले गर्दा कम्तीमा पनि 8-10 हजार चाहिँ मान्छे त्यहाँ आउनुहुन्छ भन्ने
1: लाग्थ्यो।
0: अनि मैले एउटा कुरा पनि फेरि हजुरले सोध्नुहुन्छ भनेर मैले कुरा राखेँ, आर्थिकमा हुन्छ नि त, आर्थिकको कुरा हुन्छ होइन, अनि आर्थिकमा चाहिँ हामीले चाहिँ अब हजुरले सोध्नु भएन, म आफैले
1: भन्छु,
0: हाम्रो चाहिँ अब जस्तै अब यो अहिले हामीलाई चाहिँ गृहलक्ष्मीले चाहिँ गृहलक्ष्मी ग्यासले चाहिँ टाइटल स्पोन्सर गरेर हामीलाई उहाँले एकदम सहयोग गर्नुभएको छ, मैले यो यो एफएम मार्फत पनि उहाँलाई अहिले पनि अहिले सुरुमै म एकदम धन्यवाद दिन चाहन्छु होइन, हामीलाई उहाँले हौसलाका साथ चाहिँ हामीलाई चाहिँ यो गर्नुहोस् ल म पनि सहयोग गर्छु भनेर उहाँले चाहिँ हामीलाई गर्नुभएको छ, सहयोग गर्नुभएको छ है, टाइटल स्पोन्सर गरेर उहाँले सहयोग गर्नुभएको छ, र अब न महानगरपालिका अनि हाम्रो पर्यटन बोर्ड लगायत हामीले चाहिँ उहाँहरूको सहयोगले चाहिँ यो कार्यक्रम गर्न सुरु गरेका छौँ होइन, यो पनि मैले चाहिँ एफएम मार्फतै भन्न चाहन्छु।
1: हस्, यहाँलाई यो समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद छ। अब यो दशैंको सांस्कृतिक मौलिकतालाई पर्यटनसँग जोड्ने प्रयास जुन गर्नुभएको छ, महिला उद्यमशीलताको प्रवर्धन र पोखराको पर्यटनमा नयाँ आयाम थप्ने योजना जुन गर्नुभएको छ, यो सफलताको हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु।
0: एकदम हजुरलाई पनि एकदमै हार्दिक मंगलमय शुभकामना, र हामी जोडिनेछौ, हामी हजुर आउने हुनेछ र हजुरको साथ पनि हामीले पाउनेछौ भन्ने आशा गर्दै हजुरलाई म एकदम धन्यवाद दिन चाहन्छु।
1: धन्यवाद, नमस्कार। यहाँन्थ्यो ममता नेउपाने, ओटेफको आयोजनामा दशैं महोत्सव यो कोजाग्रत पूर्णिमाको दिन लेक साइडमा हुँदैछ। दशैं हाम्रो परम्परा हो, हाम्रो पहिचान हो, यही पहिचानलाई विश्व सामु चिनाउने माध्यमका रूपमा यस्ता महोत्सवले भूमिका खेल्न सकुन् भन्ने हामी पनि कामना गर्न चाहन्छौ। पोखरामा आउने पर्यटकले यहाँका ताल र हिमाल मात्र होइन, नेपालीको आत्मीयता, संस्कृति, खानपान र चाडपर्वको मौलिक अनुभव पनि लिएर फर्कन सकुन् हामी कामना गर्न चाहन्छौ। आगामी कार्तिक 8 गते कोजाग्रत पूर्णिमाका दिन लेकसाइडस्थित बाराईघाट मैदानमा आयोजना हुने दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव सफल होस् भन्ने शुभकामना पनि हामी व्यक्त गर्न चाहन्छौ। ओटेफको आयोजनामा यो हुन लागिरहेको दशैं महोत्सवको बारेमा हामीले कुराकानी गर्यौं। ओटेफका अध्यक्ष ममता नेउपाने, महिला पर्यटन व्यवसाय मञ्चकी अध्यक्ष ममता नेउपानेसँग हामीले यो कुराकानी गर्यौं। यो कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय बिदा हुन्छु। नमस्कार।

घरको स्टार हिमस्टार। यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुसीमा साथ उसको। Hymnstar for a complete home.

0: sip on ya.
1: Extreme energy drink.
2: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राज्य फाइनली नेपाल पुग्यौ हामी
1: डैड नेपाल स्मेल्स डिफरेंट
2: इट्स होम
3: वाह
2: डोगे
3: भाग्यमानी भाई बाबा
2: घर को रंग नया हो र
3: तिमी यही हुँदा गरेको
2: 12 वर्ष एकदम नया जस्तै छ समय बदलिन्छ जिन्दगी बदलिन्छ तर माया र घरको रंग रहिरहन्छ बर्जर वेदरकोट लङ लाइफ यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ 12 वर्ष टिक्छ बर्जर पेन्ट रंग रहिरहन्छ

Mangaldeep Scent 3-in-1 Perfume Like Fragrance

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
4: अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-71।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टा एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-2729।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98-251-98-190।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
6: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिशविल माउंटेन कॉलेज में यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संघ को साझेदारी में बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस में भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित को वातावरण में अध्ययन कर संपर्क गर्नुहोस्। सम्पर्क फिशविल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717 9802851717।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
9: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
9: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9852355928। विजिट www.landmarknepal.com।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: sip on ya. Extreme energy drink.
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: इस 2083 साल को बड़ा दशैं तथा दीपावली को पावन अवसर में दिव्य नयन आँखा घर को असोज र कार्तिक दुई महीना भरी बम्पर अफर टिकट में 50% छूट चश्मा फ्रेम में 25% छूट र आँखा परीक्षण तथा शल्यक्रिया में 30% छूट
1: नेपाल को तिलगंगा आँखा अस्पताल र अमेरिका को मोराइन आई सेंटर बाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त करी 16 वर्ष को कार्यावधि में 80,000 बड़ी बिरामी को मोती बिंदु को शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङ द्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चश्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिन द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007-9763-36-16
3: फिस्टेल आइवेफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
4: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन आत्तिनु पर्यो फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइवेफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
4: साँच्चै हो र
3: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि सुरु भइसकेको छ
4: हो त
3: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आयुर्वेद केन्द्र फिस्टेल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424-9084-46-525
1: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर चिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-99277
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन डाक्टर वन्दना श्रेष्ठ
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
1: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
1: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
9: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
10: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
9: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
10: शिखर इन्स्योरेन्सको सहकार्यमा
9: अस्पताल खर्च सहाराले गर्छ।
10: ई सेवा सबै सधैँ सँगै।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5538-369 TNT एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा
4: पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा

0: सुरक्षा कोष का योगदान कर्ता लागि स्वास्थ्य उपचार पद्मश्री हॉस्पिटल में
1: सामाजिक सुरक्षा कोष को स्वास्थ्य सुरक्षा योजना अंतर्गत इसमें आबद्ध संपूर्ण औपचारिक क्षेत्र का योगदानकर्ता स्वरोजगार में रहकर योगदानकर्ता वैदेशिक रोजगार में रहकर योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिका पद्मश्री हॉस्पिटल में स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौं।
0: शर्तहरू लागू हुने छन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हॉस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

0: کی منچه منچه ما کی نیکارک سارا؟
1: ای یعنی میره دانت دکی را ایران باید کسو تیسه ما چورا چوری که پانی تیسته ای چا کان گوی رو پچار گرانی ولا
2: होइन ना किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिंग हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखौ न
1: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
2: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0165865536 मोबाइल 9856000536
4: टीएनटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
5: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
4: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0165383769 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
6: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
0: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
7: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ

0: हेलो नमस्ते एण्ड गुड मर्निङ रेडियो अनुपूर्ण 93.2 चार मेगा हर्जमा कार्यक्रम गुड मर्निङ पोखरा लिएर यहाँहरू समक्ष हामी उपस्थित भइसकेका छौं। म छु तपाईँको साथमा कल्छन थापा, सहकर्मी मित्र संशय मल्ल र प्रविधि संयोजनमा साथ दिनुभएको छ भाइ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ भने बर्जर प्रिन्सद्वारा प्रायोजित रहेको छ हाम्रो कार्यक्रम गुड मर्निङ पोखरा। अब हामीले हरेक दिन भन्ने गर्छौ, यदि तपाईँले घर बनाउँदै हुनुहुन्छ या घर रंगाउँदै हुनुहुन्छ होइन, कुन चाहिँ रंग प्रयोग गर्ने भन्ने चाहिँ तपाईँलाई चिन्ता छ भने त्यो चिन्ता चाहिँ हटाउनु होला, बर्जरलाई तपाईँले चाहिँ प्रयोगमा ल्याउन सक्नुहुन्छ। यो पेन्ट धेरै समयसम्म टिक्छ र योमा चाहिँ उपहार पनि छ नि त सञ्जय,
1: स्कुटरदेखि लिएर टेलिभिजन होइन वासिङ मसिन लगायतको पुरस्कार तपाईँले पाउनुहुन्छ। दशैंको सन्दर्भमा छौं, दशैंको अलिकति माहौल पनि बनिरहेको होला, दशैंको एउटा किसिमको छुट्टै भाइब्स पनि तपाईँहरूको मौसममा वातावरणमा होइन र शरीरमा त्यो खालको ऊर्जा पनि होला दशैंको। विशेष गरेर घटस्थापनाबाट चाहिँ औपचारिक रूपमा दशैं हामी माझ भित्रिसकेको छ। यो पटकको घटस्थापना 25 गते होइन असोज 25 गते घटस्थापनापछि चाहिँ नेपालीहरूको घर आँगनमा दशैं भित्रिसकेको छ र दशैंकै सन्दर्भमा दशैंको छेकोमा चाहिँ विभिन्न किसिमका कार्यक्रमहरू पनि यति बेला भइरहेका छन्। कतिपय सम्पन्न भइसकेका छन्, कतिपय हुने तर्खरमा पनि छन् होइन। ती सबै कार्यक्रमहरूले पनि दशैंलाई एउटा किसिमको दशैंको वातावरणलाई होइन यो खालको कार्यक्रमले पनि दशैंको वातावरणलाई बनाउने गर्दछ। खास गरी दशैंको टीकाको मूल दिन चाहिँ यसको महत्व, टीका, जमरा होइन, आशीर्वाद, दक्षिणा, यी सबै कुराहरूको आफ्नै किसिमको महत्व पनि छ। यसले एउटा किसिमको पारिवारिक स्नेह, सामाजिक स्नेह, सांस्कृतिक स्नेह होइन यी सबै कुराहरूलाई प्रकट गरिरहेको हुन्छ। टीका लगाउँदा परिवारका ज्येष्ठ सदस्यले सन्तानको सुख शान्ति स्वास्थ्य दीर्घायु र प्रगतिको लागि आशीर्वाद दिने गर्दछन् होइन। मान्यजनबाट चाहिँ टीका आशीर्वाद ग्रहण गर्नु, दाजुभाइ दिदीबहिनी र आफन्तसँग भेटघाट गर्नु होइन, यी हाम्रो परम्परा हो। त्यो सँगसँगै अब दशैंमा अब मिठा मिठा परिकारहरू चाहिँ खानु, घर सफा गर्ने, लिपपोत गर्ने, नयाँ लुगा लगाउने, बालबालिकालाई परम्परा, संस्कार र पारिवारिक इतिहासबारे एउटा किसिमको होइन हस्तान्तरण पनि गर्ने, सिकाउने होइन, कसैसँग मनमुटाव छ भने, पुराना विवाद छ भने ती सबै कुराहरू बिर्सेर चाहिँ सम्बन्ध सुधार गर्ने एउटा यो मौका पनि हो कि दशैं भनेको। त्यो कारणले गर्दाखेरि दशैंको आफ्नै किसिमको एउटा इतिहास छ, आफ्नै किसिमको पौराणिक, धार्मिक, सांस्कृतिक, सामाजिक महत्व छ। यहाँहरू सबैजनालाई दशैंको हामी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौ। दशैंको वास्तविक सुन्दरता महँगा उपहार वा भव्य भोजमा मात्र होइन, परिवारका सदस्य बीचको माया, सम्मान र आत्मीयतामा पनि हुन्छ। हामी टाढा टाढा आफ्नो आफन्तहरू कोमा होइन भेट्न जान्छौँ, दशैंको चाहिँ आशीर्वाद थाप्न जान्छौँ होइन। एकपटक यो दशैंमा यदि मिस भइहाल्यो भने होइन, किन आएन भनेर चाहिँ गुनासो गर्ने वा किन जान पाइएन भन्ने खालका होइन मनमा त्यो किसिमको रिक्तता हुने गर्दछ। त्यो कारणले गर्दाखेरि दशैं खासमा अब धार्मिक पर्व मात्र नभइकन यो सांस्कृतिक, सामाजिक पर्व पनि हो। यसले धेरै कुराहरू चाहिँ बोकेर आएको हुन्छ। खास अझै दशैंमा होइन, तपाईँले बजारतिर हेर्नुभयो भने यसले ठूलो एउटा किसिमको आर्थिक चलामानता पनि लिएर आउँछ। त्यो कारणले गर्दाखेरि दशैंको चाहिँ महत्व छ।
0: यो सँगसँगै अब सम्झे, यति बेला दशैंको रौनक भनेको शहर बजारमा भन्दा त्यो सुनसान गाउँ फेरि भरिभर आउँछ कि होइन। दशैंमा चाहिँ गाउँघरको रौनक त अब दशैं केवल एउटा चाड मात्रै होइन, यो गाउँघरको आत्मीयता, परिवारको मिलन, आपसी सद्भावको सुन्दर पर्व पनि हो, तिमीले भनिसकेको छौ होइन। अब गाउँघरमा दशैंको महल बिस्तारै बढ्दैछ क्या, घर आँगन लिपपोतको कुराहरू भयो, घर सफा गर्ने भयो, वर्षौंदेखि त्यो घरको आँगनमा पलाएको झारपातहरू फाल्ने कुराहरू खुन्ट लिएर बाटोघाटो चिटिक्क पार्ने होइन, अनि त्यो घरको धुरीबाट चाहिँ होइन धुवा निस्किने के, प्रत्येक घरको धुरीबाट त्यो धुवा निस्किने त्यो क्रम चाहिँ सुरु भएको छ। अब कतै पिङ हालिँदै होला, कतै परदेशीका आफन्तहरू घर फर्किने प्रतीक्षामा छन् होला होइन। बालबालिकाको अनुहारमा पनि खुशी होला होइन, वृद्धहरूको अनुहारमा पनि अब परिवारहरूको एउटा चाहिँ संगम, एउटा मिलन वर्षको एकचोटि भए पनि सँगै बसेर खाने रम्ने रुने हाँस्ने एउटा चाहिँ माहौल मिलाउँछ भन्ने पनि भयो होला। दसैँले हामीलाई चाहिँ के सिकाउँछ भने खुशी ठूलो घर महँगा उपहार मात्र होइन, परिवारको साथ छिमेकीको आत्मीयता मनको शान्तिमा पनि हुन्छ। यो पर्वमा कसैको मन नदुखाउ, विपन्न र असहायलाई पनि सकेको सहयोग गरौं, आपसी सद्भाव र मानवता बाँडौं होइन। दशैंको यो पावन अवसरमा यहाँहरू सम्पूर्ण सम्पूर्णलाई हामी शुभकामना पनि व्यक्त गर्न चाहन्छौ होइन। अब दशैं तपाईँको लागि दशा नहोस्, कहिलेकाहीँ खानपान जीवनशैली रहन सहनका कुराहरू चाहिँ मिलेन भने एउटा चाहिँ फरक इन्भाइरोमेन्ट तपाईँको होइन घर परिवारमा चाहिँ बन्न सक्छ। त्यसकारण चाहिँ आफ्नो स्वास्थ्यलाई मध्यनजर गर्दै खानपानमा चाहिँ ध्यान दिनु होला होइन। अब अर्को कुराहरू चाहिँ कस्तो पनि छ भने होइन, यो पारिवारिक एउटा सद्भावको पर्व पनि रहेको छ, तसर्थ मन टाढिएका मनहरूलाई चाहिँ नजिक बनाउने पर्व पनि हो होइन। यदि तपाईँका आफ्नो घर परिवारमा त्यो खालको चाहिँ अवस्थाहरू छन् भने दशैंको टीका लगाएर ती सबै कुराहरू बिर्सिएर एउटा रौनकताका साथ दशैंको पर्व मनाउनु होला। हामीले चाहिँ तपाईँहरूलाई धेरै धेरै शुभकामना व्यक्त गर्यौं।
1: अब यो दशैंमा खास गरी अब गाउँघरतिर प्रचलित हुन्छ नि एउटा लोक परम्परा, मनोरञ्जनको लागि गरिने विभिन्न हुन्छ नि पिङहरू होइन स्थापित गरिन्छ। खास गरी अब अहिले यति बेला चाहिँ चलनमा होइन अरू थुप्रै पिङहरू चाहिँ छन्, तर लिङ्गे पिङ बाँस वा काठको सहायताले बनाइने पिङ दशैंको एउटा लोकप्रिय आकर्षण हो। त्यस सँगसँगै अरू हुन्छ नि घुमाउने पिङहरू
0: अनि
1: त्यसपछि अरू पनि खालका पिङहरू चाहिँ दशैंको बेलामा चाहिँ देख्न पाउँछौ होइन, खेल्न पाउँछौ। अनि अब यो दशैंमा चाहिँ अब चङ्गा उडाउने लगायतका गतिविधिहरू पनि हुने गर्दछन्। सबभन्दा ठूलो कुरा चाहिँ यो दशैंको आगमनको बेलामा चाहिँ दशैं स्वागतको लागि गरिने होइन हुन्छ नि गाउँघरतिर सरसफाई होइन गर्ने बाटो बाटो सरसफाई गर्ने गरिन्छ। त्यसले पनि एउटा किसिमको दशैं आयो है भन्ने खालका पनि त्यसले एउटा किसिमको रौनक दिन्छ। पहिले गाउँघरमा सामूहिक रूपमा पिङ हाल्ने होइन, मेलापात गर्ने, आफन्तका घरमा जाने होइन, स्थानीय परिकार बनाउने चलन बढी थियो। अब अहिले चाहिँ खास गरी अब सहरमुखी जीवन छ, वैदेशिक रोजगारीमा धेरै मानिसहरू छन्, सामाजिक सञ्जाल प्रविधिको कारण चाड मनाउने शैली चाहिँ अलिकति फरक पनि हुँदै गएको छ। आज कतिपय परिवारले भिडियो कलबाट टीका र शुभकामना आदान प्रदान गर्छन् होइन, यो अहिलेको समयको चाहिँ सबैभन्दा ठूलो विडम्बनापूर्ण चाहिँ यथार्थ हो। विदेशमा रहेका नेपालीले पनि आफ्नो संस्कृति जोगाउन सामूहिक रूपमा दशैं चाहिँ मनाउने गरेका छन्। जहाँ पुगे पनि उनीहरूले दशैंलाई परदेशीका रूपमा हुन्छ नि सामूहिक रूपमा मनाउने गरेका छन्। योले गर्दाखेरि पनि दशैं चाहिँ हुन्छ नि नेपाल बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक रूपमा चाहिँ यसले होइन प्रशय पाइरहेको हो भन्ने चाहिँ हामीले मान्दै आएका छौँ। दशैंलाई विभिन्न समुदायले फरक परम्परा र शैलीले मनाउँछन्। कसैले धार्मिक पूजालाई प्राथमिकता दिन्छन्, कसैले पारिवारिक भेटघाटलाई र कसैले सांस्कृतिक उत्सवका रूपमा मनाउँछन्। दशैं सबै नेपालीले एउटै तरिकाले मनाउनुपर्छ भन्ने पनि होइन, हरेक समुदायको आस्था संस्कृति चाडपर्वप्रति सम्मान राख्नु नै सामाजिक सद्भावका आधार हो। विविधतालाई स्वीकार गर्दै एकअर्काको खुसीमा सहभागी हुनु नेपाली समाजको महत्वपूर्ण मूल्य पनि हो। त्यो कारणले गर्दाखेरि सबैको दशैंको आफ्नो आफ्नो स्मरणहरू होला होइन, सबैले होइन एउटा किसिमको बाल्यकालका सम्झना होला, युवा अवस्थाको सम्झना होला, वा होइन एउटा किसिम हुन्छ जिम्मेवार परिवार पारिवारिक सदस्यको सम्झना होला, वा दशैंमा गरिने गतिविधिले चाहिँ एउटा किसिमको चाहिँ जीवनका अविस्मरणीयतालाई पनि समेट्न सक्छ, समेटिरहेको हुन्छ भन्ने पनि हो। अब यो दशैंको चाहिँ एउटा किसिमको धार्मिक एउटा भनौँ न मान्यता पनि रहेको छ होइन, असत्यमाथि सत्यको जितको रूपमा लाई पनि यसलाई मानिन्छ। खास गरी दुर्गाले महिषासुरको वध गरेको दिन, त्यसै गरी रावणमाथि रामको विजय भएको दिनको रूपमा पनि यस पर्व मनाउन थालिएको। खास गरी अब असत्यमाथि सत्यको, अन्यायमाथि वा गलत प्रवृत्तिमाथि चाहिँ सत्य र न्यायको जितको रूपमा पनि यसलाई हामीले मनाउँछौं। दशैं समग्रमा चाहिँ नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक पहिचान, पारिवारिक आत्मीयता र सामाजिक एकताको चाहिँ एउटा महत्वपूर्ण पर्व हो। यसको मूल भावना विजय, सद्भाव, सम्मान, प्रेम र समृद्धिसँग जोडिएको छ। परम्परा संरक्षण गर्नु भनेको पुराना सबै अभ्यासलाई जस्ताको त्यस्तै दोहोर्याउनु मात्र होइन, सकारात्मक संस्कार जोगाउँदै समय अनुसारको समाजलाई अझ न्यायपूर्ण, समावेशी र मानवीय बनाउनु पनि हो। यस अर्थमा चाहिँ आफू खुसी हुने, परिवारसँग जोडिने, अरूको दुःख बुझ्ने र समाजमा प्रेम, सद्भाव तथा सकारात्मक परिवर्तनको सन्देश फैलाउन सकौ, हामी सबैजनालाई चाहिँ दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
0: रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। एकैखेर अर्को एउटा सांगीतिक कोशीले तपाईँको लागि

0: फाइनली नेपाल पुग्यौं हामी.
1: That Nepal smells different.
0: It's home.
2: Wow.
0: बुवा ढोगे
2: भाग्य मानी भाइ बाबा.
0: घरको रङ नयाँ हो र
2: तिमी यही हुँदा गरेको
0: 12 वर्ष एकदम नयाँ जस्तै छ. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ. बर्जर विथ कोट लङ लाइफ, यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ. बर्जर पेन्ट, रङ रहिरहन्छ.
3: अनि मेरो दाँत दुखेर हैरान भएको छु. त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न.
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ. सम्पूर्ण उपचार सेवा एकै ठाउँमा. काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ. नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण, साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ.
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा. फोन 0165685536, मोबाइल 9850600536.
6: घरको स्टार हिमस्टार. यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्. अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा. शर्तहरू लागू हुनेछन्. घरको हाँसो, परिवारको रमाइलो, हरेक खुसीमा साथ होस्को.
7: खुशीको यो पर्वमा मञ्च दङ्गै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशै म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशै म छु सँगै. यस दशै तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्. हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्. वेस्टर्न युनियन, यो दशैं म छु सँगै. शर्तहरू लागू हुनेछन्.
8: कफी रेडी.

0: bám tin cảm thân đu bám.
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ.
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ.
4: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म.
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834.
5: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ. अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ.
6: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
5: किन अत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु.
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-0084-46-525.
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ. युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्. आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ. कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ. थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा. फोन 061-588-115, 98-251-98-190.
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
9: उपचार हुने रोगहरू
8: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
10: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
9: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
10: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
9: अपरेसन पश्चात दुखाई कम हुने,
10: उपचार गरेपछि छिटो निको हुने,
9: बाहिरे घाउ नहुने र काटेको दाग नदेखिने,
10: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा.
11: फोन 061-590-162, 590-163.
12: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
13: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ.
12: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला. काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला. पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
13: आजै बुक गर्नुहोस्
14: landmark.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9853559928 विजिट www.landmarknepal.com
15: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717 9802851717।
16: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781300253।
17: फाइनली नेपाल पुग्यौं हामी।
18: That Nepal smells different.
17: It's home.
19: Wow.
17: बुवा डोगे
19: भाग्य मानी भाइ बाबा,
17: घरको रङ नयाँ हो र
19: तिमी यही हुँदा गरेको
17: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ। बर्जर वेद कोट लङ लाई यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट रङ रहिरहन्छ। This program is brought to you by Berger Rang Bahar.
20: Upahare Upahar.
17: Lucky Drop Bumper Ma Yamaha Razor. Berger Fans.
21: तपाईँ रेडियो 93.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ र हामी तपाईँको लागि रहेका छौँ। विशेष गरेर दशैंको यो माहौलमा दशैंका गीतसँगै
22: कुरासँगै मैले परिस्थिति जे जस्तो भए पनि मनस्थितिलाई चाहिँ सकारात्मक बनाउनु होला यो हामीले भनिरहेका छौँ होइन। अनि अर्को कुरा चाहिँ अब दशैं नजिकिँदै गर्दा अब भनौँ न कतिपय हिसाबमा अघि पनि भनिसक्यो स्वास्थ्यका कुराहरू, जीवनशैलीका कुराहरू, रहनसहनका कुराहरू, घुमघामका कुराहरू सबै कुराहरू आउँछ र अर्को भनेको चाहिँ सुरक्षाको कुरा आउँछ क्या। घरको सुरक्षाका कुराहरू भयो, तपाईँ यात्रा गर्दा तपाईँका सुरक्षित यात्राका कुराहरू भयो होइन। अब विशेष गरी दसैँमा चाहिँ यो खालको कुराहरू चाहिँ आउँछ नि होइन। तपाईँहरू घर छोडेर जाँदै हुनुहुन्छ, कुनै छिमेकीलाई घरको जिम्मा लगाउनुहोस् या चाहिँ कसैलाई घरमा राखेर चाहिँ काम गर्नुहोस् होइन, नत्र भने फेरि अब अर्को एउटा चाहिँ समस्या पर्न सक्छ। र यात्रा गर्दाखेरि एउटा चाहिँ ड्रिङ्क गरेर चाहिँ ड्राइभ नगर्नुहोला, यो पनि हाम्रो आग्रह रहेको छ।
21: आफू सुरक्षित रहनुहोस् र आफूसँगै आफूसँग सर्वगारितहरूको पनि सुरक्षा तपाईँको जिम्मेवारी हो। बर्जर पेन्ट्सको स्पोन्सरमा गुड मर्निङ पोखरामा हामी तपाईँको लागि रहेका छौं। दशैं तिहारसँगै एउटा किसिमको रंगीन वातावरण, रंगीन माहौल बनिरहेको बेलामा चाहिँ त्यो रंगसँग रंग मिलाउनको लागि बर्जर पेन्स रहेको छ। तपाईँको घर रंगाउनको लागि यो चाड पर्वमा आफ्नो घरलाई नयाँ रंग, नयाँ आकर्षण र नयाँपन दिनको लागि चाहिँ बर्जर पेन्स हाम्रो लागिरहेको छ। र यो दशैं तिहारमा घरको रंगमा रंग नयाँ बहार ल्याउनको लागि चाहिँ बर्जर रंग बहार यो स्किम पनि रहेको छ। यो दशैं तिहार घरमा रंग भर्नको लागि, रंगको बहार, खुशीको अपार, बर्जर रंग बहार रहेको छ। यसमा चाहिँ अघि हामीले जानकारी गरायौं, यो दशैं तिहारमा चाहिँ खास गरी उपहार पनि रहेको छ।
22: एकदम तपाईँले बर्जर पेन्ट्स तपाईँले युज गर्न सक्नुहुन्छ। रेडियो अनुपूर्ण 93.4 MHz तपाईँ सुनिरहनु भएको छ यतिखेर गुड मर्निङ पोखरा. हामी बोल्ने भन्दा पनि धेरै गीत लगाइसक्यो किनभने अब दसैँमा चाहिँ यो मास्टरी धुन बजिसकेपछि दसैँका गीतहरू सुनिसकेपछि यो छुट्टै खालको भाइब्स आउँछ कि मान्छेहरूलाई चाहिँ कस्तो लाग्छ भने त्यो गीतले नै आफ्नो ठाउँ आफ्नो जन्म ठाउँ आफ्नो होइन कर्म ठाउँबाट चाहिँ जन्म ठाउँ कर्मदेशबाट चाहिँ जन्मदेशमा आउन चाहिँ त्यो एउटा उत्सुकता हुन्छ. एउटा गीत राख्न चाहन्छ यतिखेर हामीले

0: हेर्नुस् है रामेबा, यसपालि त मलाई एउटा साडी दिनै पर्छ के। दसैँ जस्तो चाडा जिन्दगी भरि एक सरो फरिया र चोलो कति लगाउनु।
1: लाइस बुढी साडी पैसा न सैसा।

0: खसे पनि घरले ल्याउनु पर्छ भाइ यसपालि त पोहोर जस्तो राख होइन नि ल बरु म आफै पानी तताउँछु खुलाउँछु टाउको चाहिँ चट्टाउसिनु पर्छ अबु
1: थालास बजिया गोर्ने खसी पैसा त

0: finally, Nepal puyong hami.
1: Dad, Nepal smells different.
0: It's home.
2: Wow.
0: Bua, doge.
2: Bhaki mani bhai baba.
0: Ghar ko rang naya ho ra?
2: Timi yahi huda gareko.
0: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर वेदरकोट लङलाई यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्स रंग रहिरहन्छ।
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
4: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन फ्रिटी एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-595-728 मोबाइल 98560-2729
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
6: अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म
5: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-032-29 98-028-59-61-581-871
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुत्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81-331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
8: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौँ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
9: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
8: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
4: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
10: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
9: हाम्रा सेवाहरू
10: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
9: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
10: मृगौला तथा मूत्र रोग युरो सर्जरी
9: पेट
11: छाती मुटु थाइराइड तथा मधुमेह रोग
10: न्यूरो सर्जरी सेवा
11: बाल रोग
10: नाक कान तथा घाँटी रोग
11: मानसिक तथा स्नायु रोग
10: प्रसूति तथा स्त्री रोग
11: छाला यौन तथा कुष्ठ रोग
10: नेत्र रोग
11: दाँत तथा मुख रोग
10: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
11: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
10: सुविधा सम्पन्न आईसीयू सेवा
11: डिजिटल एक्सरे
10: सिटी स्क्यान सेवा
11: भिडियो एक्सरे इको कार्डियोग्राफी
10: इन्डोस्कोपी इसीजी इइजी पीटीए
11: फिजियोथेरापी युरोफ्लोमेट्री
10: केमोथेरापी
11: सुरक्षित गर्भपतन सेवा
10: होल बडी चेकअप हेल्थ प्याकेज
11: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
10: फोन 061-572-648 572-849
12: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2 शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
13: दिव्यनयन आँखा घर क्लिनिक प्राली
14: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
13: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
14: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007 97-623-3816

0: IME Life Insurance Company Limited, भविष्य सुनिश्चित करते, Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ.
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ. केवाईसी अपडेट हुनुपर्नेछ आदि.
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163. होम केयर सेवा होम केयर सेवा.
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर.
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ.
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा. तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा. हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77.
4: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित. सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-162.
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड. नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला. टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम.

0: हेलो
1: हजुर नमस्कार।
0: हेलो
1: नमस्कार काका, सुन्नु भएन?
0: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
1: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
0: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
1: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
1: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
3: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
4: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
4: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
3: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
6: फाइनली नेपाल पुग्यौं हामी।
7: That Nepal smells different.
6: It's home.
8: Wow.
6: Bua, doge.
8: Bhagya mani bhai baba.
6: Ghar ko rang naya ho ra.
8: Timi yahi huda gareko.
6: 12 barsha ekdam naya jastai cha. Samay badlincha, zindagi badlincha, tara maya ra ghar ko rang rahi rahancha. Berger Weathercoat Long Life. यसको फ्लू र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्ज पेन्ट रंग रहिरहन्छ।
9: गुड मर्निङ पोखरा,
10: तपाईँको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।
11: This program is brought to you by Berger Rang Bahar.
12: Upahare Upahar.
11: Lucky Draw Bumper Ma Yamaha Razor. Berger Fans.
13: तपाईँ रेडियोमा पनि 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखराको आजको श्रृंखलाको हामी अन्त्यतिर आइसकेका छौं। यहाँहरू सबैजनालाई यति जेलसम्मको साथको लागि हामी धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौ। आजको यहाँको दिन शुभ रहोस्, मंगल रहोस्, जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनाउन् भन्ने कामनासहित प्राविधिक साथी अरविन्द सहित कञ्चन र सञ्जय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छौं। नमस्कार, शुभ दिन।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611.
1: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
2: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: यति बेला पूर्वाह्नको 10 बजेको छ।
5: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
7: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

घरको स्टार हिमस्टार। यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुसीमा साथ उसको। Hymnstar for a complete home.

0: Mania Extreme Energy Drink.
1: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
2: कफी रेडी
3: वाओ थैंक यू यो साथलाई अच्छे सुगन्धित बनाउँछ मंगलदीप सेन्ट 3-in-1 को साथ
2: आई लव इट टू
3: हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ
2: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स Finally, Nepal puyong hami.
4: Dad, Nepal smells different.
2: It's home.
5: Wow.
2: Bua, doge.
5: Bhagya mani bhai baba.
2: Ghar ko rang naya ho ra?
5: Timi yahi huda gareko.
2: 12 barsa? Ekdam naya jastai cha. समय बदलिन्छ जिन्दगी बदलिन्छ तर माया र घरको रङ रहिरहन्छ बर्जर विथ कोट लङ लाइफ यसको क्यू र सिलिकन प्रविधिले घाम पानी छेक्छ 12 वर्ष टिक्छ बर्जर पेन्ट रङ रहिरहन्छ

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाई र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061588115, 9251, 9190।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो
3: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनर्स्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
5: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
6: अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म
5: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98-08-59-321-0185-88-871
7: के तपाई यूके यूनिवर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरा में लिन चाहनुहुन्छ नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउंटेन कॉलेज में यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संग को साझेदारी में बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस में भर्ना खुल्यो पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित को वातावरण में अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98025817 98025817
8: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
9: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
8: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
9: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित कर रही, इंश्योरिंग फ्यूचर।
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: सम्पूर्ण ओपिडी सेवा,
4: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
4: रेटिना सम्बन्धी जाँच एवं उपचार,
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
5: आँखा छर्केको सिधा पार्ने सर्जरी,
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
5: लेजर सर्जरी सम्बन्धी सेवा,
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219।
5: स्वस्थ आँखा स्वच्छ दृष्टि।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
8: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
9: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा तथा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
12: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्येश्वरी ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702। संजीवनी हस्पिटल नेपालगंज र दान पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 061-578-1161, 578-1062।

मगाउने स्वाद जस्तै सम्बन्ध गाँस ज्ञान मसला गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: अयनी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।

0: तो पार्टी दिने होला नि?
1: पार्टी त दिनाउँथ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाम न।
0: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
3: तन्ना आजै फेरि हाल्नुहोस्।
4: सँगै मनाउन आउनु है।

हेलो हाई नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको यो अर्को नयाँ श्रृङ्खलामा शान्ति र विकासको लागि संचार रेडियो अनुपूर्ण 93.4 मेगा सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगा हर्जमा पोखरा अनि आसपासको क्षेत्रमा प्रत्यक्ष र इन्टरनेटको माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज छ रेडियो अन्नपूर्ण 93.4 मेगा हर्ज पोखरा र रातोपाटी.com मार्फत केही साथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। आजको यो कार्यक्रम पोखरा कलिन ओके आज मिति 2083 साल असोज महिनाको आज 29 गते बिहिबार हो। र तारिक अनुसार 2026 अक्टोबर 15 तारिक रहेको छ। कार्यक्रम पोखरा कलिन यहाँले सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै र हाम्रो अनलाइन माध्यम मार्फत। ब्याकग्राउण्डमा मंगलधुन बजिरहेको छ। मंगलधुनको यो ध्वनि तरंगसँगै तपाईँ समक्ष उपस्थित भइसकेको छु र आज पक्कै पनि बाहिरको मौसम र यो चाडपर्व उत्सव चहल पहल छुट्टै खालको छ। पक्कै पनि तपाईँले त्यो महसुस गरिसक्नु भएको छ होइन त। अब हट्यो सारा हिलो महिलो छायो उमङ्ग हर्ष र खुसीको भने तपाईँले पक्कै पनि यो श्लोकहरू सुन्नु भएको थियो होला। नवरात्रको आज पाँचौं दिन दशैं घर वा पूजा कोठामा नवदुर्गा मध्येकी पाँचौं स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आज प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात दुर्गा पक्षको पाँचौं दिन स्कन्द माताको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ। पौराणिक ग्रन्थमा स्कन्द माताको विषयमा कथा वर्णन गरिएको छ। कुनै समय शिव र पार्वतीकै ऋषिहरूको सभामा जाँदा सबैले उठेर स्वागत गरेका थिए। ऋषि सन्त कुमार ध्यानमा मग्न भएकाले उठेनन्। यो पार्वतीलाई मन परेन। पार्वतीले आनन्दमा मस्त छन्। यी दुवै दम्पती उठधारी सन्त कुमारलाई हेर्ने गर्छन् भन्ने किम्वदन्ती विश्वास रहिआएको छ। नवरात्रको पहिलो दिन असोज 25 गते आइतबार दशैं घर वा पूजा

शाखामा वैदिक विधिपूर्वक घट स्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घट स्थापना गरिएको स्थानमा नै नवदुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना समेत गरिँदै आज यो पाँचौं दिनमा प्रवेश गरिसकेको छ। यो जानकारी मैले शुरूआतमै जोडेँ किनकि यो माहौल त्यस्तै त्यस्तै खालको छ। ब्याकग्राउण्डमा टोन पनि तपाईँले सुनिरहनु भएको छ होइन, त्यही भएर पनि शुरूआतमै जोडे मैले र आज पनि तपाईँसँग म कुराकानी गर्छु। आज विशेष छ, यो विशेष बनाउनको लागि सहयोग पुर्याउनुहुने शैला टेलरका प्रोप्राइटर कृष्ण परियारलाई म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आज फोन गर्नुहुने मध्ये एकजनाले पाउनुहुनेछ एउटा रिचार्ज कार्ड, यो दशैं अफर हो, हामीलाई सहर्ष स्वीकार गरेर हाम्रो शुभचिन्तक भनौ कृष्ण परियारले आजको लागि तपाईँ जो जोले फोन गर्नुहुन्छ आज हामी शुभकामना आदान प्रदान गर्छौं। खासै अब त्यस्तो अरू विषयवस्तु मैले केही पनि राखेको छैन, आज मात्र आज भोलि यो पर्सि यी दिनहरूमा अब हामी शुभकामना के कसो छ होइन अब भन्ने कुरालाई हामी जोड्छौं। यिनै विविध विषयवस्तुमा रहेर हामी कार्यक्रमलाई अगाडि बढाउँछौं र अब यो वर्षभरिमा एकपटक आउने चाड हो होइन, जुन नेपालीहरूको एउटा मुख्य चाडको रूपमा पनि रहिआएको छ। त्यही भएर पनि बाहिरको वातावरण हेर्नुहोस् त्यत्तिकै मजाको छ र तपाईँको मन पनि त्यति खुसी हुनुपर्छ कि जस्तो बाहिर खुलेको छ नि मौसम, त्यसै गरी तपाईँको मन तपाईँको शरीर त्यसरी नै एकदम स्फूर्तिलो होस्, आफ्नो स्वास्थ्यको केयर गर्नुहोस् होइन, यो कुराहरूलाई विचार पुर्याएर सबैसँग हाँसी खुसी बिताउनुहोस् भन्ने कुरालाई चाहिँ पक्कै पनि यहाँले आत्मसात गर्नुहुनेछ। स्टुडियो घडीमा 11:08 गइसकेको छ, अबको बाँकी समय करिब करिब 12 बजेसम्म म तपाईँको साथमै रहेर कार्यक्रम पोखरा गोल्डनलाई सञ्चालन गर्ने गर्छु। ओके ल, यति भएपछि अब तपाईँले धेरै कुराहरू थाहा पाइसक्नुभयो, के भइरहेछ, के हुनेवाला छ भन्ने कुरा। आज विश्व हात धुने दिवस हो, हात धुने दिवसको शुभकामना। अब हात धोएर हात धुने दिवस मनाउनुपर्छ, यो तपाईँको स्वास्थ्यको लागि। मैले भने नि स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, जिन्दगी व्यस्त रहनुहोस् भनेर भन्ने कुरा छ नि त होइन, त्यही भएर हात चाहिँ धुनुपर्छ। तपाईँले कम्तीमा पनि अब घरमै बसिराख्दाखेरि त खासै त्यस्तो समस्या नहोला, तर पनि तपाईँ बाहिर निस्किनुभयो भने अब केही कुरा खानु खाना खानु अगाडि अथवा खानै नखाए पनि तपाईँले टाइम टाइममा बाहिर निस्किसके पछाडि आफै फर्किसके पछाडि अथवा त्यही निस्कने क्रममा पनि पटक पटक हातहरू धुनुहोस्, सेनिटाइज गर्नुहोस्। एकचोटि यो कोरोनाले गर्दाखेरि धेरै पाठ सिकाएको थियो कि मास्क लगाउने, सेनिटाइज गर्ने कुराहरू होइन, एकदम राम्रो थियो ठाउँ ठाउँमा चाहिँ। त्यो अहिले पनि राख्दा राम्रो हुन्छ कि, त्यसलाई हटाउनु जरुरत छैन होइन, किनकि त्यो स्वास्थ्यको लागि नै हो। त्यो भयो भने तपाईँको हातबाट तपाईँको हात होला, तपाईँले खानै पर्छ भन्ने पनि छैन, तपाईँको हातले कहीँ त्यस्तो ठाउँमा छोयो अथवा कसैको हात मिलाइएला के होला, उसलाई रुगा लाग्यो होला, उसलाई केही बिरामी होला, त्यसबाट तपाईँको सिधै हातको उसबाट हात टु हातबाट तपाईँको किटाणुहरू, अनि तपाईँले त्यही चाहिँ आँखातिर लानुभयो, नाकतिर छुनुभयो, कसैको बानी हुन्छ नि नाक कोट्याउने, त्यो बसिराख्यो भने पनि खालि नाकमा औँलाहरू लगाउने कोट्याउने, तपाईँको त्यो त्यहीबाट पनि तपाईँको रोग सर्न सक्छ कि। खाएर मात्र हुँदैन होइन, खाने बेलामा मात्र हुँदैन कि, फेरि म डक्टरै त होइन तर पनि मैले सुनेको पढेको कुराहरूलाई चाहिँ यहाँहरू समक्ष भने यो जान्नै पर्ने कुराहरू हो। हामी धेरै समस्याहरूबाट त्यसरी बल्झिरहेका हुन्छौँ कि, त्यही भएर यो कुरा चाहिँ विचार पुर्याउनुहोस्। हात धुने दिवसको सबैजनालाई शुभकामना, सबैजनाले एकपटक विचार गरेर हात चाहिँ धुनुहोस् है। अहिले पनि तपाईँको हात फोहोर हुनसक्छ, म त यो स्टुडियो छिर्नु पूर्व नै एकपटक सडक्क हात ह्यान्डवासले, अझ साबनभन्दा पनि यस्तो यस्तो ठाउँमा त ह्यान्डवास त्यो बत्तलको खालको हुन्छ नि, लिक्विड खालको हो, त्यो चाहिन्छ कि। साबन त अर्कोले युज गर्ने हुने हुन्छ नि त, त्यो सट्ट उठायो होइन, त्यस पछाडि त्यसले युज गर्दा अझ राम्रो, ह्यान्डवास भने छुट्टै पाइन्छ कि। त्यही भएर यो कुराहरूलाई चाहिँ ख्याल गर्नुहोला। अब यिनै हुन् कुराहरू यो बेलामा अब तपाईँसँग कुराकानी गर्ने क्रममै छु म। 0165-43-0040 एकैछिन पछाडि फोन गर्नुहोला। यो मंगल धुनले छुट्टै खालको भाइब्स ल्याउँछ, बाहिरको वातावरण पनि त्यस्तै खालको उमङ्ग रहेको छ। अब यो उमङ्गको बेलामा नौराथाको दियो बत्ती भने यो एउटा चलचित्रको आवाज तपाईँको लागि राख्छु मैले, लहना भन्ने चलचित्रबाट रहेछ, सुनौ एकैछिन, त्यस पछाडि तपाईँ हाम्रो भेट भइ नै हाल्छ कार्यक्रम पोखराको।

0: ओके यो आवाज तपाईको लागि मैले प्रस्तुत गरे कार्यक्रम पोखरा कलिनमा दशैंको टीकामा हराउँदै मौलिकता आधुनिक शैलीको प्रभाव बढ्दो भन्ने कुरा पनि छ र पछिल्लो समय खासमा मैले जहाँ जोड्न खोजेको कुरा चाहिँ के भन्दाखेरि दशैंको बारेमा दशैं सम्बन्धी गीतहरू धेरै लेखिएका छन् कि होइन यो प्रसंग म एकैछिनमा उठाउने नै छु तपाईँसँग कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मैले खुला गरिसकेको छु आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर मार्फत कुराकानी गर्नको लागि टेलिफोन लाइन खुला छ तपाईँसँग कुराकानी गर्ने क्रममै छु म र आज जसले जसले फोन गर्नुहुन्छ नि यो दशैं लाग्यो अब यसो भनिन्छ नि त होइन दशैं लाग्यो यताउता भनिन्छ यही माहौलमा अझ विशेष बनाउनको लागि हामीलाई यो के भन्नु यसलाई प्राइजको व्यवस्था गर्नुभएको छ स्पेसल तपाईँकै लागि भनेर हाम्रो शिला टेलर जुन नौडाँडा बजारमा रहेको छ अन्नपूर्ण गाउँपालिका एक नौडाँडा बजारमा उसको प्रोप्राइटर सञ्चालक कृष्ण परियार हुनुहुन्छ उहाँको जुन व्यवसायको तर्फबाट एकजनाको लागि रिचार्ज कार्डको व्यवस्था गरिदिनु भएको छ थ्याङ्क यू सो मच कृष्ण तपाईँको सहकार्य तपाईँको यो माया तपाईँको यो सद्भावको लागि सधैँ सम्झिने तपाईँलाई जस्तो भयो होइन र हामीलाई अर्को ब्याग हब पोखराले पनि विशेष उपहारको व्यवस्था गर्छु भन्ने हुनुहुन्छ त्यो सायद अब एक दुई दिनमा घोषणा हुन्छ होला छ हाम्रो अझै दिन के धेरै दिन बाँकी छ होइन यो लगेजहरू लगेज हब भन्ने छ यो सुन्दर मार्गमा त्यहाँको तर्फबाट पनि तपाईँलाई हामी विशेष प्राइजको व्यवस्था मिलाउने प्रयासमा छौँ अहिलेको लागि भने हामी कुराकानी छौँ कुराकानीको क्रममै छौँ स्पेसल्ली ठ्याक्कै मैले जोड्नु पर्दाखेरि अब तपाईँ आइसके पछाडि शुभकामना आदान प्रदान के छ कसो छ तपाईँकोतिर गाउँठाउँतिर के हुँदैछ होइन सबैजना आफ्नै आफ्नै काममा व्यस्त हुनुहुन्छ होला आज भोलि सम्म त सरकारी कार्यालयहरू विद्यालयहरूमा त सायद एक्जाम चलिरहेछ के छ होइन केही ठाउँ पढाइ पनि भइरहेको छ होला फेरि बैंक तथा वित्तीय संस्थाहरूमा पनि एकदमै भिडभाड छ यो तपाईँले बुझिरहनु भएको छ किनकि पैसाको कारोबार यो बेलामा अलिक धेरै हुन्छ यता राख्ने झिक्ने अब होइन प्रक्रियाहरू चलिरहन्छ कि त्यही भएर पनि त्यो महसुस मैले हिजो गरेको थिएँ हिजो म आफै त्यो ब्याङ्कमा पुग्दाखेरिको दृश्य एकदमै लाइन बस्नुपर्ने अवस्था थियो र अर्को कुरा के छ त भन्दाखेरि हाम्रो फेसबुक लाइभ पनि छ फेसबुक लाइभ मार्फत हामीलाई धेरैजना साथीहरूले सम्झिनु भएको छ म थोरै उहाँहरूको नाम लिन चाहन्छु शान्ति बराले नमस्कार सर भन्नुभएको छ नमस्ते आउँदै गरेको विजय दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु रेडियो अन्नपूर्ण 93.4 र मेगाहर्ज अनि रेडियोका श्रोता सबै साथीहरूलाई भन्नुभएको छ शान्ति बरालले थ्याङ्क यू सो मच शान्ति तपाईँको यो माया सद्भाव आगामी दिनमा पनि यसै गर्ने रहिरहोस् हामी तपाईँलाई धेरै धेरै आभार प्रकट गर्न चाहन्छौ हामीलाई शिवकुमार विश्वकर्माले कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ र निकै लामो कमेन्ट लेख्नु भएको छ आफ्नो गल्ती स्वीकार्न र माफ गर्न सक्ने मन हुँदैन त्यहाँ आफ्नो सम्बन्ध लामो समय टिक्दैन मृत्युको बाटो हजारौं छन् तर जन्मको लागि मात्र आमा होइन सुप्रभात नमस्कार दाई म पनि सुन्दैछु है पोखरा कलिन आज शिशिर भण्डारीको फोटो फिल्ममा भन्ने गीत सुनौ न उदाई दशैं तिहारको भर्जन सुमधुर आवाज धेरै दिनपछि सुन्न पाइयो भन्नुभएको छ अनि पर्वततिर कहिले जाने हो दशैं मनाउन म आज जाँदैछु दशैं मनाउन पाल्पा घरतिर अरे ओ माइ गड कति छिटो हो त है अब हाम्रो त यस्तै छ है काम गर्नु पर्यो होइन छुट्टी मिल्दैन जाने हो बिस्तारै जाने हो अब कहिले जाने हो भन्ने कुरा चाहिँ ठ्याक्कै थाहा छैन अब जहिलेसम्म यहाँ आउँदिनँ तहिलेसम्म अब म आइरहेकै हुन्छु होइन त्यस पछाडि अब थाहा भइहाल्छ नि तपाईँलाई होइन त ओके जान त जाने हो नजाने त कुरै भएन धेरै समय भयो नगएको पनि जान चाहिँ पर्छ ल खोइ त साथीहरू 061-543-0040 खाली भयो टेलिफोन त ठिक छ जस्तो मलाई लागिरहेछ टेलिफोन लाइन मार्फत श्रोता आउने काम चाहिँ अलिक कम कम भइरहेको छ हामी यो विशेष माहौलमै छौँ अब अरू प्रसङ्गहरू के छन् म थोरै जोडिहाल्छु है त तपाईँको लागि प्राइजको व्यवस्था भनिहालेँ मैले शिला टेलरको तर्फबाट छ मनसुन बाहिरिएको छ है नेपालबाट तपाईँलाई मैले यो पनि जानकारी गराएँ, मनसुन नेपालबाट बाहिरिएको छ। अब पानी पर्यो भने स्थानीय वायु र पश्चिम वायुको थोरै हल्का प्रभावले गर्दाखेरि यसो फाट्टाफुट्ट पर्न पनि सक्छ, होइन, हिमाली तथा पहाड़ी भएको एक दुई ठाउँमा फाट्टाफुट्ट पानी पर्न सक्छ। नभएदेखि पूर्ण रूपमा अब झरी लाग्ला, होइन, के होला कसो होला भन्नेतिर चाहिँ तपाईँ नलाग्नुहोस्। ल, व्यापार व्यवसाय राम्रो चलिरहेको छ होला, होइन, सुन्दै हुनुहुन्छ होला, कोही घरमै बसेर कोही पसलमा बसेर टक्क काम गर्दै आफ्नो पसलमा व्यापार गर्दै आफ्नो काम गर्दै रेडियो अन्नपूर्ण सुन्दै कोही गाड़ी चलाउँदै पनि सुनिरहनु भएको छ होला, धेरैजनाले सुन्नुहुन्छ। सबैजनालाई थ्याङ्क यू सो मच भन्दै थिएँ, अहिलेको लागि एकजना श्रोता साथी आइसक्नु भएको छ, म उहाँलाई हामी माझ भित्राउन चाहन्छु। नमस्ते हजुर। नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? कहाँदेखि भन्नुभयो? चापाकोटबाट। कता हो यो चापाकोट भन्ने? कता? ए, कास्की भने कति नम्बर वडा पर्छ महानगरपालिका? कति नम्बर वडा? ठिक छ, तपाईँको मामालाई मैले सोधेको छैन, तपाईँ यो त जाने कुन ठाउँबाट हो भन्ने सोधेको, कुन ठाउँबाट जानुहुन्छ त्यो चापाकोट जानुको लागि? कताबाट जानु? ए, त्यतापट्टि हो, मलाई थाहा रहन्छ कि, त्यही भएर सोधेको। ल, एउटा गीत गाउनुहोस् अब। ल, सुरु गर्नु।
1: Mama, I'm not funny, because

0: বলে স্বামী আগে তাই বন্ধ মানে মন্দে কমা দাদু কসলাই পুজো কমায় কমালে কি বুড়ি আমার সিঙ্গার
1: ल एकदम मिठो आवाज प्रस्तुत गर्नुभयो यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै कार्यक्रम अन्त्यसम्म सुन्दै गर्नुहोला अलिक लागि
0: हवस्
1: धन्यवाद उहाँ हुनुहुन्थ्यो शान्ति पराजुली हामीलाई चापाकोटदेखि फोन गर्नुभएको थियो खास चापाकोट भन्ने त स्याङ्जातिर पनि छ जस्तो मलाई लागिरहेको थियो त्यही भएर म झुक्किएँ कि होइन यता कास्की पोखरा महानगरपालिकाभित्रै परि रहेछ त पामे हुँदै जाने ठाउँ रहेछ थ्याङ्क यू सो मच है त मलाई थाहा थिएन यो थाहा भयो आज 061-543-4040 तपाईँको लागि खुला छ स्टुडियोको टेलिफोन नम्बर आउनुहोस् एकैछिन गफगाफ गरौँ 11:25 गएको छ शुभकामना आदान प्रदान गरौं अब उहाँलाई शुभकामना दिनुहोस् भन्ने भुलिएछ है भोलि फोन गर्नुहोस् शुभकामना दिनुपर्छ है रेडियो अन्नपूर्णको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट सबै हाम्रा श्रोताहरू विज्ञापनदाता हाम्रो जिंगल पनि बजिरहेको छ त्यो शुभकामनाको त्यहाँबाट पनि हामीले शुभकामना आदान प्रदान हामीले दिइरहेका छौँ र अहिले यो कार्यक्रम पोखरा कलिङको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट र स्पेसली रेडियोकै तर्फबाट पनि सबैजनालाई यो आउँदै गरेको भनौँ हाम्रो घर आँगनमा आइसकेको यो बडा दशैं लगायत अब आउँदै गरेको विजय तिहार छठ पर्व नेपाल सम्मत लगायतका यी पर्वहरूको एकैचोटि जोडिन्छन् कि होइन यी पर्वहरूको धेरै धेरै शुभकामना परिवारमा हाँसो खुसी छाओस् उमङ्ग छाओस् होइन तपाईँ सफल बन्नुहोस् जिन्दगी सफल बनाउनुहोस् कसैसँग दुश्मनी नबोल्नुहोस् होइन त्यही नै हो सबैभन्दा ठूलो कुरा भनेको अब पैसा भन्ने कुरा होइन यो अरू सबै कुरा भनेको यो दोस्रो हुन् कि पहिला भनेको हामी खुसी हुनुपर्छ र हामीमा रिस राग हुनुहुन्न भन्ने कुरालाई चाहिँ इङ्गित गर्न सकिन्छ अर्को कुरा अलवेज बी पोजिटिभ कि होइन हामी सधैँ सकारात्मक हुनुपर्छ यो कुराहरू तपाईँले पनि महसुस गर्नुभएको छ होला पछिल्लो समय मेडिटेसनका कुराहरू छ होइन यो जुन विचारका कुराहरू छ मोटिभेसनल स्पिचका कुराहरू छ यो एकदमै जरुरत छ कि धेरैलाई अब फ्रस्ट्रेसन होइन स्ट्रेस तनाव होइन यी कुराहरूले सताइरहेको हुन्छ र पक्कै पनि यो कुराहरूलाई तपाईँले चिर्दै जिन्दगीलाई अगाडि बढाउनुपर्छ सरल र सहज तरिकाले भन्ने कुरा हो ब्याकग्राउन्डमा मंगलधुन बजिरहेको छ तपाईँको सहभागिता मैले कुरिरहेको छु आज फोन गर्नुहुने मध्ये एकजनाले पाउनुहुनेछ एउटा रिचार्ज कार्ड कतिको भन्ने कुरा हाम्रो कृष्णले नै तपाईँको मोबाइलमा राखेपछि थाहा होला होइन यो उहाँको मन चाहिँ ठुलो छ त्यति भएपछि पक्कै पनि ठुलै नै हो ठिक छ दिवस यो सहकार्य हो हामीलाई माया गरेर मेरो एउटा बोलीलाई नै उहाँले सर स्वीकार गरेर ल हुन्छ भन्नु नै सबभन्दा ठूलो कुरा हो कि होइन त ल 061-543-4040 स्टुडियोको टेलिफोन नम्बर खुल्ला रहेको छ तपाईँ आउन सक्नुहुन्छ कार्यक्रम पोखरा कलिनमा आजको यो विशेष बसाईमा हामी छौँ र बसाई अन्तर्गत नै रहेर कुराकानी गर्ने क्रममै अबको लागि कमर्सियल ब्रेक राख्छु म मैले बारम्बार आग्रह गरिरहेको छु तपाईँसँग कुराकानी गर्नको लागि हामीलाई शिवले भनेको कमेन्टलाई मैले लिइसकेको छु एकैछिन ब्रेक पछाडि म आउनेछु कार्यक्रम पोखरा कलिन यहाँहरूले सुन्दै गर्नुहोला अहिलेको लागि ब्रेक

0: Extreme energy drink.
1: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: दुर्गाको किटाउको दुख्न छिम्मै दूर गर्ने झण्डुबा एक बाम तीन काम झण्डुबा दुर्गाको किटाउको दुख्ने छिम्मै आरा झण्डुबा
5: अब झण्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि सेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-2729।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
8: अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
6: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-1161-578-162।

0: हानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: खुशीको यो पर्वमा मन छ दङ्गै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: घर होस या ऑफिस, होटल होस या रेस्टोरेंट, छिटो र भरपर्दो इंटरनेट सेवा पोखरा इंटरनेट, पोखरा को ब्रांड 25 वर्ष को विश्वास गति अपार 1 GBPS सम्म का पैकेज को बहार स्ट्रीमिंग गेमिंग काम होस या रमाइलो जहाँ सुके जाओ कनेक्शन में कुने गड़बड़ी छैन ढिलो पोखरा इंटरनेट सदै तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली
1: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भादवटनी पारी एभरेज बैंक नजिक फोन 577-007 97-623-36-816

0: ओके, यो मंगल धुनले अझै माहौल छपक्की छाए जस्तो बनाउँछ कि होइन? ठिक छ, कार्यक्रम पोखरा कलिनी यहाँले सुनिरहनु भएको छ। 11:39 भइसकेको छ स्टुडियो घडीमा। हामीसँग एकजना साथीले कुराकानीलाई टुङ्गाइसक्नु भएको छ। अब एउटा गीत सुनौ कि श्रोता सहभागिता लिऊ भन्ने कुरा हो। सबैजना कता कता व्यस्त हुनुभएको छ, दसैँ लागेछ कि अब होइन? दसैँ लाग्नु पनि पर्यो, दसैँ लागेन भने फेरि के हुन्छ, रमाइलो हुँदैन कि? अब कोदोलाई फुलाउनुतिर लागौँ होइन? कोदो फुलेन भने पनि मजा हुन्न, कोदो पाक्ने बेला भयो होला होइन? धान बिस्तार बिस्तार पाक्ने पनि बेला भयो होला, जेठतिर रोपेको धान त। अब कोदो त अलिक पछि नै पाक्छ, यस मङ्सिरतिर। त्यो भएर पनि अब यो चलचित्र मुगलानको गीतलाई चाहिँ सुनिएन भने दसैँ आए जस्तो अझ कम फिल हुन्छ कि होइन? त्यही भएर पनि यो गीतलाई सुनौला। 0165340040 मार्फत तपाईँसँग कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर खुला छ। अहिलेको लागि एकजना छोटो साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्दैछु। नमस्ते हजुर।
1: हेलो, नमस्ते सबिनजी, नमस्ते।
0: नमस्ते, जय होस् हाम्रो गणेश।
1: नमस्ते
0: गणेशको, गुड मर्निङ। के छ गणेश, हालको
1: हजुर? एकदम ठिक छ। ल सुरुमा त एकदम हजुरलाई दसैँको एकदम हार्दिक मङ्गलमय शुभकामना लगायत यहाँ हाम्रो अन्नपूर्ण रेडियोका इन्टायर टिमलाई र रेडियो अन्नपूर्ण सुनेर बस्ने सम्पूर्ण श्रोताहरू र जति पनि आमा बुबा दाजुभाइ दिदी बहिनी सम्पूर्ण नेपाली जनहरूलाई यो दसैँको धेरै धेरै धेरै शुभकामना मेरो तर्फबाट र मेरो घर परिवारको तर्फबाट सर।
0: एकदम राम्रो, हाम्रो तर्फबाट पनि र मेरो व्यक्तिगत तर्फबाट पनि यो अब आइसकेको भनौँ होइन, अब नजिक नजिक आइसकेको यो
1: आइसक्यो
0: बडा दसैँ
1: 2000 है
0: 83 शुभकामना है त। तपाईँको घरमा सुख शान्ति समृद्ध छाओस्
1: होइन?
0: ल अनि के छ दसैँ अब यतै मनाउनुहुन्छ होला पोखरामै?
1: यतै हुन्छ सर, धेरै भयो गाउँतिर जानु छोडेको नि
0: है,
1: सबै अब गाउँ छोडेर आएपछि अब फेरि गाउँ जानु नि हुन्छ, जानु मिल्यो कि नमिल्ने तर घर परिवार सबैजना यही छन्।
0: कति कति जति भयो गणेश तपाईँले लगभग लगभग गाउँतिर गएर यसरी चाहिँ नमनाएको, कति वर्ष जति भयो होला?
1: लगभग
0: केही छ
1: 20-22 वर्ष,
0: लामो समय भएछ है, धेरै नै ग्याप भएछ। के छ अनि लाग्दैन यसो कहिले कुनै वर्षको त्यो दसैँमा होइन गाउँतिरै ल हाम्रो आफन्तहरू सबै जाउँ न त एकचोटि गाउँमै गएर केही रमाइलो गरौँ त दसैँको बेलामा, उही गएर ऊ गरौँ भन्ने लाग्दैन? के छ त्यो केही केही त्यस्तो सोचाउँछ
1: नि? एकदम लाग्छ, आजभोलि पहिलाको साथीहरू कोही पनि छैन है,
0: हामी जति छौँ त्यति जाउँ न त भन्ने लाग्छ।
1: साथीभाइहरू कोही पनि छैन, घर परिवार पनि सबै एकजुट छैन, कोही कता है, त्यही भएर नि होला, मेरो मात्र होइन सबै सबैजनाको त्यही हो, त्यही स्थिति होला। अनि पहिला अब हुन त रमाइलो आजभोलिको लागि उनीहरूकै आफ्नै पारको रमाइलो छ होला, अब हामीलाई रमाइलो लागिहाल्छ किन नलाग्ने, तर पहिलाको जस्तो रमाइलो चाहिँ त्यस्तो कति पनि छैन सर, त्यही भएर एकदम दुःख लाग्छ होइन, गाउँमा जानलाई नि। गाउँ अहिले त गाउँ पहिला गाउँ थियो, अहिले सिक्लेस गाउँ थियो, अहिले सिक्लेस बजार भइसकेको छ क्या, त्यही भएर नि अब गाउँ गाउँको जस्तो भाइब त्यति पाउँदैन क्या पहिलाको जस्तो, आजभोलि धेरै कम छ, त्यही भएर नि होला। सबै कुरा फेरि उहाँ कोही पनि घर खाली छ, अब सबै कुरा बोकेर जानुपर्छ है, त्यही भएर नि त्योहरू नि होला।
0: अहिले
1: धेरै कारण धेरै कुराहरू छन्,
0: मैले थोरै गणेशलाई सुझाव पनि दिएँ होइन
1: हजुर,
0: अहिले अब हुन त अब गाउँ घर अहिले प्राय जस्तो धेरै ठाउँमा रित्ता छन्, खाली छन् होइन, तर चाहिँ अब मैले देखेको अथवा आफैले देखेको पनि भनौँ, केही सामाजिक सञ्जालमा पनि देखेको कस्तो प्रविधि चलेको छ भन्दाखेरि अब गाउँघरतिरका जुन पहिला छोडिएका घरहरू थिए होइन तिनलाई यसो सजाउने सजसाज पारेर तिनलाई चाहिँ जोगाउने यस्तै यस्तै चाडपर्वमा जति छन् त्यति गएर त्यही बसेर रमाइलो गर्ने अरू बेला त आफ्नो काम छँदैछ होइन त्यो त्यो प्रवृत्ति चाहिँ अलिक बढेको हो कि जस्तो लाग्छ कि गणेश मलाई होइन अहिले पछिल्लो समय है यो केही वर्ष यता भनौँ न फोहोर भन्दा अहिले अलिक बढेको छ पनि देख्छु कि मैले अहिले हाम्रै घरतिर पनि गाउँतिर पनि होइन केही दाईहरूले आफ्नो जुन पहिला जन्मेको ठाउँ होइन सबै हुर्केको ठाउँ त्यो ठाउँमा गएर अहिले केही घरहरू मर्मत सम्हार गरेर अथवा त्यसलाई नयाँ बनाएर सानो गाउँतिरै गएर मनाउन त भन्ने सोच चाहिँ राखिरहनु भएको छ कि अब अहिले त धेरै सुविधा छ नि पहिला जस्तो त छैन ठिक छ बाहिर हुने विदेश हुनेहरू विदेशै भइहाल्नुभयो होइन तर पनि जति छौँ त्यति जाउँ न त हामी अब फ्रेस पनि हुन्छ होइन कति यो कलालमै कति बस्ने भन्ने पनि लाग्दो रहेछ कि त्यो प्रवृत्ति थोरै बढेको हो कि जस्तो लाग्छ कि मलाई चाहिँ
1: त्यो त एकदम राम्रो पहिला त सबैजना गाउँमै आउनुहुन्थ्यो या बजारको मान्छेहरू सबै गाउँमै मनाउँथ्यो तर तपाईँहरूको गाउँमा त्यस्तो होला तर यता हाम्रो गाउँमा नि दान त जान्छ सबैजना तर खाली हुन्छ नि त दसैँमा त बजार त खाली हुन्छ
0: त्यही त यता त एकदम निराश जस्तो हुन्छ जस्तो लाग्छ कि अब मलाई पनि केही वर्षको त म नि बस्ने
1: यहीँ आउँछ रमाइलो हुन्छ तिहारमा
0: ठिक छ अब मान्छेको अब मान्छेको यस्तो हुन्छ बाध्यता परिस्थिति कामको सिलसिलामा एक ठाउँबाट अर्को ठाउँ मुभ हुनै पर्छ होइन तर पनि अब यो बेलामा त छुट्टी हुन्छ होइन त्यसरी जाँदा चाहिँ बस्दा चाहिँ रमाइलो हुन्छ जोस् केही दिन भए पनि होइन भन्ने चाहिँ लाग्छ कि मलाई त्यसले गर्दाखेरि
1: एकदम राम्रो सुझाव हो तर जानुभयो
0: यसो यसो तपाईँले पनि माइन्ड मेकअप गर्दै राख्नु होला
1: यो पालि चाहिँ अब त्यस्तै भयो
0: अर्को साल चाहिँ सबिनजी म त ल यस्तो यस्तो तयारीमा छु है भनेर चाहिँ सुन्न पाइयोस्
1: दसैँको टाइममा होइन
0: एकदम
1: एकदम राम्रो हो
0: कस्तो मिठो कुराकानी भयो आज
1: एकदम राम्रो हो ल एक दुईजना साथी अब सबैजना साथीहरू नै हुनुहुन्छ कि होइन सबैजना एक दुईजना साथीहरूलाई दसैँको शुभकामना दिन्छ है त
0: ल सुरु गर्नुहोस्
1: ल हुनुहुन्छ हाम्रो दिदी नामै आउँदा के कुमाल भन्नुहुन्थ्यो
0: ज्ञानमाया कुमाल
1: ज्ञानुमाया कुमाल दिदीलाई अनि हाम्रो नरबहादुर आले दाईलाई अनि हुनुहुन्छ हाम्रो अघि आउनुहुने शान्ति पराल अनि हाम्रो उता कमेन्ट गर्नु के अरे शिव कुमार विश्वकर्म सरलाई अनि हाम्रो कृष्ण परियारजीलाई अनि फेरि नामै आउँदैन कि फेरि भन्छु भन्छ
0: सबैलाई
1: शालिग्रामजीलाई र रेडियो अन्नपूर्णलाई माया गर्नुहुने रेडियो अन्नपूर्ण माया गरेर आउनुहुने फोन गर्नुहुने साथीहरू रेडियो अन्नपूर्णलाई रेडियो अन्नपूर्ण सुनेर बस्ने सम्पूर्ण श्रोताहरूलाई यो विजयदशमीको मंगलमय शुभकामना भन्दै बिदा हुन्छु नमस्ते भाइ
0: नमस्ते अन्त्यसम्म सुन्नुहोला उहाँ हुनुहुन्थ्यो गणेश गुरुङ माटी पानीदेखि फोन गर्नुभएको थियो निकै एकदमै रमाइलो कुराकानी भयो एकदम सार्थक कुराकानी भयो एकदम धेरै धन्यवाद गणेश तपाईँसँग पनि यसै गरी म कुराकानीको लागि जोडिन्छु कार्यक्रम पोखरा कलिन मार्फत अब काम परिस्थिति बाध्यता आफ्नो ठाउँमा छँदैछ कि होइन अब यही बाध्यताको बीच पनि गाउँ छोड्नुपर्ने अवस्था छ देशै छोड्नुपर्ने अवस्था छ होइन त ठिक छ अहिलेको लागि अर्को एकजना साथी हुनुहुन्छ म उहाँलाई स्वागत गरिहालेँ है त नमस्ते नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ एकदम छोटोमा कुरा के छ अरू अलि माया
2: एक काममा व्यस्त छु अनि व्यस्तताको बावजुद निकालेर हजुरलाई सुनिरहेछु
0: खुसी लाग्यो एकदम यस्तै हो ल तपाईँलाई बडा दसैँको शुभकामना है त
2: हजुरलाई पनि शुभकामना हजुरको होस्टिङलाई शुभकामना अगाडि पछाडि आउने सम्पूर्ण साथीहरूलाई आउँदै गरेको विजय दशमीको धेरै धेरै शुभकामना लगायत तिहारको छठ पर्वको पनि शुभकामना
0: ल धन्यवाद बेजी हुनुहुन्छ रहेछ राखे है त ल फेरि सम्झिँदै गर्नुहोला नमस्ते हुनुहुन्थ्यो हरिमाया के भन्नुभयो बराल भन्नुभयो है हरिमाया बरालले फोन गर्नु भएको थियो लेफ्ट साइडबाट. अन्तिममा छौ, अब म थोरै यो कोदो फुलाउन थिएँ अगाडि बढ्छु, त्यस पछाडि म विजेता साथीको नाम लिएर आउँछु है त.

ल दसैँ आइसकेको छ, माहौल छुट्टै खालको छ, अब बेला परिस्थिति यही नै छ, अब अरू बेला कुराकानी गर्न पाइएन के अरे होइन, यो बेलामा त यही कुरा मात्रै हुन्छ कि फेरि होइन। ठिक छ ल, सबैजनाले हर्ष उल्लासको साथ मनाउनु होला, सुख दुःख जिन्दगीको गोरेटो उकाली ओह्राली भन्ने कुरा यस्तै नै हो। शान्ति पराजुली, गणेश गुरूङ र हरिमाया बराल, उहाँहरू सबैलाई थ्याङ्क यू सो मच। विजेता गणेश गुरूङ भन्नुभएको छ माटे पानीबाट, थ्याङ्क यू सो मच गणेश, तपाईँले नौडाँडाको शिला टेलरको तर्फबाट एउटा रिचार्ज कार्ड प्राप्त गर्नुभएको छ। यो लिनको लागि तपाईँले एकैछिन पछाडि फोन गर्नुहोला, हाम्रो स्टुडियोको टेलिफोन नम्बर 01653440040 त्यस पछाडि म थप जानकारी दिने नै छु है त। थ्याङ्क यू सो मच, भोलिको श्रृङ्खलामा फेरि आउनेछु आजको लागि कार्यक्रमबाट। सबै नटको श्रृङ्खलासम्मको लागि छुट्टिन्छु, यहाँको दिन शुभ रहोस्, जय होस्।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: California. Extreme energy drink.
1: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
2: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
3: ओहो नासर बे, कति छाप डिजाइन बे मारे गना किनानी खनी तोला
4: खनाई बिवा नासर बे रूपा कोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुलाजी तोला
3: ए नई श्याबा मारे दुकान पो मोना नई प्रेसोलाई नी चार बा चूरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनै तो हो नि जगा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुल तुई बिसेनरी बेल्ले छ्याबा कोपिम ओछे
4: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
3: जग्गा मात्र आनी रूपाकोट ज्योति सुन चाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: समुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा दिलन चन्नै यामो
3: तोई मिल तुई विश्या रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान निभिन्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
6: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको यस फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
7: विशेषज्ञ सेवाहरू
6: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा रोग, पेट छाती तथा मोटु रोग,
7: डायबिटिज, थाइराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
6: हाड जोड्ने, मेरुदण्ड तथा बात रोग, नाक कान घाटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेसन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, सादा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
7: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
6: फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन। फोन 061-577-553-578-9979।

0: sip on your extreme energy drink.
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: टाइम चेक।
3: यति बेला मध्याह्नको 12 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4
7: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: 93.4
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-8-34।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ 93.4

0: Finally, Nepal pugyau hami.
1: Dad, Nepal smells different.
0: It's home.
2: Wow.
0: Bua, doge.
2: Bhagya bani bhai baba.
0: Ghar ko rang naya ho ra.
2: Timi yahi huda gareko.
0: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर विथ कोट लङ लाइफ, यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रंग रहिरहन्छ।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खुशीको यो पर्वमा मन छ दंगै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
0: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-9763-36-8-16।
2: यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रडक्ट खरिदमा पाउनुहुनेछ 30%सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुसीमा साथ होस्को। For a complete home.

0: sip on ya.
1: Extreme energy drink.
2: नेपालीको गौरव,
3: नेपालीको पहिचान,
2: पालिखे ढाका टोपी
3: जसले शिरको शोभा बढाउँछ।
2: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
4: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
2: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
3: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
2: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्ट मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0927-29।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: क्रिस्टल आयुर्वेद केन्द्र में जाऊ अब बाझोपन को नैराश्यता खुशी में बदलाऊ
2: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
2: साँच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
2: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरापाटन चार पोखरा फोन 061 450 424 98 084 46 525

0: Patagonia.
1: Extreme energy drink.
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
3: होम केयर सेवा होम केयर सेवा
4: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
3: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
3: सुत्केरी नवजात शिशुको हेरचाह
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
4: डाक्टर ल्याब सेवा
3: औषधि डेलिभरी सेवा
4: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-992 77।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: sip on ya. Extreme energy drink.
1: तपाई हाम्रै शहर पोखरा नयाँ गाउँमा रहेको आईएमएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
2: हाम्रा उपलब्ध सेवाहरू
1: 24 घण्टा आकस्मिक सेवा,
2: बहिरङ सेवाहरू, ओपीडी,
1: बाल रोग सेवा,
2: छाला रोग सेवा,
1: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
2: जनरल मेडिसिन तथा मधुमेह सेवा,
1: नाक कान घाँटी ईएनटी सम्बन्धी सेवा,
2: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
1: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
2: आईसीयू सेवा,
1: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
2: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
1: कृत्रिम अङ्ग सेवा,
2: 24 घण्टा फार्मेसी सेवा।
1: आईएनएफ नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061 433 42 433 640।

0: Rizyard.
1: Berser Pins Day, Kharanga Unuhostra, Lucky Draw Marfat, Yamaha Rizyard, 125 Scooter, Bumper Upahar Jitne Mauka Paunuhos.
0: Saathi, 65 inch ko smart TV, refrigerator, washing machine, lagaye, 350 banda badi, aakarshak upahar arupani. Gharanga, khushi badao, upahar jitne avasar pao.
1: Berser Pins.
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार.
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ. अब न्युरो रोगको उपचार पोखरामै हुन्छ. 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि.
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन. अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि.
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको. थप जानकारीका लागि 061-588-595-76-044-044.
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: रंग बहार
3: बर्जर सँगै उपहारै उपहार बम्परमा

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: फाइनली नेपाल पुग्यौं हामी।
4: That Nepal smells different.
3: It's home.
4: Wow.
3: बुवा डोगे
5: भाग्य मानी भाइ बाबा
3: घरको रंग नयाँ हो र
5: तिमी यही हुँदा गरेको
3: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ जिन्दगी बदलिन्छ तर माया र घरको रंग रहिरहन्छ। बर्जर विथ कोट लङ लाइफ यसको फ्यू र सिलिकन प्रविधिले घाम पानी छेक्छ 12 वर्ष टिक्छ। बर्जर पेन्ट रंग रहिरहन्छ।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
1: खुशीको यो पर्वमा मन छ दङ्गै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।
2: घरको स्टार हिमस्टार, यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुसीमा साथ उसको। Hinstar for a complete home.

0: Extreme energy drink.
1: Pirta, pirta, 20% samakya, pirta. Sare pani, chaha pani.
2: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

खुशीको यो पर्वमा मन छ दङ्गै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।

0: Anima Reliance Life Insurance. Khule Rajiyo.
1: Crystal IVF Kendra ma jao. Aba baajapan ko nairasyata lai khushi ma batalao.
2: Haan? Yo kasari sambhav chha ra? Katta katta dhaisake, kati kharcha bhaisakyo, kehi bhayena?
1: Kina atinu paryo? Crystal Hospital ma khuleko Crystal IVF Kendra bata samasya chat huncha. Gaera Dr. Anu Hirachan sanga paramarsha linu.
2: Saachai ho ra?
1: ए बाबा हो वहाँ तो स्त्री तथा प्रसूति रोग बाजपन रोग को विशेषज्ञ हो क्या नेपाल मेडिकल कॉलेज बाट एमबीबीएस फातिमा यूनिवर्सिटी फिलिपिन्स बाट मास्टर्स र नयाँ दिल्ली इन्डिया बाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
2: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौं Crystal IVF Kendra, Crystal Hospital, Tesro Talla, Gaira Patan 4, Pokhara, Phone 061-450-424-98-44-46-525.
3: Hello.
4: Hazur, Namaskar.
3: Hello.
4: Namaskar, Kaka. Sunnu bhayo na?
3: Hello. Hello. Hello. Ali thulo swarle bolnus na. खै को बोलेको हो मैले केही भरै पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
4: ओ यही कुरा भन्नलाई फोन गरेको काका अहिले आईएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: Extreme Energy Drink.
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। यूकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598 घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9856007729।

0: sip on your extreme energy drink.
1: सुवर्ण अवसर
2: तपाईं हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: California.
1: Extreme energy drink.
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
2: सुत्केरी नवजात शिशु को हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा।

को निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856079277।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
3: फाइनली नेपाल पुग्यौं हामी।
4: That Nepal smells different.
3: It's home.
5: Wow.
3: बुवा ढोगे
5: भाग्य मानी भाइ बाबा
3: घरको रङ नयाँ हो र
5: तिमी यही हुँदा गरेको
3: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ जिन्दगी बदलिन्छ तर माया र घरको रङ रहिरहन्छ। बर्जर वेदरकोट लङ लाई यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ 12 वर्ष टिक्छ। बर्जर पेन्ट रङ रहिरहन्छ।

0: Liponia.
1: Extreme energy drink.
2: TNT Express. अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383769। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 0615910162

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजीव।
1: फिस्टल आयुर्वेद केन्द्र में जाऊ, अब बाँझोपन को नैराश्यता खुशी में बदलाऊ।
2: हाँ, यो कसरी संभव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटल में खुले फिस्टल आयुर्वेद केन्द्र बाट समस्या चट हो, गएर डाक्टर अनु हिराचन संग परामर्श लिनु।
2: साच्चै हो र?
1: ए बाबा हो, वहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोग को विशेषज्ञ हो क्या? नेपाल मेडिकल कलेज बाट MBBS, फातिमा यूनिवर्सिटी फिलिपिन्स बाट मास्टर्स र नयाँ दिल्ली इन्डिया बाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या? विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि सुरु भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: रेडियो अन्नपूर्णा 93.4
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007 97-623-36-816

0: Pare Toki Nagari Pokrama, Metro City Hospital Prali, Citizens of Pokrali, Bibina Kisimka, Bisasagya Chikitsak Sewarko, Upachar Lyaeko Jankari Garaudachho.
1: Hamra Sewaharu.
0: Heart Jodne, Nasatata, Merudanda Rog.
1: General Surgery, Sabai Prakarka Operation Sewa.
0: Mirgaula, Tata Mutro Rog, Euro Surgery.
1: Pet, Chati, Mutu, Thairakaka, Madumiharu.
0: Neuro Surgery Sewa.
1: Bal Rog.
0: Nakkan Tata Ghati Rog.
1: Manasik Tata Isnayu Rog.
0: Prasuti Tata स्त्री रोग
1: छाला यौन तथा कुष्ठ रोग
0: नेत्र रोग
1: दांत तथा मुख रोग
0: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
1: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा सम्पन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्क्यान सेवा
1: भिडियो एक्सरे इकोकार्डियोग्राफी
0: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
1: फिजियोथेरापी युरोफ्लोमेट्री
0: केमोथेरापी
1: सुरक्षित गर्भपतन सेवा
0: होल बडी चेकअप हेल्थ प्याकेज
1: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
0: फोन 061-572-648-572-849
2: खुशीको यो पर्वमा मन छ दंगै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5 लाख जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्।

0: California. Extreme energy drink.
1: घर को स्टार हिमस्टार यो दशैं तिहार आफ्नो घरलाई हिमस्टार को प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुशीमा साथ उसको। For a complete home.
2: Firta, firta, 20% samakya. Firta,
3: saile pani, jaha pani.
4: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

अनिमा रिलायंस लाइफ इन्स्योरेन्स खुलेर जिउँ। सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256357526।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
3: Five, six, seven, eight. Tell baby.

0: केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: अनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
3: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
2: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
3: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 98560-0536

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: 93.4
7: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम

0: आयोजना को सहयोग में ब्यास नगरपालिका वडा नंबर 5 में दमौली को मादी सेती दोबान देखि मादी गाउँपालिका वडा नंबर 5 को भैंसे पुल सम्म को करीब 45 किलोमीटर मादी नदी क्षेत्र माछा संरक्षण तथा व्यवस्थापन क्षेत्र को रूप में संरक्षण करने निर्णय गरिएकोले सो क्षेत्र भित्र निम्न कार्यहरू गर्न गराउन निषेध गरिएको छ।
1: करेन्ट लगाएर माछा मार्न,
0: विषादी तथा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्न,
1: तोकिएको क्षेत्र बाहेक अन्य ठाउँमा बालुवा तथा ढुङ्गा निकाल्न,
0: नदीको पानी प्रदूषित गर्न,
1: असारदेखि भदौ महिनासम्म माछाको प्रजनन गर्ने अवधि भएकोले उक्त अवधिमा नदीमा माछा मार्न,
0: माथि उल्लेखित कार्य गरेको पाइएमा जलचर संरक्षण ऐन 2017 संशोधन 2074 सहित दफा 5 गमा भएको व्यवस्था बमोजिम कसुरको मात्रा हेरी 6 महिनासम्म कैद वा 5,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने बेहोरा अनुरोध छ।
1: अनुरोधक तनहु हाइड्रो पावर लिमिटेड।
2: फाइनली नेपाल पुग्यौं हामी।
3: Dad, Nepal smells different.
2: It's home.
4: Wow.
2: Bua, doge.
4: Bhagya bani bhai baba.
2: Ghar ko rang naya ho ra.
4: Timi yahi huda gareko.
2: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ। बर्जर वेदरकोट लङ लाइफ, यसको फ्लू र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट रङ रहिरहन्छ।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली
1: इस 2083 साल को बड़ा दशैं तथा दीपावली को पावन अवसर में दिव्य नयन आँखा घर को असोज र कार्तिक दुई महीना भरी बम्पर अफर टिकट में 50% छूट चश्मा फ्रेम में 25% छूट र आँखा परीक्षण तथा शल्यक्रिया में 30% छूट
0: नेपाल को तिलगंगा आँखा अस्पताल र अमेरिका को मोराइन आई सेंटर बाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त करी 16 वर्ष को कार्य अवधि में 80,000 बड़ी बिरामी को मोती बिंदु को शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कंसल्टेन्ट डाक्टर अनिल गुरुङ द्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञ द्वारा बाल बालिकाको चश्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिन द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007 97-623-36-816
2: घरको स्टार हिमस्टार यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस् अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक 0% इएमआई र एक्सचेन्जको सुविधा शर्तहरू लागू हुनेछन् घरको हाँसो परिवारको रमाइलो हरेक खुसीमा साथ उसको For a complete home.
3: अनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
4: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउन
3: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
4: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जराईबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0 5 86 5 36 मोबाइल 98 5 60 0 0 5 36

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: फिस्टल आईवीएफ केन्द्र में जाऊ अब बाजुपन को नैराश्यता खुशी में बदलाऊ
2: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
2: साँच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाजुपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
2: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आईवीएफ केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन चार पोखरा फोन 061 450 424 98 084 46 525

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: खुशीको यो पर्वमा मन छ दङ्गै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले ₹15,000 र बम्परमा ₹5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
3: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

0: California. Extreme energy drink.
1: घर होस या ऑफिस, होटल होस या रेस्टोरेंट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274257526
2: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 0165881598251

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको

0: अनिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियो।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पार्ट मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: 93.4 सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

0: एक उत्कृष्ट उत्पादन।
1: सुवर्ण अवसर
2: तपाईं हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पाइल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162 590-163।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक।
5: यति बेला अपराह्नको 4 बजेको छ।
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
8: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
12: फाइनली नेपाल पुग्यौं हामी।
13: That Nepal smells different.
12: It's home.
14: Wow.
12: बुवा ढोगे।
14: बाँकी मानी भाइ बाबा।
12: घरको रंग नयाँ हो र?
14: तिमी यही हुँदा गरेको।
12: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर वेदरकोट लङ लाइफ, यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रंग रहिरहन्छ।
15: मादी नदीमा माछा संरक्षण सम्बन्धी व्यास तथा मध्य नेपाल नगरपालिका र रूपा तथा मादी गाउँपालिकाको सूचना।
16: व्यास नगरपालिका, मध्य नेपाल नगरपालिका, रूपा गाउँपालिका र मादी गाउँपालिकाले तनहुँ जलविद्युत आयोजनाको सहयोगमा व्यास नगरपालिका वडा नम्बर 5 दमौलीको मादी सेती दोबानदेखि मादी गाउँपालिका वडा नम्बर 5 भैंसे पुलसम्मको करिब 45 किलोमिटर मादी नदी क्षेत्रलाई माछा संरक्षण तथा व्यवस्थापन क्षेत्रको रूपमा संरक्षण गर्ने निर्णय गरिएकोले सो क्षेत्रभित्र निम्न कार्यहरू गर्न गराउन गरिएको छ।
15: करेन्ट लगाएर माछा मार्न,
16: विषादी तथा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्न,
15: तोकिएको क्षेत्र बाहेक अन्य ठाउँमा बालुवा तथा ढुङ्गा निकाल्न,
16: नदीको पानी प्रदूषित गर्न,
15: असारदेखि भदौ महिनासम्म माछाको प्रजनन गर्ने अवधि भएकोले उक्त अवधिमा नदीमा माछा मार्न,
16: माथि उल्लेखित कार्य गरेको पाइएमा जलचर संरक्षण ऐन 2017 संशोधन 2074 सहित दफा 5 भएको व्यवस्था बमोजिम कसुरको मात्रा हेरी 6 महिनासम्म कैद वा 5,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने बेहोरा अनुरोध छ।
15: अनुरोधक तनहु हाइड्रो पावर लिमिटेड।
17: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061588115, 9852198190। के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
18: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
17: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
18: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
17: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061591728, मोबाइल 9560279729।

0: Mania.
1: Extreme energy drink.
2: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
3: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्।

0: रेडियो अन्नपूर्ण 93.4
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061 590 162 590 163।

0: extreme energy drink.
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भातभटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007-9763-36-816
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फियोताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513559928 विजिट www.landmarknepal.com

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
1: अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-0329, 98028-59321, 061-581-871।
2: रंग बहार रंग बहार
3: वर्जर संगै उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: वर्जर पेन्स।
0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
6: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-586-536, मोबाइल 98560-0536।

0: मगाउने स्वाद जस्तै सम्बन्ध गाँस्छ ज्ञान मसला
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भातभटिनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007 97-623-36-816
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
5: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रांड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11 आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061 433 342 433 640।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।
5: 93.4 नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
9: अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
8: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-8071।

0: Slip on ya. Extreme energy drink.
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
2: खुशीको यो पर्वमा मन छ दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहारसँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 834

0: र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
1: मादी नदीमा माछा संरक्षण सम्बन्धी व्यास तथा मध्य नेपाल नगरपालिका र रूपा तथा मादी गाउँपालिकाको सूचना
2: व्यास नगरपालिका मध्य नेपाल नगरपालिका रूपा गाउँपालिका र मादी गाउँपालिकाले तनहुँ जल विद्युत आयोजनाको सहयोगमा व्यास नगरपालिका वडा नम्बर 5 दमौलीको मादी सेती दोबानदेखि मादी गाउँपालिका वडा नम्बर 5 भैंसे पुलसम्मको करिब 45 किलोमिटर मादी नदी क्षेत्रलाई माछा संरक्षण तथा व्यवस्थापन क्षेत्रको रूपमा संरक्षण गर्ने निर्णय गरिएकोले सो क्षेत्रभित्र निम्न कार्यहरू गर्न गराउन गरिएको छ
1: करेन्ट लगाएर माछा मार्न
2: विषादी तथा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्न
1: तोकिएको क्षेत्र बाहेक अन्य ठाउँमा बालुवा तथा ढुङ्गा निकाल्न
2: नदीको पानी प्रदूषित गर्न
1: असारदेखि भदौ महिनासम्म माछाको प्रजनन गर्ने अवधि भएकोले उक्त अवधिमा नदीमा माछा मार्न
2: माथि उल्लेखित कार्य गरेको पाइएमा जलचर संरक्षण ऐन 2017 संशोधन 2074 सहित दफा 5 भएको व्यवस्था बमोजिम कसुरको मात्रा हेरी 6 कैद वा 5,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने बेहोरा अनुरोध छ
1: अनुरोधक तनहु हाइड्रो पावर लिमिटेड
3: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापनदाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
4: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9856081331 9764111905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9853559928 विजिट www.landmarknepal.com

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: स्वाद जस्ते संबंध गास ज्ञान मसाला।
1: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: you.
1: Extreme energy drink.
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2।

0: मगाउने
1: साथ जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0165674558577903 मौकाको फाइदा उठाउनुहोस्
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817178052851717।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185685536, मोबाइल 98570536।

0: नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक अमित आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। भोटेपछि बाढ़ी पीड़ितको लागि रेडक्रसले 2000 घर बनाइदिने, 5000 लाभग्राहीलाई भाड़ा सहायता उपलब्ध गराइने। पोखरामा सड़क दुर्घटना, पैदल यात्रीसहित दुईजनाको मृत्यु, थप अनुसन्धान जारी। पोखरामा ट्राफिक नियम विपरीत संचालन भएका बसको निगरानी जारी, 3 दिनको अवधिमा 7 वटा विद्यालय बस कार्यवाहीमा। पोखरा महानगरपालिका वडा नम्बर 16 अमरदीपमा स्याउ मेला शुरू, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरिने। 2 महिनामा 23% बढ़्यो रेमिट्यान्स, 4 खर्ब भित्रियो। पाकिस्तानमा विद्यालयको छाना खोस्दा 34 जनाको ज्यान गयो। इजरायलले 2000 भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक र क्यानमा नियुक्त भएको 48 घण्टा नबित्दै राखेपले गुञ्जनलाई फिर्ता बोलायो। आईएचएफ ट्रफीमा सहभागी हुने नेपाली महिला ह्याण्डबल टोलीको विदाई। नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेघुसी क्षेत्रमा बाढ़ीबाट प्रभावित परिवारको लागि निजी आवास निर्माण गरिदिने भएको छ। रेडक्रसले 1000 अस्थायी आवास र 1000 स्थायी घर निर्माण गर्ने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशाल कुमार भण्डारीले जानकारी दिनुभएको छ। आवास निर्माणको लागि बिहिबार पूर्वाधार विकास मन्त्रालयमा भवन विभागसँग सम्झौता गरिएको उहाँले बताउनुभयो। सम्झौता अनुसार बाढ़ी प्रभावितलाई लक्षित गरी आवास तथा भाड़ा सहायता कार्यक्रम सञ्चालन गरिनेछ। उक्त सहमति तत्काल कार्यान्वयनमा जाने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो। भण्डारीले दशैं लगत्तै कार्ययोजना तयार गरिने र सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्थायी आवास तथा स्थायी घर निर्माण प्रक्रिया अघि बढ़ाइने उहाँको भनाइ छ। घर बगाएका करिब 5000 लाभग्राहीलाई भाड़ा सहायता उपलब्ध गराउने समेत सहमति भएको उहाँले बताउनुभयो। सम्झौता अनुसार आवास निर्माणको नेतृत्व भवन विभागले गर्ने उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, हामीले रसुवा भोटेकुसी बाढ़ीबाट प्रभावित जति पनि लाभग्राहीहरू हुनुहुन्छ उहाँहरूलाई आधारित मानेर अहिलेलाई टेम्पोररी सेल्टर 1000 वटा बनाउने, त्यसै गरी पर्मानेन्ट हाउसिङको लागि 1000 वटा बनाउने गरी मन्त्रालयसँग सम्झौता गरेका छौं। 5000 जना जति पनि लाभग्राहीहरू हुनुहुन्छ जसको घर गएको छ, बाढ़ीले घर बगाएको छ, उहाँहरूलाई रेन्टल असिस्टेन्स गर्ने भनेर सहमति गरेका छौं। यो सहमति तुरन्तै लागू हुनेछ उहाँले भन्नुभएको छ। रेडक्रस र भवन विभागबीच भएको सम्झौता अनुसार बाढ़ीबाट घर गुमाएका परिवारलाई अस्थायी बसोबास, स्थायी आवास निर्माण तथा भाड़ा सहायता मार्फत राहत उपलब्ध गराउने लक्ष्य राखिएको उहाँको भनाइ छ। सम्झौतामा भवन विभाग र रेडक्रसका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। पोखरा महानगरपालिका वडा नम्बर 16 अमरदीपमा स्याउ मेला शुरू भएको छ। नेपाली जनका महत्वपूर्ण चाडपर्वहरूलाई लक्षित गर्दै स्थानीय कृषकद्वारा सञ्चालित जय देउराली कृषि फर्मले मेलाको आयोजना गरेको हो। स्वदेशी उत्पादनको प्रवर्धन, कृषकलाई प्रोत्साहन र स्वदेशी उत्पादनको बजारीकरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको फर्मका संचालक बिन्दा तिवारीले जानकारी दिनुभएको छ। मेलाको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, व्यवसाय प्रवर्धन केन्द्रका प्रमुख नवराज अधिकारी, पर्यटन कर्मी युवराज गुरूङ लगायतले अवलोकन गर्नुभएको छ। उहाँहरूले स्वदेशी उत्पादनलाई टेवा दिन मेला सफल हुने विश्वास व्यक्त गर्दै किसान किसान बीचको समन्वयलाई समेत प्राथमिकतामा राखिएको बताउनुभयो। पोखरा 19 का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले उद्यमशीलताको लागि स्थानीय सरकार पनि उद्यमीसँग सहकारी गर्न तयार रहेको बताउनुभयो। सदस्य विकास कुमार आचार्यले स्वदेशी स्थानीय उत्पादनको सम्मान र कृषकको श्रमको पहिचान गर्न संचालकले देखाएको अग्रसरतालाई प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभयो। मेलामा विभिन्न जिल्लाको स्याउको प्रदर्शनीसँगै बिक्री वितरण गरिएको छ। संचालक वासुदेव तिवारीका अनुसार बडा दशैंलाई लक्षित गरी स्वदेशी स्याउलाई मेलामा राखिएको बताउनुभयो। उहाँका अनुसार मेलामा जुम्लाको सिन्जा कृषि तथा फलफूल केन्द्र र मुस्ताङको छिरिङ कृषि केन्द्रमा उत्पादित विभिन्न जातका स्याउ राखिएका छन्। रेड, गोल्डेन र रोयल डेलिसियस जातका स्याउको माग अधिक रहेको र ती जातका स्याउ मेलामा सहजै उपलब्ध हुने तिवारीले जानकारी दिनुभयो। विदेशी स्याउलाई विस्थापित गर्न कृषकको फर्ममै पुगेर स्याउ पोखरा ल्याइएको अर्का संचालक कृष्ण हरि तिवारीले बताउनुभयो। उहाँले भन्नुभयो, उपभोक्तालाई स्वदेशी स्वाद पस्कन नै मेला आयोजना गरिएको हो। कृषकको फर्मबाट ल्याइएका स्याउ ग्रेडिङ गरेर छुट्याउने र साना तथा दाग लागेका स्याउबाट अन्य उत्पादन गरिने उहाँको भनाइ छ। प्रशोधन प्रविधि पनि फर्ममै रहेका कारण अन्य उत्पादनमा पनि सहज हुने तिवारीले बताउनुभयो। कार्तिक तीन गतेसम्म जारी रहने मेलामा सहभागी भई अवलोकन गर्न र सस्तोमा ताजा फलफूल खरिद गर्न संचालक तिवारीले आग्रह गर्नुभएको छ। कृषिमा बीएससी गर्नुभएका संचालक कृष्ण हरि तिवारीले स्थानीय उत्पादनको प्रवर्धनको लागि विभिन्न स्वदेशी तथा विदेशी निकायसँग समन्वय भइरहेको पनि बताउनुभयो। विशेष गरी किवी खेतीलाई प्राथमिकता दिएको उक्त फर्मले अन्य फलफूल र तरकारीको उत्पादन र बजारीकरण गर्दै आइरहेको छ। चर्चित रियालिटी सो सार्क ट्याङ्कमा समेत आफ्नो उत्पादनको प्रस्तुति दिइसकेको सो फर्मले तीन रोपनी जग्गामा किवी खेती गरेको छ। वार्षिक 4,000 किवी उत्पादन गर्दै आइरहेको संचालक तिवारीले बताउनु भएको छ। उहाँले आफ्नो मात्र नभई गण्डकी प्रदेशभित्रका किवी उत्पादक कृषकसँग समन्वय गरी खरिद समेत गर्दै आउनुभएको छ। किवीका विभिन्न उत्पादनलाई उहाँले बजारीकरण गरिरहेको बताउनु भएको छ। मेलामा स्याउ बाहेक अन्य स्थानीय उत्पादनलाई पनि राखिएको फर्मले जनाएको छ। कृषि उद्यमशीलता र स्थानीय उत्पादनको क्षेत्रमा गर्दै आएको योगदानको कदर स्वरूप सो फर्म विभिन्न क्षेत्रबाट सम्मानित समेत भएको छ। किसानको उत्पादनलाई बजारसँग जोड्दै फलफूलको नोक्सानी घटाउन प्रशोधन मार्फत नयाँ उत्पादन बढ़ाउने प्रयासलाई निरन्तरता दिने फर्मले जनाएको छ। नेपाली कांग्रेसलाई समय अनुकूल रूपान्तरण गर्दै कांग्रेस 2.0 को अवधारणा अनुसार गुटसहित एकताबद्ध र जनताप्रति उत्तरदायी बनाउनु पर्नेमा जोड़ दिइएको छ। नेपाली कांग्रेस रूपा गाउँपालिकाको आयोजनामा आज आयोजित चाडपर्वको शुभकामना तथा बधाई कार्यक्रममा नेताहरूले सो धारणा राख्नु भएको हो। नेपाली कांग्रेस रूपा गाउँपालिकाका सभापति अर्जुन श्रेष्ठको अध्यक्षतामा दशैं तिहार नेपाल सम्वत तथा छठको अवसर पारेर शुभकामना तथा बधाई कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस क्षेत्र नम्बर 1 कास्कीका क्षेत्रीय सभापति सरोज केसीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभयो। अब सबैलाई समेटेर संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो। उहाँले गुटरहित र एकताबद्ध संगठन निर्माणमा जोड़ दिनुभयो। सोही अवसरमा बोल्दै अतिथि एवं युवा नेता तथा महाधिवेशन प्रतिनिधि दीपक गुरूङले नेपाली कांग्रेसलाई हरेक हिसाबले बलियो बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो। पार्टीको संगठनात्मक क्षमता आपसी एकता र जनतासँगको सम्बन्ध सुदृढ गर्दै कांग्रेसलाई अझ प्रभावकारी बनाउनु अहिलेको आवश्यकता भएको विचार उहाँले राख्नुभयो। नेपाली कांग्रेस रूपा गाउँपालिका समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरू नवीन बाबु पौडेल नारायण कुमार श्रेष्ठ कृष्ण केसी नागिला खेमबहादुर गुरूङ दिनेश पौडेल गंगा गुरूङ चन्द्रप्रकाश गुरूङ विष्णु गुरूङ नवराज ओझा रेशम गुरूङ सन्तोष नेउपाने धनेश्वर नेउपाने रूम बहादुर खवास युवराज गुरूङ पार्वती भुजेल र दयासागर सुवेदी लगायतले पनि आफ्नो भनाई राख्नु भएको थियो। नेपाली कांग्रेसको आगामी 4 वर्ष कार्यकालका लागि 35 वर्ष मुनिका युवा क्लस्टरबाट खुल्लातर्फ 7 जना निर्वाचित भएका छन्। 27 जना बीचको प्रतिस्पर्धाबाट 7 जना छानिएका हुन्। निर्वाचित हुनेमा इन्जिनियर अभिषेक आत्रेय आदर्श मल्ल डाक्टर आयुष बगाले इन्जिनियर शैलेश मिश्र सचिन तिमेल सेना इन्जिनियर रोशन बस्नेत र सुशील भट्ट निर्वाचित हुनुभएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ठगी गरेको भन्दै 4 जनालाई पक्राउ गरेको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा बिहिबार मेडिकल व्यवसायी कैलाश खड्कासहित 4 जनालाई पक्राउ गरेको हो। उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढ़ाउन प्रधानमन्त्री कार्यालयले पत्राचार गर्दै सीआईबीलाई निर्देशन दिएको थियो। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका एक घर भएका 42 वर्षीय खड्कासँगै भक्तपुर चागुनारायण नगरपालिका 9 का 40 वर्षीय रविन्द्र केसी गोर्खा नगरपालिका 3 घर भई आलटोखा नगरपालिका 11 महादेवटार बस्ने 42 वर्षीय प्रवीण तिवारी र सर्लाहीको मलङ्गुवा नगरपालिका 4 घर भई आल गोकर्णेश्वर नगरपालिका 6 नयाँ बस्ती बस्ने 45 वर्षका राम पुकार तिवारी पनि पक्राउ पर्नुभएको छ। उहाँहरूमाथि सीआईबीले ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढ़ाएको सीआईबीका प्रवक्ता वरिष्ठ उपरीक्षक एसएसपी अनुपम शमशेर जवराले बताउनु भएको छ। उनीहरूले मलेसियामा वैदेशिक रोजगारमा जानको लागि गरिने स्वास्थ्य परीक्षण कार्यक्रममा नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्क बाहेक म्याक्रोटेक प्रालीका नाममा बायोमेडिकल सर्भिस चार्ज उल्लेख गरी गैर कानूनी तवरले अतिरिक्त शुल्क लिएको पाइएको छ। मिकलाई आर्थिक हानि पुर्याएको र प्रतिवादीहरूले आर्थिक लाभ लिए ठगी गरेको आरोप छ। कसुरसँग सम्बन्धित पीड़ितहरूलाई यथाशीघ्र सीआईबीमा वा नजिकको प्रहरी कार्यालयमा प्रमाणसहित जाहेरी दरखास्त दिन पनि प्रहरीले अनुरोध गरेको छ। मलेसियामा स्वास्थ्य व्यवसायहरूले सिन्डिकेट लादेको आरोपमा यसअघिदेखि नै विरोध भइरहेको थियो। पछिल्लो समय वैदेशिक रोजगारीमा पठाउने म्यान पावर कम्पनी पछि छुट्टै सूचीकृत भएको भन्दै विरोध भइरहेको छ। सरकारले त्यहाँ पनि सिन्डिकेट लाद्न नदिने चेतावनी दिएको छ। तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतको देहरादून लैजाँदै गरिएका 25 जना बालबालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायक उपरीक्षक टेकबहादुर रावतले दश वर्ष मुनिका 25 बाल बालिकालाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाल फर्काएको जानकारी दिनुभएको छ। हुम्लाको सिनकोट गाउँपालिका 8 का बाल बालिकालाई पञ्चवीर बुढाले भारत लैजाँदै गर्नुभएको थियो। कञ्चनपुर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। नेपालीको महाचाड बडा दशैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म 2,62,753 जना यात्रीले काठमाडौँ उपत्यका छोडेका छन्। पछिल्लो केही दिन यता काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप सबै नाकामा बढ़ेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार घटस्थापनादेखि आजसम्म 37,964 सवारी साधन मार्फत उक्त संख्यामा यात्रु उपत्यकाबाट बाहिरिएका हुन्। दशैं नजिकै जाँदा अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायको सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथल फर्कन थालेपछि उपत्यकाका बस पार्क र प्रमुख नाकामा यात्रुको चाप बढ़ेको हो। पोखरामा ट्राफिक नियम उल्लंघन गरेका 7 वटा विद्यालय बसलाई कार्यवाही गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र महातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले पछिल्लो 3 दिनमा ट्राफिक नियम विपरीत सञ्चालन भएका 7 वटा बसलाई कार्यवाही गरेको जनाएको छ। टोलीले पोखरासहित विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालन हुने विद्यालय बसको अवस्था जाँच गरेको थियो। सो क्रममा ट्राफिक नियम उल्लंघन गरी सञ्चालन गरेको पाइएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिनुभएको छ। ट्राफिक कार्यालय कास्कीका अनुसार बुधबार साँझसम्म 38 वटा विद्यालय बसलाई चेक जाँच गरिएको थियो। प्रहरीले विद्यालय बसको यान्त्रिक अवस्था सीट क्षमताभन्दा बढ़ी विद्यार्थी राख्ने गरेको वा नराखेको चालकले मादक पदार्थ सेवन गरे नगरेको आवश्यक कागजात साथमा लिन हिँडेको नहिँडेको लगायतको जाँच गरेको थियो। कागजपत्र ठिक भएका 33 वटा सवारी साधनलाई भने सम्झाइ बुझाइ गरी पठाइएको कार्यालयले उल्लेख गरेको छ। यसै गरी प्रहरीले पछिल्लो दिनमा सवारी सचेतना कार्यक्रमलाई पनि तीव्रता दिएको छ। विद्यार्थीको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले सवारी साधन जाँच र चालकलाई सचेतना दिन अभियान नै सञ्चालन गरेको यस कार्यालयले जानकारी दिनुभएको छ। विगत 3 दिनमा 82 जना सवारी चालकलाई सवारी दुर्घटनाबाट बच्न अपनाउनु पर्ने सावधानीबारे सचेतना प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पोखरामा भएको सड़क दुर्घटनामा पनि 2 जनाको ज्यान गएको छ। पोखरा महानगरपालिका 17 बालौदय चोक स्थित सिद्धार्थ राजमार्ग पोखरा बुटबल सड़क खण्डमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री सहित 2 जनाको मृत्यु भएको हो। बिहिबार बिहान बिरोटाबाट छोरीपाटनतर्फ जाँदै गरेको G14P4479 नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदल यात्रीलाई ठक्कर दिए अनियन्त्रित भई सड़कको बीचमा रहेको डिभाइडरमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। दुर्घटनामा परि मोटरसाइकल चालक पोखरा 17 बस्ने 19 वर्षीय सफल कुमार श्रेष्ठ र लमजुङ घर भई आलबिरौटामा बस्ने 45 वर्षीय पैदल यात्री कृष्ण कुमारको मृत्यु भएको हो। घाइते भएका 2 जनालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ। धर्म कला र संस्कृतिको संरक्षण गर्दै मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउनु पर्नेमा सरकारवालाले जोड़ दिएका छन्। विजयादशमी शुभ दीपावली नेपाल सम्बत तथा छठ पर्वको अवसरमा सिटीवान टेलिभिजनले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरूले सो धारणा राखेका हुन्। स्टार नेपाल मीडिया प्रालीद्वारा सञ्चालित टेलिभिजनले बिहिबार आफ्नै प्राङ्गणमा सो समारोहको आयोजना गरेको हो। कार्यक्रमको प्रमुख अतिथि एवं प्रतिनिधि सभा सदस्य बिना गुरूङले राष्ट्र निर्माण र नागरिकलाई सर्वसुलभ सेवा दिन आफू निरन्तर क्रियाशील रहने बताउनुभयो। उहाँले वर्तमान सरकारले आफ्नै ढंगले देशको हितमा काम गरिरहेको उल्लेख गर्दै सरकारलाई रचनात्मक सुझाव दिन आग्रह गर्नुभयो। चाडपर्वले आपसी आत्मीयता सद्भाव र एकतालाई थप बलियो बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो। समारोहमा आर्थिक र प्रशासनिक क्षेत्रका प्रतिनिधिहरूले चाडपर्व र अर्थतन्त्रका सम्बन्धबारे चर्चा गरेका थिए। नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुर्मीले पूर्वाधार क्षेत्रमा करिब 6 खर्ब रूपियाँ खर्च गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले मुलुकको समृद्धिको लागि सबै राजनैतिक दल गम्भीर बन्दै साझा प्रयासमा जुट्नुपर्नेमा जोड़ दिनुभयो। चाडपर्वका नाममा देखिने विकृति र घृणा गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो। यसै गरी गण्डकी प्रदेशको सामाजिक विकास विभाग तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेलले देशमा सुशासन र सदाचार कायम भए मात्र आर्थिक विकासले गति लिने बताउनुभयो। चाडपर्वको सांस्कृतिक महत्वसँगै आर्थिक पक्ष पनि जोड़िएकाले यसले समस्यामा परेको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने धारणा उहाँले राख्नुभयो। स्थानीय निकायका प्रतिनिधिहरूले पनि सामाजिक सद्भाव र संस्कृतिको जगेर्ना हुनुपर्नेमा जोड़ दिए। पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले चाडपर्वहरू संस्कृतिका अमूर्त सम्पदा भएकाले तिनको संरक्षणमा सबैले ध्यान दिनुपर्ने औल्याउनुभयो। यस्तै पोखरा महानगरपालिका वडा नम्बर 17 की वडा अध्यक्ष राधिका कुमारी साई योगीले सबै नागरिकले सहज र समान रूपमा चाडपर्व मनाउन पाउने वातावरण निर्माण हुनुपर्ने बताउनुभयो। मीडिया सञ्चालक तर्फबाट सिटीवान टेलिभिजनका अध्यक्ष पवन प्रजापतिले वर्तमान परिस्थितिमा टेलिभिजन सञ्चालन सहज नभए पनि सबैको साथ र सहयोगमै यहाँसम्म पुग्न सफल भएको बताउनुभयो। उहाँले आगामी दिन पनि सरकार र व्यवसायको सकारात्मक भूमिकाको अपेक्षा गर्नुभयो। टेलिभिजनका उपाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका कोषाध्यक्ष राजेन्द्र ओझाले देशमा आएका विपत्तिले सबै क्षेत्रमा प्रभाव पारेको भन्दै उद्योगी व्यवसायीलाई सरकारको साथ आवश्यक रहेको बताउनुभयो। टेलिभिजनकै प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा उद्योगी व्यवसायी जनप्रतिनिधि संचारकर्मी र कर्मचारीहरूको उपस्थिति रहेको थियो। 30 जना व्यवसायीको लगानी रहेको सिटी वान टेलिभिजनले 21 जनालाई रोजगार दिएको छ। 2078 मक्सिर 21 गतेदेखि नियमित प्रसारण शुरू गरेको मीडियाको मुख्य कार्यालय पोखराको नयाँ बजार र शाखा कार्यालय काठमाडौँको क्षेत्रपाटीमा रहेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्स। अनुपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
2: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-71।

0: Mania, Extreme Energy Drink.
1: सुवर्ण अवसर
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162 590-163।
4: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापनदाताहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पनि स्वागत छ। अब बाँकी प्रसंग, नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसाय संघ कास्कीको आयोजनामा 2083 सालको बडा दशैं दीपावली नेपाल सम्वत 1147 तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम संघका अध्यक्ष मनबहादुर सुनारको अध्यक्षतामा आज भैरवटोलमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसाय संघका गण्डकी प्रदेश अध्यक्ष तथा सल्लाहकार रामबहादुर विक प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा संघका निवर्तमान अध्यक्ष भरत विक, कानूनी सल्लाहकार शिव वाग्ले, प्रेस सल्लाहकार आरजी विष्ट सल्यानी लगायत पदाधिकारी, कार्य समिति सदस्यहरू तथा कार्यालय सचिवको आतिथ्यता रहेको थियो। संघका महासचिव सुरेन्द्र विकले सञ्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष सुरेन्द्र विकले समापन गर्नुभएको थियो। अन्नपूर्ण प्याज लाभ एपीएल महेन्द्रपुलले चाडपर्वको अवसरमा युरिक एसिडको जाँच सित्तैमा गरिरहेको छ। दशैं तिहार जस्ता महान पर्वलाई लक्षित गरी अरू सबै प्रकारका जाँचमा पनि विशेष छूट दिइएको छ। एपीएलकी अध्यक्ष गीता कार्की पन्थले आधुनिक उपकरण अनुभवी प्राविधिक टोली सहित सेवा प्रदान गरिरहेको एपीएलले चाडपर्वमा विशेष छूट दिएको जानकारी दिनुभएको छ। भिटामिन डी, भिटामिन 12, ट्युमर मार्कर कल्चर सहित सबै प्रकारका रक्त परीक्षणमा दिइएको छूट कार्तिक महिनाभर रहने बताइएको छ। कोइली टुर एण्ड ट्राभल्सले पोखरा काठमाडौँ रूटमा शौचालय र स्लिपर सहितको सुविधा सम्पन्न रात्रिकालीन बस सेवा शुरू गरेको छ। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका सञ्चालक समेत रहनुभएका कोइली ट्राभल्सका सञ्चालक मेघराज त्रिपाठी र अशोक कुमार चौधरीको पहलमा यात्रुको माग र आवश्यकतालाई मध्यनजर राख्दै आधुनिक सुविधासहितको बस सञ्चालनमा ल्याइएको हो। विगत 32 वर्षदेखि यातायात व्यवसायमा सक्रिय त्रिपाठीले आफ्नो अनुभवलाई उपयोग गर्दै यात्रु मैत्री सेवा विस्तारमा जोड़ दिएको बताउनुभयो। उहाँका अनुसार 3 वर्ष अघि परिकल्पना गरिएको कोइली ट्राभल्सले यात्रुको सकारात्मक प्रतिक्रियापछि 1 वर्ष अगाडि दिवा सेवा शुरू गरेको थियो। अहिले रात्रिकालीन सेवालाई थप परिष्कृत गर्दै शौचालय र आरामदायी स्लिपरको व्यवस्था गरिएको हो। आर्थिक वर्ष 83-84 को 2 महीनामा विप्रेषण आप्रवाती 20.9% बढ़ेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौ महिनामा मात्रै 4 अर्ब 36 करोड़ रेमिट्यान्स भित्रिएको हो। अघिल्लो वर्षको सोही अवधिको विप्रेषण आप्रवाह 33.1% बढ़ेको थियो। 2083 भदौ महिनामा विप्रेषण आप्रवाह 2 खर्ब 21 अर्ब 31 करोड़ रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह 1 खर्ब 74 अर्ब 67 करोड़ रूपियाँ रहेको थियो। अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय प्रसंग। पाकिस्तानको उत्तर पश्चिमी शहर पेशावरमा निजी विद्यालयको छाना खस्दा 34 जनाको ज्यान गएको छ। आज बिहान अल खैर विद्यालयको छत खस्दा 33 बालबालिका र 1 शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ। पेशावरमा रहेको लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमका अनुसार कम्तीमा 19 जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। अस्पतालका अधिकारीहरूका अनुसार ज्यान गुमाउने धेरैजसो बालबालिका 13 वर्षभन्दा कम उमेरका छन्। पेशावर प्रहरीले विद्यालयका सञ्चालकलाई पक्राउ गरेको छ। विद्यालयका शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको थियो। प्रारम्भिक अनुसन्धानमा विद्यालयको भवनको संरचना कमजोर भएको देखिएको छ। सन् 2023 को अक्टूबर महीना यता इजरायली सेनाले 2000 भन्दा धेरै प्यालेस्टाइनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक भएको छ। इजरायली सेनाले प्यालेस्टाइनी बालबालिकालाई निशाना बनाउने क्रम अझ तीव्र पारेको प्यालेस्टाइनी प्रिजनर्स सोसाइटीको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। अहिले कम्तीमा 350 प्यालेस्टाइनी बालबालिकाले इजरायली जेलहरूमा कठोर परिस्थिति भोगिरहेको प्रतिवेदनमा उल्लेख छ। नेपाल क्रिकेट संघ क्यानमा नियुक्त भएको 48 घण्टा नविद्दै गुञ्जन शाहलाई राष्ट्रिय खेलकुद परिषद राखेपले सदस्य पदबाट फिर्ता बोलाएको छ। क्यानले शाहको नियुक्ति सार्वजनिक गरेको 1 दिनपछि नै राखेपले उहाँलाई पदबाट फिर्ता बोलाउने निर्णय गरेको हो। राखेपले बिहिबार विभिन्न राष्ट्रिय खेल संघलाई छुट्टाछुट्टै पत्र पठाउँदै परिषदका 5 सदस्यलाई फिर्ता बोलाएको जानकारी गराएको छ। सदस्य सचिव स्तरीय निर्णय अनुसार उहाँहरूलाई पदबाट फिर्ता बोलाइएको राखेपले जनाएको छ। फिर्ता बोलाइएकोमा नेपाल सुटिङ संघकी मनित कृष्ण हरिसैजु, नेपाल पौडी संघका विनोद श्रेष्ठ, क्यानका गुञ्जन शाह, नेपाल ब्याडमिन्टन संघका शम्भु कार्की र नेपाल साइक्लिङ महासंघका गणेश प्रसाद मैनाली हुनुहुन्छ। अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ आईएचएफको आयोजनामा बंगलादेशको ढाकामा आयोजना हुने आईएचएफ नेशन्स वुमेन्स ट्रफी
जोन टू 2026 सहभागी हुन नेपाली महिला राष्ट्रिय ह्याण्डबल टोली बंगलादेश जाने भएको छ। बंगलादेश प्रस्थान गर्न लागेको नेपाली टोलीलाई आज एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहताले जितको शुभकामनासहित विदाई गर्नुभएको छ। सो अवसरमा सदस्य सचिव मेहताले राष्ट्रको गौरव बढ़ाउन अनुशासित भएर आफ्नो खेल प्रदर्शन गर्न आग्रह गर्दै यति बेला नेपाली खेलकुद दशौं राष्ट्रिय खेलकुदको पूर्ण तयारीमा जुटिरहेको बताउनु भएको छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। भोटेकुसी बाढ़ी पीड़ितको लागि रेडक्रसले 2000 घर बनाइदिने, 5000 लाभग्राहीलाई भाड़ा सहायता उपलब्ध गराइने। पोखरामा सड़क दुर्घटना, पैदल यात्री सहित 2 जनाको मृत्यु, थप अनुसन्धान जारी। पोखरामा ट्राफिक नियम विपरीत सञ्चालन भएका बसको निगरानी जारी, 3 दिनको अवधिमा 7 वटा विद्यालय बस कार्यवाहीमा। पोखरा महानगरपालिका वडा नम्बर 16 को अमरदीपमा स्याउ मेला शुरू, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरिने। 2 महिनामा 30% बढ़ी रेमिट्यान्स, 4 खर्ब भित्रियो। पाकिस्तानमा विद्यालयको छाना खस्दा 34 जनाको ज्यान गयो। इजरायलले 2000 भन्दा धेरै प्यालेस्टाइनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक। र क्यानमा नियुक्त भएको 48 घण्टा नबित्दै राखेपले गुञ्जनलाई फिर्ता बोलायो। आईएचएफ ट्रफीमा सहभागी हुने नेपाली महिला ह्याण्डबल टोलीको विदाई। अवस्त साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: Mania Extreme Energy Drink.
1: घर को स्टार हिमस्टार यो दशैं तिहार आफ्नो घरलाई हिमस्टार को प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुशीमा साथ उसको।
2: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना

0: जियौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: फाइनली नेपाल पुग्यौ हामी।
4: That Nepal smells different.
3: It's home.
5: Wow.
3: बुवा डोगे
5: भाग्य मानी भाइ बाबा,
3: घरको रङ नयाँ हो र
5: तिमी यही हुँदा गरेको
3: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ। बर्जर विथ कोट लङ लाइफ, यसको फ्यू र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रङ रहिरहन्छ।
6: दुर्गाको कि टाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम।
7: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
8: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
8: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
9: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
8: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
9: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
8: न्युरो सर्जरी सेवा,
9: बाल रोग,
8: नाक कान तथा घाँटी रोग,
9: मानसिक तथा स्नायु रोग,
8: प्रसूति तथा स्त्री रोग,
9: छाला यौन तथा कुष्ठ रोग,
8: नेत्र रोग,
9: दाँत तथा मुख रोग,
8: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
9: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
8: सुविधा सम्पन्न आईसीयू सेवा,
9: डिजिटल एक्सरे,
8: सिटी स्क्यान सेवा,
9: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
8: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
9: फिजियोथेरापी, युरोफ्लोमेट्री,
8: केमोथेरापी,
9: सुरक्षित गर्भपतन सेवा,
8: होल बडी चेकअप, हेल्थ प्याकेज,
9: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
8: फोन 061-572-648-572-849।
10: हेलो
11: हजुर, नमस्कार।
10: हेलो
11: नमस्कार काका, सुन्नु भएन?
10: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
11: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
10: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
11: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
10: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
11: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
10: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
12: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
1: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
13: हाँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
13: साँच्चै हो र?
1: ए बाबा हो,
14: उहाँ त स्त्री तथा प्रसूति रोग बाजुपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
15: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
16: दिव्य नयन आँखा घर क्लिनिक प्राली
17: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
16: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
17: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भागवटनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-97-36-36-816।
18: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
17: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
16: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
17: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
16: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
17: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: বাটসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405।
2: होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
2: सुत्केरी नवजात शिशु को हेरचाह,
3: कैंसर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा,
3: डाक्टर लैब सेवा,
2: औषधि डेलीवरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुंगा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-9972-77।
4: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761-0025-30।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार। आजको पास त उतै होला हस यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिड भनौँ, मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 9856-48082, 9461-48082।
7: फाइनली नेपाल पुग्यौ हामी।
8: डैड, नेपाल स्मेल्स डिफरेंट।
7: इट्स होम।
9: वाह
7: बुआ, डोगे
9: भाग्य मानी भाई बाबा,
7: घर को रंग नया हो रहा।
9: तिमी यही हुँदा गरे
7: 12 वर्ष एकदम नया जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर विथ कोट लङ लाइफ, यसको फ्यू र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रंग रहिरहन्छ।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256357526।

0: Mania Extreme Energy Drink.
1: संजीवनी हॉस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हॉस्पिटल पोखरा प्राली भेटरी मार्ग हॉस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: हजुर सुन्नुहोस् न खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
2: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपालस नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
5: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
6: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
5: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
6: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
5: 24 घण्टा इमर्जेन्सी सेवा
6: सम्पूर्ण ओपिडी सेवा
5: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
6: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
5: रेटिना सम्बन्धी जाँच एवं उपचार
6: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
5: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
6: आँखा छर्केको सिधा पार्ने सर्जरी
5: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
6: लेजर सर्जरी सम्बन्धी सेवा
5: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
6: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
5: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
6: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
5: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
6: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
7: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
5: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
6: स्वस्थ आँखा स्वच्छ दृष्टि
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपालस नम्बर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापनदाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौं।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: भाग्यमानी भए बाबा।
1: घरको रंग नयाँ हो र
0: तिमी यही हुँदा गरेको
1: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर विथ कोट लङ लाइफ, यसको फ्यू र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रंग रहिरहन्छ।
2: सुवर्ण अवसर
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पाइल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
6: रेडियो अन्नपूर्ण 93.4।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hope Lines, 01-597-0611.
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। यूकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वर ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्येश्वरी ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्येश्वरी ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्येश्वरी ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: दुर्गाको किटाउको दुख्न चिन्मय दुर्गाले झन्डु बाम, एक बाम तीन काम झन्डु बाम। दुर्गाको किटाउको दुख्ने चिन्मय आरा झन्डु बाम।
5: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ। झन्डु बाम।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।
6: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।

0: Mania?
1: Extreme energy drink.
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: बनाने स्वाद जिससे संबंध गांसा ज्ञान मसाला ज्ञान मसाला।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
4: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 0161-590-162-590-163।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165746558-577-903। मौकाको फाइदा उठाउनुहोस्।
9: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
10: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन, तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
9: नेपाल आदिवासी जनजाति महासंघ।
11: Finally, Nepal पुग्यौं हामी।
12: Dad, Nepal smells different.
11: It's home.
12: Wow.
11: बुवा डोगे
13: भाग्य मानी भाइ बाबा,
11: घरको रंग नयाँ हो र
13: तिमी यही हुँदा गरेको
11: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर विथ कोट लङ लाइफ, यसको फ्यू र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रंग रहिरहन्छ।
14: हेलो
15: हजुर, नमस्कार।
7: हेलो
14: नमस्कार काका, सुन्नु भएन?
7: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
14: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
7: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
14: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
14: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
7: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
15: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
16: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रालि, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
17: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
18: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
17: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
18: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली
1: इस 2083 साल को बड़ा दशैं तथा दीपावली को पावन अवसर में दिव्य नयन आँखा घर को असोज र कार्तिक दुई महीना भरी बम्पर अफर टिकट में 50% छूट चश्मा फ्रेम में 25% छूट र आँखा परीक्षण तथा शल्यक्रिया में 30% छूट
0: नेपाल को तिलगंगा आँखा अस्पताल र अमेरिका को मोराइन आई सेंटर बाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्ष को कार्यावधि में 80,000 बड़ी बिरामी को मोती बिंदु को शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कंसल्टेन्ट डाक्टर अनिल गुरुङ द्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञ द्वारा बाल बालिकाको चश्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिन द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9736-36-816
0: होम केयर सेवा होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
0: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
0: सुत्केरी नवजात शिशुको हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
0: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-99-2 77
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको बेडसाइड अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो, त्यही जाऊँ न।
0: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864676887।
4: तन्ना, आजै फेरि हाल्नुहोस्
5: रेडियो अन्नपूर्ण 93.4।

0: आजदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो कॉफी रेडी
1: वाओ थैंक यू यू साउंड लाइक अच्छे सुगंधित बनाओ छु मंगलदीप सेंट 3-in-1 के साथ
0: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674589573 मौकाको फाइदा उठाउनुहोस्
3: Finally, Nepal pugyau hami.
4: Dad, Nepal smells different.
3: It's home.
5: Wow.
3: Bua, doge.
5: Bhagya mani bhai baba.
3: Ghar ko rang naya ho ra?
5: Timi yahi huda gareko.
3: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ जिन्दगी बदलिन्छ तर माया र घरको रङ रहिरहन्छ बर्जर विथ कोट लङ लाइफ यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ 12 वर्ष टिक्छ बर्जर पेन्ट रङ रहिरहन्छ
6: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
7: हेलो
8: हजुर नमस्कार
7: हेलो
8: नमस्कार काका सुन्नु भएन
7: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
8: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
7: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
8: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
8: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
7: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
9: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
10: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98-028-59-321 061-581-871
11: दुर्गाको कि टाउको दुख्न छिम्मै दूर गर्ने झण्डु बाम एक बाम तीन काम झण्डु बाम
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
9: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
2: दिपेनयन आँखा घर क्लिनिक प्राली
9: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिपेनयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भाटभटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-623-36-816।

0: extreme energy drink.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405।
2: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। भिजिट www.landmarknepal.com।
5: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त

0: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापन दाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
2: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
5: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
4: नेपाल आदिवासी जनजाति महासंघ।
6: फाइनली नेपाल पुग्यौ हामी।
7: That Nepal smells different.
6: It's home.
8: Wow.
6: बुवा डोगे
8: भाग्यमानी भाइ बाबा,
6: घरको रंग नयाँ हो र
8: तिमी यही हुँदा गरेको
6: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर वेदरकोट लङ लाइफ, यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्ज पेन्ट, रंग रहिरहन्छ।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274253752।
10: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयु तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
11: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: slip on ya. Extreme energy drink.
1: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार। आजको पास त उतै होलास यार।
1: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
3: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 9856408082, 9846408082।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखी सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

पाई सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण 93.4 हाम्रो स्वर संस्कृति समयको प्रतीक।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा घटस्थापना यता करिब 3 लाखले छाडे काठमाडौँ, देशभर राजमार्ग आसपासका होटलमा सरकारी अनुगमन तीव्र।
1: 71 वटा जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 41 वटाले स्टिकर पाए, बाँकीले पाएका छैनन्। उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ।
0: पदौको विनाशकारी बाढीमा कयौं सम्पर्कविहीन बनेका जुम्लाको एउटा गाउँको पीडा।
2: अझै पनि कहिले फोन गर्दान कि कहिले आउँछन् कि भन्ने आशै त हुन्छ त, नदेखेको कुरो सबैको भएर पिरे त।
0: र युक्रेनले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको रूसको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार
3: फडिन्द्र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले सैन्य मनोचिकित्सक निदाल हसनलाई सामूहिक रूपमा गोली हानेर मृत्युदण्ड दिइने क्षणलाई प्रत्यक्ष प्रसारण नगरिने बताएका छन्। सामाजिक सञ्जालमा राखिएको एउटा पोस्टमा उनले पीड़ितका नजिकका नातेदारहरूले चाहेको खण्डमा भने त्यसलाई हेर्न सक्ने बताए। ती आफन्तहरू न्यायको साक्षी हुन लायक रहेको ट्रम्पले उल्लेख गरेका छन्। यसअघि 72 जना अवकाशप्राप्त अमेरिकी जेनरल एडमिरल सहितका उच्च अधिकारीहरूले सो मृत्युदण्डको प्रत्यक्ष प्रसारण योजना रद्द गर्न पेन्टागनलाई आग्रह गरेका थिए। हसनले टेक्सस स्थित फोर्टहुड सैन्य अखडामा सन् 2009 13 जना निशस्त्र सैनिकको हत्या गरेका थिए। राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशले आक्रमण थाल्ने बताएको केही घण्टापछि युक्रेनले रूसको एउटा सर्वाधिक ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ। आइतबार राष्ट्रपति ट्रम्पले घोषणा गरेको ऊर्जा युद्ध विरामलाई सम्मान गर्न मस्को असफल भएको आरोप जेलेन्स्कीले लगाएका छन्। तर क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले युक्रेन र जेलेन्स्की शान्तिको प्रयासमा अघि बढ़न वा अमेरिकाको शान्ति प्रयासमा सक्रिय हुन अनिच्छुक रहेको आरोप लगाएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन्, यदि युक्रेनीहरूले रूसका तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने रणनीति लिए भने त्यो साँच्चीकै उल्लेख्य हुनेछ। त्यसले तेल निर्यात गर्ने रूसको क्षमतामा क्षति पुर्याउनेछ। तेल रूसका लागि ठूलो आमदानीको स्रोत हो। युक्रेनीहरूले युद्धमा स्रोत जुटाउने रूसको प्रयासमा बाधा पुर्याउन खोज्नेछन्। ऊर्जा केन्द्रहरूमा हमला मार्फत रूस युक्रेनी नागरिकको जाडोसँग जुझ्ने क्षमतामा नै प्रहार गर्न चाहन्छ, बीबीसी संवाददाताको भनाई। युक्रेनी अधिकारीहरूले ड्रोनलाई निर्देशित गर्न र आकाशलाई सुरक्षित पार्न सेनाले प्रयोग गर्ने स्टार सील्ड भू उपग्रह प्रणाली पुनः सञ्चालनमा आएको र त्यसले काम गरिरहेको बताएका छन्। किएवले सो सैन्य प्रणालीको व्यवस्थापन गर्दै आएको अमेरिकी सरकारले त्यससँगको सम्पर्कलाई सीमित तुल्याइदिएको र युक्रेनी युद्ध मिशनहरूमा अवरोध तुल्याएको आरोप लगाएको थियो। युक्रेनी सेनाले सामान्य अवस्थामा रूसी हवाई हमलाबारे चेतावनी दिने अमेरिकी प्रणाली 2 रात निष्क्रिय बनेको पनि जनाएको छ। खाड़ी देशहरू र युरोपियन युनियन बीच अर्को हप्ता साउदी अरबमा हुने शिखर सम्मेलन स्थगित गरिएको छ। इरानको समर्थन पाएका हुथीहरूले यातायात हब र तेल प्रशोधन केन्द्रहरूमा आक्रमणहरू चर्काउँदा साउदी अरबको सुरक्षा अवस्था झन्झन तनावपूर्ण बन्दै गएको छ। यमनस्थित साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताले हुथीहरूले रियादस्थित विमानस्थलमा 20 वटा आक्रमण गरेको बताएका छन्। तनावका कारण फुटबल र टेनिसका कैयौं चर्चित म्याचहरू रद्द गरिएका छन्। र पाकिस्तानमा एउटा विद्यालयको छानो खस्ता कम्तीमा 32 विद्यार्थी र एकजना शिक्षकको ज्यान गएको छ। पिशावर स्थित अस्पतालका एकजना प्रवक्ताले अन्य 20 जना घाइते भएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: सरकारले राजमार्ग केन्द्रित भएर खाना खाने होटलहरूमा हालै बढ़ाएको अनुगमनका क्रममा करिब आधा जसोमा स्वच्छताको न्यूनतम मापदण्ड समेत पूरा भएको नपाइएको एक अधिकारीले बताएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैंमा देशभित्रका विभिन्न गन्तव्यमा मानिसहरूको आउजाउ निकै बढ़ेका बेला बढ़ाएको अनुगमनका क्रममा त्यस्तो अवस्था पाएको जनाएको हो। घटस्थापना यता काठमाडौँबाट मात्रै करिब 3 लाख जना बाहिरिएको प्रहरीले जनाएको छ। विभागले स्वच्छताको वर्गीकरण गर्ने क्रममा समेत निकै कम मात्र अति उत्तम र उत्तम जस्ता माथिल्ला श्रेणी पाएको बताएको छ। पछिल्लो अनुगमनबारे विभागका महानिर्देशक संजीव कुमार कर्णले बीबीसीसँग भने,
1: होटलहरूलाई खाद्य स्वच्छताको आधारमा वर्गीकरण गर्ने भन्ने हाम्रो निर्देशिका छ एउटा, त्यो बमोजिम स्तरीकरण गर्ने, तिनीहरूलाई स्टिकर प्रदान गर्ने भन्ने कार्यक्रम रहेको छ।
0: स्टिकरका वर्गीकरणले अब के जनाउँछ, के बुझ्ने त्यो स्टिकर पाएको होटललाई?
1: स्वच्छताका 50 वटा इन्डिकेटरहरू त्यहाँ रहेको छ। प्रत्येक इन्डिकेटरलाई 2-2 अङ्क दिने भन्ने छ। त्यो भनेको टोटल 100 अङ्क हुन्छ, 90 भन्दा बढी भयो भने अति उत्तम सरको ए ग्रेडको ग्रिन स्टिकर विथ 3 स्टार दिने गर्छौँ हामी। 80 देखि 90 अङ्क प्राप्त गर्यो भने बी ग्रेडको ग्रिन स्टिकर विथ 2 स्टार भन्छौँ, त्यो भनेको उत्तम स्तरको भयो। 65 देखि 80 अङ्कसम्म प्राप्त गरेका व्यवसायीहरूलाई सी ग्रेडको दिन्छौँ, त्यो भनेको ग्रिन स्टिकर विथ 1 स्टार भन्छौँ, सन्तोषजनक स्तर भन्छौँ। र अर्को डी ग्रेड भन्छौँ, त्यो भनेको सामान्य स्तर, जन्ममा 50 देखि 65 अङ्क प्राप्त गर्यो भने डी ग्रेडको दिन्छौँ, त्यो पहेलो स्टिकर दिन्छौँ। 50 भन्दा कम अङ्क प्राप्त गर्नेलाई कुनै पनि स्टिकर दिँदैनौँ, उनीहरूलाई हामी सुझाव दिन्छौँ तपाईँका यी कुराहरू पुरा गर्नुहोस् भन्छौँ। रातो स्टिकर हुनुपर्ने हो, तर रातो स्टिकर अहिले दिँदैनौँ हामी, किनभने देशभरि यो हामी सञ्चालन गर्न सकेका छैनौँ। अहिले राजमार्गका मुख्य मुख्य व्यापारिक केन्द्रमा सञ्चालन गरेकोले अहिले त्यसरी गरेका छ। अर्को चरणमा हामी चाहिँ रातो स्टिकर दिने पनि छ, फेल गर्ने छ।
4: वर्गीकरणकै रूपमा हेर्दाखेरि तपाईँहरूले आज गरेका र पछिल्ला केही खातामा गरेका हेर्दाखेरि पनि जुन सी र डी पाउने, सामान्य र सन्तोषजनक पाउने मात्रै धेरै देखिए, अति उत्तम उत्तम पाउने त एउटा दुइटा मात्रै देखिए, भनेपछि यसले त राजमार्ग आसपासमा खाना खाने ठाउँहरू त त्यति भरपर्दा छैनन् भन्ने पो देखायो नि त।
1: 50 नम्बरसम्मलाई फेलै भन्दैनौँ हामी, त्यहाँको उपभोग योग्य छ नै भन्छौँ। त्यो भन्दा कम भयो भने उनीहरूलाई तिनीहरूलाई सुधार गरेर कम्तीमा पनि 50 अङ्क ल्याउने योग्य बन भनेर अहिले सुझाव दिन्छौँ हामी। र केही समयपछि यो देशभरिका सबै होटलले अनिवार्य रूपले स्ट्यान्डर्डाइज गराएर त्यो स्टिकर कुनै न कुनै स्टिकर भएको मात्र हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढेका छौँ।
4: भनेपछि तपाईँहरूले चाहिँ आफू धेरै निर्णायक रूपमा कदम चाल्ने भन्दा पनि उपभोक्ता स्वयं सचेत भएर स्टिकर हेरेर होटलहरू छान्नु पर्यो भन्ने तपाईँहरूको खास अहिलेलाई तत्काललाई त्यो देखियो भन्न खोज्नु भएको?
1: अहिलेलाई हामीले उपभोक्ताले त्यो स्टिकर जहाँ जहाँ छ, यो 4 वटा स्टिकर मध्ये कुनै स्टिकर छ भने त्यहाँ चाहिँ प्रवेश गर्नुहोस्, त्यहाँ उपभोग गर्नुहोस्, खानुहोस् भन्ने एउटा त्यो किसिमले अगाडि बढेका छ।
4: जस्तो अब राजमार्ग छेउका छेउछाउका जुन होटेलहरूमा जहाँ विकल्प उपभोक्तासँग कम हुन्छ, जुन सवारी धनीहरूले आफै लैजान्छन्, अब आजकै तपाईँहरूको अनुगमनकर्ताहरूले हेर्दाखेरि पनि त्यहाँ सरसफाइको कमी, बासी खाना, झिङ्गा भन्केका भन्ने जस्ता कुराहरू आइरहेको छ, यसलाई यसको दीर्घकालीन रूपमा समाधान गर्नलाई चाहिँ अरू के सोचिया छ यो स्टिकर बाहेक?
1: हामीले टोली विभिन्न सबै राजमार्गहरूमा खटाएका छौँ, दादिङ, चितवन, यो रामनगर, यो लाइनमा भएका होटलहरूलाई विभागकै टोली खटाएर पनि गरिएको छ। हामीले 71 वटा जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 41 वटाले स्टिकर पाए, बाँकीले पाएका छैनन्। त्यो भनेको अलिकति उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ। अहिले उपभोक्ता अलिक सजग हुनु पर्यो,
4: जस्तो चाडपर्वका बेला मात्रै अलिकति अनुगमन तातिने, अरू बेला चाहिँ नहुने देखिन्छ भन्ने गुनासो हुने गर्छ नि।
1: अहिले अलिकति भिड बढी हुने र ठगिहालौँ न त यही अवसर छोप्ने व्यवसायीहरूले अवसर छोप्न खोज्छन्, त्यसलाई निरुत्साहित गर्नलाई अहिले गरेका छौँ। र यो निरन्तर हुन्छ, यो कहीँ फट्याइ गरेको देखियो भने खाद्य स्वच्छता गुणस्तर एन छ, उपभोक्ता संरक्षण एन छ, अनि एनहरू पनि छ। मापदण्ड कतिपय कुराहरू नगरेकाको सन्दर्भमा 50,000 जरिवाना गर्ने व्यवस्था छ भने खाद्य पदार्थ न्यून गुणस्तर हो भने 6 महिनादेखि 3 वर्षसम्म सजाय गर्न सक्ने व्यवस्था गरेको छ भने, त्यही दूषित नै हो खाद्य वस्तु भने 5 वर्षसम्म सजाय र 5 लाख जरिमाना गर्न सक्ने व्यवस्था छ। होटल व्यवसायहरू बन्द गर्ने, उत्पादन रोका राख्ने, ती सबै कुराहरू छ।
0: उनी थिए खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढीमा जुम्लाका 63 जना मानिसहरू सम्पर्कविहीन रहेको विवरण छ। त्यसैले दशैंको माहौल भए पनि रसुवा नुवाकोटको त्यस विपत्तिले त्यहाँ भन्दा परेको पश्चिम नेपालका गाउँमा समेत बेचैनी छ भन्छन्। त्यहाँ सुकमा रहेको एउटा गाउँ पुगेकी हाम्रो साथी कृष्णमाया उपाध्याय।
5: पातराशी गाउँपालिकाका 49 जना युवाहरू रसुवाको 216 नम्बर ड्यामको सुरुमा काम गरिरहेको अवस्थामा गत भदौ 10 गते बाढ़ीले बेपत्ता बनाएपछि गाउँ नै शोकमा डुबेको छ। लामरी गाउँका मात्रै 15 जना युवा बाढ़ीमा बेपत्ता भए। आफ्ना 2 जना छोरा बाढ़ीमा गुमाएकी लामरी गाउँकी चन्द्र रूपा बुढा।
2: छोरा होइन जलजली आउने भए छल भा खाना खुवाएको पिएको होइन आफूले अझै पनि कहिले फोन गर्दा कि कहिले आउँछन् कि नासै त हुन्छ त नदेखेको कुरो।
5: गाउँपालिकाका 49 जना युवाहरू रसुवाको 216 नम्बर ड्यामको सुरुमा काम गरिरहेको अवस्थामा गत भदौ 10 गते बाढ़ीले बेपत्ता बनाएपछि गाउँ नै शोकमा डुबेको

0: सरिता भण्डारी।
1: काम गर्न गए त्यसै त्यसै हराए, टनेल खोल्यो भन्ने आश थियो, अब त के अब त गरे पनि नगरे पनि केही आशै छैन, अब कहिले काहीँ फर्केर आउनुहुन्छ जस्तो लाग्छ।
0: छोरा बाढीमा बेपत्ता भएपछि घरमा अहिले सन्नाटा छाएको बताउँछन् दल बहादुर बुढा।
2: एउटा छोरो त्यो पनि भूमियो, जिउँदै छ नि, मेरो आश त छ, आँखा नदिनसम्म त आशै छ, देखेन जिउने सोच दिए भर्खरै ल्याएछ, अहिले 2 महिना भयो ल्याएको, बढी ल्याएर अब त्यो हुँदो गयो।
0: धन कमाउनुको लागि गएको छोरा बाढीमा बेपत्ता भएपछि अझै पनि कतैबाट फर्केर आउँछ कि भन्ने आशा नमरेको बताउँछिन् लाम्री गाउँकी 70 वर्षीय लाउरी बुढा।
3: बाबा दुई पैसा लागि भयो अकल जिन गाउँ बाटो हेर्नु पनि लाग्दो, छचेरी बाटो हेर्दा बाबा आउँछन् कि हुता भुले त केले पढाउने केले लेखाउने।
0: कतिपयको विवाह दर्ता नभएको हुनाले छोराछोरीको जन्म दर्ता समेत नहुँदा राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्न कठिन भइरहेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई,
4: कतिपय नाबालक अवस्थामा विवाह गरेका श्रीमान चाहिँ अहिलेको दुर्घटना परेर सम्पर्कविहीन हुनु भएको, नजिकको हकवाला श्रीमती हुन सक्छ तर श्रीमतीको विवाह दर्ता बन्दैन, यो अवस्थामा के कसरी चाहिँ उहाँहरूले रकम प्राप्त गर्नुहुन्छ त भन्ने कुरा मैले गृह मन्त्रालयमा समन्वय गरि पनि सकेको छु।
0: धन कमाएर परिवारका आवश्यकता पूरा गर्नको लागि रसुवामा गएका जुम्लाको पातरासी गाउँपालिकाका 49, गुठीचोर गाउँपालिकाका 9, चन्दनाथ नगरपालिकाका 4 र सिजा गाउँपालिकाका 1 गरेर जुम्लाका 63 मानिसहरू रसुवाको बाढीमा बेपत्ता भएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, पातरासी 4, लाम्री, जुम्ला।
5: अब एउटा अन्तर्राष्ट्रिय विषय, रूसले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा युक्रेनले आक्रमण गरेको बताएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको अनुरोधमा स्थगन गरिएका त्यस्ता हमलाहरू पुनः शुरू गरिएको बताएको केही घण्टामै उक्त हमला भएको हो। रूसले ऊर्जा युद्धविराम उल्लंघन गरेको जवाफमा त्यस्तो हमला गरिएको कियेभको भनाइ छ। बीबीसी विवरणमा आधारित रिपोर्ट, फडिन्द्र दाहालबाट।
6: युक्रेनका राष्ट्रपतिले आफूले 3 दिनसम्म हमला रोक्दा रूसले युक्रेनको ऊर्जा पूर्वाधारहरूमाथि आक्रमणहरू गरिरहेको बताएका थिए, अब त्यो सकियो उनले द फाइनेन्सियल टाइम्ससँग भने। जेलेन्स्कीले कियेभलाई आक्रमणहरू पूर्ण रूपमा अन्त्य गर्न दवाब दिनका लागि रूसी हमलाबारेका गुप्तचर सूचना आदान प्रदानबाट अमेरिका पछि हटेको पनि बताए। त्यसअघि रूसबाट डिजेल खरिद गर्ने साझेदारी अमेरिकाले गरेको थियो। जेलेन्स्कीले युक्रेनी सेनाले प्रयोग गरेका स्टार लिंक भू उपग्रह प्रणालीलाई पनि योजनाबद्ध रूपमा सीमित तुल्याइएको बताए। क्रेमलिनले मस्को दक्षिणमा रहेको एउटा रिफाइनरीमा कियेभले बिहिबार सबेरै ठूलो स्तरको हमलाको प्रयास गरेको बताएको छ। रूसी रक्षा मन्त्रालयका अनुसार 4 क्षेप्यास्त्र र दर्जनौं ड्रोनहरूलाई निस्तेज बनाइएको थियो र त्यसक्रममा खसेका अवशेषहरूले रियाजान स्थित एउटा केन्द्रमा आगलागी गराएको थियो। जेलेन्स्कीले चाहिँ हालैका दिनमा दर्जनौं युक्रेनी शहरमा रूसी हमला भएको उल्लेख गरेका छन्।
5: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
7: तपाईं यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
9: टाइम चेक,
10: यति बेला रातिको 9 बजेको छ।
11: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
12: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। भोटेपछि बाढ़ी पीड़ितको लागि रेडक्रसले 2000 घर बनाइदिने, 5000 लाभग्राहीलाई भाड़ा सहायता उपलब्ध गराइने। पोखरामा सड़क दुर्घटना, पैदल यात्रीसहित दुईजनाको मृत्यु, थप अनुसन्धान जारी। पोखरामा ट्राफिक नियम विपरीत सञ्चालन भएका बसको निगरानी जारी, 3 दिनको अवधिमा 7 विद्यालय बस कार्यवाहीमा। गण्डकीमा 1.5 महिनादेखि 3 मन्त्रालय रिक्त, तत्काल मन्त्रीहरू नियुक्त हुने सम्भावना देखिँदैन। नेपाल मलेसिया श्रमिक भर्ना विवाद चर्कियो, स्वास्थ्य व्यवसायीसहित 4 पक्राउ। पोखरा महानगरपालिका वडा नम्बर 16 अम्बरद्वीपमा स्याउ मेला शुरू, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरिने। 2 महिनामा 23% बढ़ी रेमिटान्स, 4 खर्ब भित्रियो। पाकिस्तानमा विद्यालयको छाना खस्दा 34 ज्यान गयो। इजरायलले 2000 भन्दा धेरै प्यालेस्टाइनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक र क्यानमा नियुक्त भएको 48 नबित्दै राखेफले गुञ्जनलाई फिर्ता बोलायो। आईएचएफ ट्रफीमा सहभागी हुने नेपाली महिला ह्याण्डबल टोलीको विदाई। अब समाचार विस्तारमा सुन्नुहोस्। नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकुसी क्षेत्रमा बाढ़ीबाट प्रभावित परिवारको लागि निजी आवास निर्माण गरिदिनु भएको छ। रेडक्रसले 1000 अस्थायी आवास र 1000 स्थायी घर निर्माण गर्ने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशाल कुमार भण्डारीले जानकारी दिनुभएको छ। आवास निर्माणको लागि बिहिबार पूर्वाधार विकास मन्त्रालयमा भवन विभागसँग सम्झौता गरिएको उहाँले बताउनुभयो। सम्झौता अनुसार बाढ़ी प्रभावितलाई लक्षित गरी आवास तथा भाड़ा सहायता कार्यक्रम सञ्चालन गरिनेछ। उक्त सहमति तत्काल कार्यान्वयनमा जाने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो। भण्डारीले दशैं लगत्तै कार्ययोजना तयार गरिने र सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्थायी आवास तथा स्थायी घर निर्माण प्रक्रिया अघि बढ़ाइने उहाँको भनाइ छ। घर बगाएका करिब 5000 लाभग्राहीलाई भाड़ा सहायता उपलब्ध गराउने समेत सहमति भएको उहाँले बताउनुभयो। सम्झौता अनुसार आवास निर्माणको नेतृत्व भवन विभागले गर्ने उहाँले जानकारी दिनुभयो। रेडक्रस र भवन विभागबीच भएको सम्झौता अनुसार बाढ़ीबाट घर गुमाएका परिवारलाई अस्थायी बसोबास, स्थायी आवास निर्माण तथा भाड़ा सहायता मार्फत राहत उपलब्ध गराउने लक्ष्य राखिएको उहाँको भनाइ छ। सम्झौतामा भवन विभाग र रेडक्रसका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। पोखरा महानगरपालिका वडा नम्बर 16 अम्बरद्वीपमा स्याउ मेला शुरू भएको छ। नेपाली जनका महत्वपूर्ण चाड़पर्वलाई लक्षित गर्दै स्थानीय कृषकद्वारा सञ्चालित जय देउराली कृषि फर्मले मेलाको आयोजना गरेको हो। स्वदेशी उत्पादनको प्रवर्धन, कृषकलाई प्रोत्साहन र स्वदेशी उत्पादनको बजारीकरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको फर्मका सञ्चालक बिन्दा तिवारीले जानकारी दिनुभएको छ। मेलाको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरिया, व्यवसाय प्रवर्धन केन्द्रका प्रमुख नवराज अधिकारी, पर्यटनकर्मी युवराज गुरूङ लगायतले अवलोकन गर्नुभएको छ। उहाँहरूले स्वदेशी उत्पादनलाई सेवा दिन मेला सफल हुने विश्वास व्यक्त गर्दै किसान किसान बीचको समन्वयलाई समेत प्राथमिकतामा राखिएको बताउनुभयो। पोखरा 19 वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले उद्यमशीलताको लागि स्थानीय सरकार पनि उद्यमीसँग सहकारी गर्न तयार रहेको बताउनुभयो। सदस्य विकास कुमार आचार्यले स्वदेशी स्थानीय उत्पादनको सम्मान र कृषकको श्रमको पहिचान गर्न सञ्चालकले देखाएको अग्रसरतालाई प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभयो। मेलामा विभिन्न जिल्लाको स्याउको प्रदर्शनीसँगै बिक्री वितरण गरिएको छ। सञ्चालक वासुदेव तिवारीका अनुसार बड़ा दशैंलाई लक्षित गरी स्वदेशी स्याउलाई मेलामा राखिएको बताउनुभयो। उहाँका अनुसार मेलामा जुम्लाको सिन्जा कृषि तथा फलफूल केन्द्र र मुस्ताङको छिरिङ कृषि केन्द्रमा उत्पादित विभिन्न जातका स्याउ राखिएको छ। रेड गोल्डेन र रोयल डेलिसियस जातका स्याउको माग अधिक रहेको र ती जातका स्याउ मेलामा सहजै उपलब्ध हुने तिवारीले जानकारी दिनुभयो। विदेशी स्याउलाई विस्थापित गर्न कृषकको फर्ममै पुगेर स्याउ पोखरा ल्याइएको अर्का सञ्चालक कृष्णहरि तिवारीले बताउनुभयो। उहाँले भन्नुभयो, उपभोक्तालाई स्वदेशी स्वाद पस्कन नै मेला आयोजना गरिएको हो। कृषकको फर्मबाट ल्याइएका स्याउ ग्रेडिङ गरेर छुट्याउने र साना तथा दाग लागेका स्याउबाट अन्य उत्पादन गरिने उहाँको भनाइ छ। प्रशोधन प्रविधि पनि फर्ममै रहेका कारण अन्य उत्पादनमा पनि सहज हुने तिवारीले बताउनु भएको छ। कार्तिक 3 गतेसम्म जारी रहने मेलामा सहभागी भए अवलोकन गर्न र सस्तो मूल्यमा ताजा फलफूल खरिद गर्न सञ्चालक तिवारीले आग्रह गर्नुभएको छ।
कृषिमा बीएससी गर्नुभएका संचालक कृष्ण हरि तिवारीले स्थानीय उत्पादनको प्रवर्धनको लागि विभिन्न स्वदेशी तथा विदेशी निकायसँग समन्वय भइरहेको पनि बताउनुभयो। विशेष गरी किवी खेतीलाई प्राथमिकता दिएको उक्त फर्मले अन्य फलफूल र तरकारीको उत्पादन र बजारीकरण गर्दै आइरहेको छ। चर्चित रियालिटी शो सार्क ट्याङ्कमा समेत आफ्नो उत्पादनको प्रस्तुति दिइसकेको सो फर्मले तीन रोपनी जग्गामा किवी खेती गरेको छ। वार्षिक 4,000 किवी उत्पादन गर्दै आइरहेको संचालक तिवारीले बताउनु भएको छ। उहाँले आफ्नो मात्र नभई गण्डकी प्रदेशभित्रका किवी उत्पादक कृषकसँग समन्वय गरी खरिद समेत गर्दै आइरहनु भएको छ। किवीका विभिन्न उत्पादनलाई उहाँले बजारीकरण गरिरहेको बताइएको छ। मेलामा स्याउ बाहेक अन्य स्थानीय उत्पादनलाई पनि राखिएको फर्मले जनाएको छ। कृषि उद्यमशीलता र स्थानीय उत्पादनको क्षेत्रमा गर्दै आएको योगदानको कदर स्वरूप सो फर्म विभिन्न क्षेत्रबाट सम्मानित समेत भएको छ। किसानको उत्पादनलाई बजारसँग जोड्दै फलफूलको नोक्सानी घटाउन प्रशोधन मार्फत नयाँ उत्पादन बनाउने प्रयासलाई निरन्तरता दिने फर्मले जनाएको छ। पोखरामा ट्राफिक नियम उल्लंघन गरेका 7 विद्यालय बसलाई कार्यवाही गरिएको छ। जिल्ला प्रहरीकारले कास्की र मातहतका प्रहरीकारलेबाट खटिएको टोलीले पछिल्लो 3 दिनमा ट्राफिक नियम विपरीत सञ्चालन भएका 7 बसलाई कार्यवाही गरेको जनाएको छ। टोलीले पोखरास्थित विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालन हुने विद्यालय बसको अवस्था जाँच गरेको थियो। सो क्रममा ट्राफिक नियम उल्लंघन गरी सञ्चालन गरेको पाइएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिनुभएको छ। ट्राफिक कार्यालय कास्कीका अनुसार बुधबार साँझसम्म 38 विद्यालय बसलाई चेक जाँच गरिएको थियो। प्रहरीले विद्यालय बसको यान्त्रिक अवस्था, सीट क्षमता भन्दा बढ़ी विद्यार्थी राखे नराखेको, चालकले मादक पदार्थ सेवन गरे नगरेको, आवश्यक कागजात साथमा लिए नलिएको जाँच गरेको थियो। कागजपत्र ठिक भएका 33 सवारी साधनलाई भने सम्झाइ बुझाई गरी पठाइएको कार्यालयले उल्लेख गरेको छ। यसैगरी प्रहरीले पछिल्लो दिनमा सवारी सचेतना कार्यक्रमलाई पनि तीव्रता दिएको छ। विद्यार्थीको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले सवारी साधन

शक्ति नेपालीको लक्ष्य हासिल गर्न सर्वप्रथम जनताको दुःख निवारण गर्नुपर्ने ओलीको भनाई थियो। त्यसका लागि आमदानीको स्रोत सिर्जना गर्ने, उत्पादन बढ़ाउने र परिवारको आधारभूत आवश्यकता पूरा गर्न सक्ने रोजगारीका अवसर उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्ने उहाँले बताउनु भएको छ। जनताको जीवनस्तर सुधार र आधारभूत आवश्यकता परिपूर्तिलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल गर्न सकिने उहाँको भनाई थियो। गण्डकी प्रदेशमा तीनवटा मन्त्रालय डेढ़ महिनादेखि रिक्त छन्। नेकपा एमाले सत्ता साझेदारी तोडेपछि रिक्त मन्त्रालयमा अझै मन्त्रीहरू नियुक्त भएका छैनन्। गण्डकीमा एमालेका चार मन्त्री थिए। केन्द्रमा भएको नयाँ समीकरणसँगै गण्डकी सरकारबाट उनीहरूले गत 10 पदौमा सामूहिक राजीनामा बुझाएकोमा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले मन्त्री नियुक्त गर्नुभएको छैन। रिक्त मन्त्रालयमध्ये नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटा नयाँ मन्त्री बन्नुभएको छ। उहाँलाई नेपाली कंग्रेस कोटामा रहेको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ। यो मन्त्रालय सम्हालिरहनुभएका नन्दप्रसाद न्युपानेलाई भौतिक मन्त्रालयको जिम्मेवारी तोकिएको छ। उहाँले स्वास्थ्य मन्त्रालय समेत सम्हालिरहनु भएको छ। अर्थमन्त्रीमा कांग्रेसकै जित शेजन, सामाजिक विकास युवा तथा खेलकुदमा रेखा गुरूङ र वन तथा वातावरण मन्त्रीमा नमडु गुरूङ यथावत हुनुहुन्छ। बाँकी सबै मन्त्रालय मुख्यमन्त्री पाण्डेसँग छ। स्वास्थ्यसँगै उद्योग तथा पर्यटन र कृषि मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्नुपर्नेछ। तत्काल मन्त्रीहरू नियुक्त हुने सम्भावना अझै नरहेको निकटस्थ स्रोतले बताएको छ। सत्ता गठबन्धन परिवर्तन र कांग्रेस महाधिवेशनको कारण सरकार विस्तारमा ढिलाइ भएको बताइएको छ। राप्रपा आएपछि नियुक्त गर्ने कुरा थियो, पार्टीको महाधिवेशनले रोकिएको हुन सक्छ, कंग्रेसका सांसद नन्दप्रसाद न्युपानेले बताउनु भएको छ। नयाँ मन्त्री परिषदमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दुईवटा मन्त्रालय पाउने पक्का जस्तै छ, तर मन्त्रालयको टुङ्गो भने लागिसकेको छैन। दशैं अघि विस्तार गर्ने कि पछि गर्ने भन्ने छलफल चलिरहेको राप्रपा स्रोतले जनाएको छ। राप्रपा संसदीय दलका नेता पञ्चराम गुरूङ चाहिँ सरकारमा सहभागिताबारे औपचारिक निर्णय नभएको बताउनुहुन्छ। राप्रपाले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायम राखेको छ। गण्डकीमा एमाले सरकार छोडेपछि सत्ता दबावमा थियो कांग्रेस। 60 सदस्यीय प्रदेश सभामा सरकार निर्माणको लागि 31 सीट चाहिन्छ, तर हाल 59 सांसद मात्रै छन्। त्यसैले 30 सांसदको समर्थनबाट सरकार बनाउन सकिन्छ। मुख्यमन्त्री पाण्डेसँग हाल 30 सांसदको समर्थन कायम छ। गण्डकीमा कांग्रेसका 27, राप्रपाका 2 र नेसपाका 1 सांसद सरकारको पक्षमा छन्। कांग्रेस बाहेक सरकारलाई समर्थन गरेका सबै सांसद मन्त्री बन्ने तयारीमा छन्। एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनु भन्ने अडान राखिएको छ। संविधानमा विश्वासको मत दिएको वा समर्थन गरेको दल सरकारबाट बाहिरिए 30 दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यकारी व्यवस्था छ। त्यही व्यवस्था अनुसार एमालेका संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बताउनु भएको हो। तर कांग्रेसले एमाले सरकारमा प्रवेश मात्रै भएको र विश्वासको मत नदिएको कारण अहिले सरकार छोड्दा पनि विश्वासको मत लिनु नपर्ने प्रतिक्रिया दिएको छ। एमाले यही विषयलाई सर्वोच्चमा रिट दायर गरेको छ। सर्वोच्चले प्रारम्भिक सुनवाई गर्दै दीर्घकालीन असर पर्ने निर्णय नगर्न मुख्यमन्त्री पाण्डेलाई आदेश गरेको छ। मुद्दाको किनारा नलाग्दासम्म थप निर्णय नगर्न अदालतले आदेश गरेको छ। नेपाल र मलेसियाबीच श्रमिक भर्ना प्रक्रियाको विवाद भइरहँदा सरकारले म्यान पावर तथा स्वास्थ्य व्यवसायमाथि कार्यवाही तीव्र पारेको छ। मलेसियाले छनौट गरेका 25 म्यान पावर कम्पनी मार्फत मात्रै श्रमिक भर्ना गर्ने विषयलाई लिएर उत्पन्न विवादबीच अहिलेसम्म 4 व्यवसायी पक्राउ परेका छन्। नेपाल मलेसिया श्रम सम्झौता अन्तर्गत श्रमिकको स्वास्थ्य परीक्षण गर्दै आएका नेपाल स्वास्थ्य व्यवसाय महासंघका अध्यक्ष कैलाश खड्का, भक्तपुर चागुनारायण नगरपालिका वडा नम्बर 9 बस्ने वर्ष 40 रविन्द्र केसी, गोर्खा नगरपालिका वडा नम्बर 3 घर भई हाल काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नम्बर 11 महादेवटार बस्ने वर्ष 42 प्रवीण तिवारी र सर्लाई मलङ्गुवा नगरपालिका वडा नम्बर 4 घर भई हाल काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नम्बर 6 न्यायबस्ती बस्ने वर्ष 45 रामपुकार तिवारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौँ र ललितपुरबाट पक्राउ गरेको हो। सीआईबीका एसएसपी अनुप शमशेर जवहराले खड्का सहितका व्यवसायी पक्राउ परेको पुष्टि गर्नुभएको छ। यसैबीच मलेसियाले छनौट गरेका 25 म्यान पावर कम्पनीका संचालक विरूद्ध पनि वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी गरेको छ। मलेसियाले सीमित म्यान पावर कम्पनी मार्फत मात्रै नेपाली श्रमिक भर्ना गर्ने निर्णय गरेपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ। विवाद समाधानको लागि पटक पटक छलफल गर्न आग्रह गर्दा पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समय उपलब्ध नगराएको व्यवसायहरूले आरोप लगाएका छन्। म्यान पावर व्यवसाय र स्वास्थ्य व्यवसायहरूले समस्याको समाधान खोज्न मन्त्रालयसँग पटक पटक छलफलको पहल गरे पनि सुनवाई नभएको एक व्यवसायले बताएका छन्। उनका अनुसार सम्बन्धित पक्षसँग संवाद गरेर समस्या समाधान गर्नुपर्नेमा सरकारले व्यवसायलाई पक्राउ गर्ने बाटो रोजेको छ। व्यवसायहरूले मलेसियासँग जोड़िएको श्रमिक भर्ना प्रक्रियाको विवादलाई प्रशासनिक कार्यवाही भन्दा पनि कूटनैतिक पहल र वार्ता मार्फत समाधान गर्नुपर्नेमा जोड़ दिएका छन्। कूटनैतिक संवादबाट समाधान खोज्नुपर्ने विषयमा सरकारले व्यवसायमाथि धरपकड गरेको छनौटमा परेका व्यवसायहरूले आरोप लगाएका छन्। दशैंको समयमा व्यवसायहरूलाई पक्राउ गरेर सरकारले समस्या समाधान गर्नुको सट्टा थप जटिल बनाएको उनीहरूको भनाइ छ। श्रमिक भर्ना सम्बन्धी विवादलाई वार्ता र कूटनीति

0: संयन्त्र मार्फत टुंग्याउनु पर्नेमा व्यवसायमाथि कार्यवाही अघि बढ़ाउनु असह्य भएको उनीहरूको आरोप छ। धर्म, कला र संस्कृतिको संरक्षण गर्दै मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। विजयादशमी, शुभ दीपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा सिटीवान टेलिभिजनले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरूले सो धारणा राखेका हुन्। स्टार नेपाल मीडिया प्रालीद्वारा संचालित टेलिभिजनले आज आफ्नै प्राङ्गणमा सो समारोहको आयोजना गरेको हो। कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सेवा सदस्य विना गुरूङले राष्ट्र निर्माण र नागरिकलाई सर्वसुलभ सेवा दिन आफू निरन्तर क्रियाशील रहने बताउनुभयो। उहाँले वर्तमान सरकारले आफ्नै ढंगले देशको हितमा काम गरिरहेको उल्लेख गर्दै सरकारलाई रचनात्मक सुझाव दिन आग्रह गर्नुभयो। चाडपर्वले आपसी आत्मीयता, सद्भाव र एकतालाई थप बलियो बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो। समारोहमा आर्थिक र प्रशासनिक क्षेत्रका प्रतिनिधिहरूले चाडपर्व र अर्थतन्त्रको सम्बन्धबारे चर्चा गरेका थिए। नेपाल उद्योग वाणिज्य महासंघ तथा पक्राउ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्द राजमूलमीले पूर्वाधार क्षेत्रमा करिब 6 खर्ब रूपियाँ खर्च गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले मुलुकको समृद्धिको लागि सबै राजनीतिक दल गम्भीर बन्दै साझा प्रयासमा जुट्नुपर्नेमा जोड़ दिनुभयो। चाडपर्वको नाममा देखिने विकृति र घृणा गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उहाँको भनाई थियो। यसैगरी गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेलले देशमा सुशासन र सदाचार कायम भए मात्र आर्थिक विकासले गति लिने बताउनुभयो। चाडपर्वको सांस्कृतिक महोत्सवसँगै आर्थिक पक्ष पनि जोड़िएकाले यसले समस्यामा परेको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने धारणा उहाँले राख्नुभयो। स्थानीय निकायका प्रतिनिधिहरूले पनि सामाजिक सद्भाव र संस्कृतिको जगेर्ना हुनुपर्नेमा जोड़ दिए। पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले चाडपर्वहरू संस्कृतिका अमूर्त सम्पदा भएकाले तिनको संरक्षणमा सबैले ध्यान दिनुपर्ने औल्याउनुभयो। यस्तै पोखरा 17 की वडाध्यक्ष राधिका कुमारी साई योगीले सबै नागरिकले सहज र समान रूपमा चाडपर्व मनाउन पाउने वातावरण निर्माण हुनुपर्ने बताउनुभयो। मीडिया संचालकको तर्फबाट सिटुवान टेलिभिजनका अध्यक्ष पवन प्रजापतिले वर्तमान परिस्थितिमा टेलिभिजन सञ्चालन सहज नभए पनि सबैको साथ र सहयोग ल्याएसम्म पुग्न सफल भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि सरकार र व्यवसायीको सकारात्मक भूमिकाको अपेक्षा गर्नुभयो। टेलिभिजनका उपाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी एकाको सदस्य राजेन्द्र ओझाले देशमा आएका विपत्तिले सबै क्षेत्रमा प्रभाव पारेको भन्दै उद्योगी व्यवसायीलाई सरकारको साथ आवश्यक रहेको बताउनुभयो। टेलिभिजनको प्रबन्ध निर्देशक अनिसा श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा उद्योगी व्यवसायी, जनप्रतिनिधि, संचारकर्मी र कर्मचारीहरूको उपस्थिति थियो। 30 जना व्यवसायीको लगानी रहेको सिटुवान टेलिभिजनले 21 जनालाई रोजगारी दिएको छ। 2078 मक्सिर 21 गतेदेखि नियमित प्रसारण शुरू गरेको मीडियाको मुख्य कार्यालय पोखराको नयाँ बजार र शाखा कार्यालय काठमाडौँको क्षेत्रपाटीमा रहेको छ। श्रोता, तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
2: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त

Extreme energy drink. Goel Metal Industries ko utkrisht utpadan Jindal SS5, Nepal's number one brand. Nakkali dekhi savadhan. जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पनि स्वागत छ। अब बाँकी प्रसंग, नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसाय संघ कास्कीको आयोजनामा 2083 सालको बड़ा दशैं दीपावली नेपाल सम्बत 1147 तथा छठ पर्वको अवसरमा एक भव्य शुभकामना आदान प्रदान कार्यक्रम संघका अध्यक्ष मनबहादुर सुनारको अध्यक्षतामा भैरव टोलमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसाय संघ गण्डकी प्रदेश सदस्य तथा सल्लाहकार रामबहादुर विकको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा संघका निवर्तमान अध्यक्ष भरत विक, कानूनी सल्लाहकार शिव वाग्ले, प्रेस सल्लाहकार आरजू विष्ट सल्यानी लगायत पदाधिकारी, कार्य समिति सदस्यले तथा कार्यालय सचिवको आतिथ्यता रहेको थियो। संघका महासचिव सुरेन्द्र विकले सञ्चालन गर्नुभएको कार्यक्रम प्रथम उपाध्यक्ष सुरेन्द्र विकले समापन गर्नुभएको थियो। अन्नपूर्ण प्याथला एपीएल महेन्द्रपुलले चाडपर्वको अवसरमा युरिक एसिडको जाँच सित्तैमा गरिरहेको छ। दशैं तिहार जस्ता महान पर्वलाई लक्षित गरी अरू सबै प्रकारको जाँचमा पनि विशेष छूट दिइएको छ। एपीएलकी अध्यक्ष गीता कार्की पन्थले आधुनिक उपकरण अनुभवी प्राविधिक टोलीसहित सेवा प्रदान गरिरहेको एपीएलले चाडपर्वमा विशेष छूट दिएको जानकारी दिनुभयो। भिटामिन डी, भिटामिन 12, ट्युमर मार्कर, कल्चर सहित सबै प्रकारको रक्त परीक्षणमा दिइएको छूट कार्तिक महिनाभरि रहनेछ। सही भवनमा रहेको अन्नपूर्ण सिटी क्लिनिकले पनि चाडपर्वको मौसममा युरिक एसिड सित्तैमा जाँच गरिरहेको छ। कोइली टुर एण्ड ट्राभल्सले पोखरा काठमाडौँ रूटमा शौचालय र स्लिपर सहितको सुविधा सम्पन्न रात्रिकालीन बस सेवा शुरू गरेको छ। पृथ्वी राजमार्ग बस संचालक कम्पनीका संचालक समेत रहनुभएका कोइली ट्राभल्सका संचालक मेघराज त्रिपाठी र अशोक कुमार चौधरीको पहलमा यात्रुको माग र आवश्यकतालाई ध्यानमा राख्दै आधुनिक सुविधासहितको बस सञ्चालनमा ल्याइएको हो। विगत 32 वर्षदेखि यातायात व्यवसायमा सक्रिय त्रिपाठीले आफ्ना अनुभवलाई उपयोग गर्दै यात्रु मैत्री सेवा विस्तारमा जोड़ दिएको बताउनुभयो। उहाँका अनुसार 3 वर्ष अघि परिकल्पना गरिएको कोइली ट्राभल्सले यात्रुको सकारात्मक प्रतिक्रियापछि 1 वर्ष अघि दिवा सेवा शुरू गरेको थियो। अहिले रात्रिकालीन सेवालाई थप परिष्कृत गर्दै शौचालय र आरामदायी स्लिपरको व्यवस्था गरिएको हो। त्रिपाठीले यात्रुको माग र समयको आवश्यकतालाई अनुसार सेवालाई निरन्तर स्तरोन्नति गर्दै लगिएको बताउनु भएको छ। बाढ़ी पहिरो, सड़कको दुरावस्था र यातायात क्षेत्रको कठिन परिस्थितिका बावजूद स्वदेशमै लगानीलाई निरन्तरता दिएको उल्लेख गर्दै उहाँले चाडपर्वलाई मात्रै लक्षित नगरी नियमित सेवा सञ्चालन गरिने स्पष्ट पार्नुभएको छ। पोखरा 25 स्याम्जाबाट शुरू हुने बस पोखराको पर्यटन बस पार्क हुँदै काठमाडौँ, भक्तपुर र बनेपासम्म सञ्चालन हुनेछ। आर्थिक वर्ष 83-84 दुई महिनामा विप्रेषण आप्रवाह 23.9% बढ़ेको छ। नेपाल राष्ट्र ब्याङ्क अनुसार साउन र भदौ महिनामा मात्रै 4,36,36 करोड़ रेमिट्यान्स भित्रिएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह 33.1% बढ़ेको थियो। 2083 भदौ महिनामा विप्रेषण आप्रवाह 2,21,31 करोड़ रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह 1,74,67 करोड़ रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह 13.5% वृद्धि भई 2,85 करोड़ पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह 27.6% बढ़ेको थियो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय 384.88 करोड़ रहेको थियो। अनबन हाइलाइट्समा अन्तर्राष्ट्रिय प्रसंग, पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरमा निजी विद्यालयको छाना खस्दा 34 जनाको ज्यान गएको छ। आज बिहान ऐलखर विद्यालयको छत खस्दा 33 बालबालिका र 1 शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ। पेशावरमा रहेको लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमका अनुसार कम्तीमा अरू 19 जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। अस्पतालका अधिकारीहरूका अनुसार ज्यान गुमाउने धेरैजसो बालबालिका 13 वर्षभन्दा कम उमेरका छन्। पेशावर प्रहरीले विद्यालयका सञ्चालकलाई पक्राउ गरेको छ। यो विद्यालयका शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको थियो। प्रारम्भिक अनुसन्धानमा विद्यालयको भवनको संरचना कमजोर भएको देखिएको छ। खैबर पख्तुनवा प्रान्तका गवर्नर फसल करिम कुण्डीले शिक्षा सल्लाहकारहरूलाई यस घटनाको विस्तृत प्रतिवेदन पेश गर्न र घाइते बालबालिकाले सम्भव भएसम्म राम्रो उपचार पाउने कुरा सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको खबरमा उल्लेख छ। सन् 2023 अक्टोबर महिना यता इजरायली सेनाले 2,000 भन्दा धेरै प्यालेस्टाइनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक भएको छ। इजरायली सेनाले प्यालेस्टाइनी बालबालिकालाई निशाना बनाउने क्रम अझ तीव्र पारेको प्यालेस्टाइनी प्रिजनर्स सोसाइटीको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। अहिले कम्तीमा 350 प्यालेस्टाइनी बालबालिकाले इजरायली जेलहरूमा कठोर परिस्थिति भोगिरहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार अस्ति मंगलबार इजरायली सेनाले वेस्ट ब्याङ्कको हेब्रोनबाट कम्तीमा 6 जना बालबालिकालाई पक्राउ गरेको थियो। अहिले यो क्षेत्र इजरायली सेनाको नियन्त्रणमा छ। घेराबन्दीमा परेको गाजा क्षेत्रमा बालबालिकासहित 1,000 मानिसहरू बेपत्ता हुनु र
जबरजस्ती व्यवस्था पार्ने नीति निरन्तर चलिरहनुको कारण त्यहाँ पक्राउ परेका बाल बालिकाको संख्या सम्बन्धी जानकारी स्पष्ट नभएको प्यालेस्टिनी अधिकार समूहले जनाएको छ। नेपाल क्रिकेट संघ क्यानमा नियुक्त भएको 48 घण्टा नबित्दै गुञ्जन शाहलाई राष्ट्रिय खेलकुद परिषद राखेपछि सदस्य पदबाट फिर्ता बोलाएको छ। क्यानले शाहको नियुक्ति सार्वजनिक गरेको एक दिनपछि नै राखेपछि उहाँले पदबाट फिर्ता बोलाउने निर्णय गरेको हो। राखेपछि बिहिबार विभिन्न राष्ट्रिय खेल संघलाई छुट्टाछुट्टी पत्र पठाउँदै परिषदका 5 सदस्यलाई फिर्ता बोलाएको जानकारी गराएको छ। सदस्य सचिव स्तरीय निर्णय अनुसार उनीहरूलाई पदबाट फिर्ता बोलाइएको राखेपछि जनाएको छ। फिर्ता बोलाइएकोमा नेपाल सुटिङ संघका मनोनित कृष्ण हरि सैजू, नेपाल पौडी संघका विनोद श्रास, क्यानका गुञ्जन शाह, नेपाल ब्याडमिन्टन संघका शम्भु कार्की र नेपाल साइक्लिङ महासंघका गणेश प्रसाद मैनाली हुनुहुन्छ। अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ आईएचएफको आयोजनामा बंगलादेशको ढाकामा आयोजना हुने आईएचएफ नेशन्स वुमेन्स ट्रफी जोन 2 2026मा सहभागी हुन नेपाली महिला राष्ट्रिय ह्याण्डबल टोली बंगलादेश जाने भएको छ। बंगलादेश प्रस्थान गर्न लागेको नेपाली टोलीलाई कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद राखेपाका सदस्य सचिव रामचरित्र मेहताले जितको शुभकामनासहित विदाय गर्नुभएको छ। सो अवसरमा सदस्य सचिव मेहताले राष्ट्रको गौरव बढ़ाउन अनुशासित भएर आफ्नो खेल प्रदर्शन गर्न आग्रह गर्दै यति बेला नेपाली खेलको 10 राष्ट्रिय खेलकुदको पूर्ण तयारीमा जुटिरहेको बताउनुभयो। वन्दना राईको कप्तानीमा रहने नेपाली टोलीमा उमा राई, देवकुमारी बाँसकोटा, विमला तामाङ, दुर्गा बोहरा, हिलिना राणा, कल्पना ओली, कोमली खड्का, समीना चौधरी, सम्झना कुमाल, संगीता चौधरी, सञ्जु राई, शान्तिकला राई र ममता राणा रहनुभएको छ। टोलीको प्रशिक्षकमा सुशील अधिकारी रहनुभएको छ। टोलीको अफिसियलमा नेपाल ह्याण्डबल संघका अध्यक्ष पिताम्बर तिमसेना, उपाध्यक्ष तस्विरा तामाङ, महासचिव केशव पाठक तथा कार्य समिति सदस्य रत्नज्योति मानन्दर र महेन्द्र फोन रहनु भएको छ। राति 9 बजेको अनुपर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। भोटेपछि बाढ़ी पीड़ितको लागि रेडक्रसले 2000 घर बनाइदिने, 5000 लाभग्राहीलाई भाड़ा सहायता उपलब्ध गराइने। पोखरामा सड़क दुर्घटना, पैदल यात्री सहित 2 जनाको मृत्यु, थप अनुसन्धान जारी। पोखरामा ट्राफिक नियम विपरीत सञ्चालन भएका बसको निगरानी जारी। 3 दिनको अवधिमा 7 विद्यालय बस कार्यवाहीमा। गण्डकीमा 1.5 महिनादेखि 3 मन्त्रालय रिक्त, तत्काल मन्त्रीहरू नियुक्त हुने सम्भावना देखिँदैन। नेपाल मलेसिया श्रमिक भर्ना विवाद चर्कियो, स्वास्थ्य व्यवसायसहित 4 जना पक्राउ। पोखरा महानगरपालिका वडा नम्बर 16 अम्बरदीपमा स्याउ मेला शुरू, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरिने। 2 महिनामा 23% बढ़्यो रेमिट्यान्स, चार खर्ब भित्रियो। पाकिस्तानमा विद्यालयको छाना खस्ता, 34 जनाको ज्यान गयो। इजरायलले 2000 भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक। र क्यानमा नियुक्त भएको 48 घण्टा नबित्दै राखेपछि गुञ्जनलाई फिर्ता बोलायो। आईएचएफ ट्रफीमा सहभागी हुने नेपाली महिला ह्याण्डबल टोलीको विदाई। यससँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: Extreme energy drink.
1: Coffee ready.
2: Wow, thank you. You sound like achhe sugandhit banaunchu. Mangaldeep scent 3-in-1 ke saath.
1: I love the scent.
2: I love it too. Hamilai man parcha bhane bhagwanlai pani man parcha.
1: Mangaldeep scent 3-in-1. Perfume like fragrance. Finally, Nepal puyo hami.
3: Dad, Nepal smells different.
1: It's home.
4: Wow.
1: Bua, doge.
4: Bhagya mani bhai baba.
1: Ghar ko rang naya ho ra.
4: Timi yahi huda gareko.
1: 12 barsha ekdam naya jastai cha. Samay badlincha, zindagi badlincha. Tara maya ra ghar ko rang rahi rahancha. Berger Weathercoat Long Life. यसको फ्यू र सिलिकन प्रविधिले घाम पानी छेक्छ 12 वर्ष टिक्छ बर्ज पेन्ट रंग रहिरहन्छ
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
6: जनरल सर्जरी सबै प्रकारका अपरेसन सेवा
5: मृगौला तथा मूत्र रोग युरो सर्जरी
6: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
5: न्युरो सर्जरी सेवा
6: बाल रोग
5: नाक कान तथा घाँटी रोग
6: मानसिक तथा स्नायु रोग
5: प्रसूति तथा स्त्री रोग
6: छाला यौन तथा कुष्ठ रोग
5: नेत्र रोग
6: दाँत तथा मुख रोग
5: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन
6: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
5: सुविधा सम्पन्न आईसीयू सेवा
6: डिजिटल एक्सरे
5: सिटी स्क्यान सेवा
6: भिडियो एक्सरे इको कार्डियोग्राफी
5: इन्डोस्कोपी इसिजी इइजी पीटीए
6: फिजियोथेरापी युरोफ्लोमेट्री
5: केमोथेरापी
6: सुरक्षित गर्भपतन सेवा
5: होल बडी चेकअप हेल्थ प्याकेज
6: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
5: फोन 061-572-648 572-849
7: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट मास्टर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र मास्टर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
8: Goyal Metal Industries ko utkrishta utpadan Jindal SS Pipes Nepal's number one brand Nakkali dekhi savadhan Jindal ko lokpriyata le garda Nakkali Jindal bazar ma aayeko hunale plastic ma matra na bhai pipe ma pani Jindal lekheko pipe matra kharid garnu hola Tikav ra gunastariya kaam Jindal pipe ho yesko naam
9: नेपालीको गौरव
10: नेपालीको पहिचान
9: पालिखले ढाका टोपी
10: जसले शिरको शोभा बढाउँछ
9: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
11: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
9: पालिखले ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
10: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
9: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी
12: दिव्यनयन आँखा घर क्लिनिक प्राली
13: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक 2 महिना भरि बम्प सुपर अफर टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
14: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-9763-36-816।
15: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
16: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
15: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
16: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
13: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
17: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
18: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
17: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
18: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
17: यी गरगहना बिक्री वा साट फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
18: फोन
17: 5308-15-5308-15,
18: मोबाइल नम्बर 9855-22871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
19: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
20: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
21: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यन्याश्रित सम्बन्धलाई मान्यता देऊ।
20: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
21: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
20: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
21: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
20: आत्मनिर्णयको कारलाई मान्यता देऊ।
21: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
20: नेपाल आदिवासी जनजाति महासंघ।
22: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई
0: भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ, पत्ती फुल सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्कीम।
2: हेलो,
22: हजुर नमस्कार।
2: हेलो
22: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
22: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
22: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
22: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
23: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
24: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: sip on ya.
1: Extreme energy drink.
2: घर होस या ऑफिस, होटल होस या रेस्टोरेंट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई.
3: Finally, Nepal puyo hami.
4: Dad, Nepal smells different.
5: It's home.
6: Wow.
5: Bua, doge.
6: Bhagya bani bhai baba.
5: Ghar ko rang naya ho ra.
6: Timi yahi huda gareko.
5: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ. बर्जर वेदरकोट लङ लाई, यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ. बर्जर पेन्ट, रङ रहिरहन्छ.
2: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं.

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4